र आमदानीका स्रोतहरू बढ़ाउन सकिनेछ। दाजुभाइ र आफन्तबाट भने जस्तो सहयोग हुनेछ। साँझपख लामो यात्रा हुने प्रशस्तै सम्भावना देखिन्छ। तुला राशि, पुराना समस्याहरू समाधान गरेर आमदानीका स्रोतहरू बढ़ाउन सकिनेछ। शत्रुहरू परास्त भएर जानेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने योग छ। पहुँच विस्तार हुने देखिन्छ। बुवा र बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ। परिवार र आफन्तको साथ प्राप्त हुनेछ। काम गर्न सहजता हुनेछ भने नोकरी र व्यावसायिक क्षेत्रमा देखिएका चुनौतीलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ। पुराना कामहरू सम्पन्न हुने तथा राम्रो कमाई हुने हुँदा थप लगानी बढ़ाउन सकिएला। प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेर घर गृहस्थी सुचारू गर्न समय उत्तम रहेको छ। वृश्चिक राशि, पढ़ाई र लेखाईमा विद्यार्थीहरूले राम्रो प्रगति गर्ने समय रहेको छ। धर्म तथा आध्यात्म क्षेत्रमा रूचि बढ़नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठानतिर गएर टीका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त होला। बन्द व्यापार फस्टाएर जानेछ। नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ। माया र प्रेममा नजिक भएर आफ्नो भावना साटासाट गर्ने अवसर जुट्नेछ। सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सहभागिता उच्च स्तरको रहनेछ। खाद्यान्न तथा औषधिजन्य सामानको व्यापार फस्टाएर जानेछ। पढ़ाई लेखाईमा प्रतिस्पर्धीहरूलाई कि नारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिएला। आफन्त र सहपाठीबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ। माया र प्रेमको डोरो कसिलो भएर जानेछ। साँझपख शैक्षिक तथा धार्मिक यात्राको पनि योग बनेको छ। सामाजिक सञ्जाल र प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरू जनता माझ लैजान सकिनेछ। मकर राशि, भौतिक सम्पत्ति तथा ब्रान्डेड वस्तुको व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनज्ञ धन आर्जन गर्न सकिनेछ। शैक्षिक र व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ। नयाँ काम पाउने र गरिरहेको काममा बढ़ुवा हुनेछ। अध्ययनमा सहजै सफलता हात पर्न सक्नेछ। माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग प्राप्त होला। लामो दूरीको यात्राको योग रहेको छ। साँझपख लामो दूरीको यात्रा गर्दा ध्यान पुर्याउनुहोला। कुम्भ राशि, विवादित विषयहरूबाट निचोड़ तपाईँकै पक्षमा आउने हुनाले खुशीले उचाई नाग्नेछ। पढ्ने र लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टामा पार्न सकिएला। पुराना समस्याहरूबाट छुटकारा पाइने हुनाले मन प्रसन्न रहनेछ। स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ। तपाईसँग मनमुटावको भावना राख्ने तथा शत्रुता साम्नेहरू आफै कमजोर भएर जानेछन्। काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार र व्यवसायमा प्रशस्त आमदानी हुनेछ। अन्त्यमा मीन राशि, मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ। माया र प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने यात्राको अवसर जुट्नेछ। विलासी सामानको प्रयोग मार्फत अरूको मन लोभ्याउन सकिनेछ। खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेको छ। अध्ययन वा कामको सिलसिलामा लामो दूरीको वैदेशिक यात्रा हुनेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा धेरै कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको राशिफलसँगै हामी जन्मदिनका शुभकामनालाई पनि प्राथमिकताका साथमा प्रसारण गर्दछौं। रेडियो ढोरबाराही मार्फत तपाईँले कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ अथवा आफ्नै जन्मदिन रेडियोबाट प्रसारण होस् भन्ने चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै 065414100 शुभकामना टिपाउन नभुल्नुहोला। साथै हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पनि तपाईँले शुभकामना पठाउन सक्नुहुनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

श्रोता वृन्द, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि हामी उपस्थित हुने नै छौं। आजको श्रृंखलाबाट म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।

0: 103.8 अन्तर्मनको आवाज।
1: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है। हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन? हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र? पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
6: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
8: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9846078302।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9556033398 र 9465610950।
7: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
11: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
7: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
11: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
7: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98 1176606।

0: चापला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
2: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816395301।
3: आन्दोलनका क्रममा भएको दमनबारे छानबिन र कारवाही अझै टुंगिन सकेन। सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढ्दो 45 शहीदको शालिग सहित तयार भएको पार्क आज अनावरण हुँदै
4: कास्कीको किमरूङ खोलाको बहाव रोकियो। मोदी खोला र तटीय क्षेत्रमा आज बिहानैसम्म सतर्कता अपनाउन आग्रह। भोटेकोशीको बाढ़ीपछि आश्रित केन्द्रमा बस्नेहरू पनि थप समस्यामा।
3: भोटेकोशी बाढ़ीपछि क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने माग बढ़्दो। जलवायु परिवर्तनले नै बाढ़ी आयो भन्ने प्रमाण जुटाउन कठिन। यस अघिका अध्ययनलाई समेटेर योजनाबद्ध पहल गर्न विज्ञको सुझाव।
5: यसको लागि चाहिँ ब्याकग्राउण्ड भएको छ तर हामीले यति क्षति गर्यौं भन्ने किसिमले एउटा केस हामीले बनाएर प्रस्तुत गर्न सक्ने हो विश्वको सामु भने चाहिँ हामीलाई यो जलवायु न्याय हुन्छ।
4: बेलायतद्वारा वेस्ट बैंकका इजरायली बस्तीमाथि प्रतिबन्ध घोषणा, घोषणाप्रति इजरायलको कड़ा आपत्ति।
3: र एसीसी प्रिमियर कपमा हङकङसँग पराजित भए पनि नेपाल समूह विजेता।
6: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-596-617
6: मोबाइल 9855-6076-8 9855-6076-9 9511-62594 9510-54-24

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: एक वर्ष अघि नवयुवा आन्दोलनको क्रममा भएको हिंसात्मक घटनाको छानबिन र दोषीमाथिको कार्यवाही अझै टुंगिन सकेको छैन। तत्कालीन सत्तापक्ष तथा शहीद परिवारले प्रश्न गर्दै आएका छन्, घटनाका दोषीमाथि किन कार्यवाही भएन। भदौ 23 र 24 दुई दिनका घटनाको अनुसन्धान अधुरै रहँदा दोषी उम्कने र दण्डहीनता बढ़ने जोखिमप्रति सुरक्षा अधिकारीहरूले समेत चिन्ता व्यक्त गर्दै आएका छन्। यसैबीच गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको क्रममा ज्यान गुमाएका 45 शहीदका शालिग सहितको शहीद पार्क तयार भएको छ। ललितपुर सातदो बाटो स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा परिसरमा रहेको पार्क आज अनावरण गरिँदैछ। गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले आज बिहान शालिग अनावरण गर्ने कार्यक्रम तय भएको छ। दमन गर्नेलाई कार्यवाही न ध्वंस गर्नेलाई सजाय शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच आजको कान्तिपुर दैनिकले सरकारको कार्यशैलीप्रति नवयुवा आन्दोलनको अगुवा गर्नेहरूकै असन्तुष्टि शीर्षकको खबर छापेको छ। नवयुवा आन्दोलनको क्रममा गोली चलाइएको तत्कालीन संसद भवन वीरेन्द्र अन्तर्राष्ट्रिय भवन परिसरमा ठिक एक वर्ष अघि नवयुवाका घाइते र शहीद परिवार भेला भए। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरे, यो हिज भएको कार्यक्रमको खबर हो। एक वर्ष अघि उठाइएको सुशासनको आवाज सम्झिए, घाइते र शहीदप्रति भएको न्याय अन्यायको लेखाजोखा गरे। आन्दोलनमा सहभागी भएकै कारण कतिपय युवा अझै जेलमै रहेको, घाइते र शहीद परिवारसँग गरिएको सम्झौता अनुसार सरकारले काम नगरेको, भेलामा सहभागी अधिकांशको गुनासो रहेको थियो। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सविता गौतम लगायत उपस्थित कार्यक्रममा नवयुवाका प्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाह नआएकोमा गुनासो पनि गरेका छन्। प्रधानमन्त्रीको समेत प्रतिनिधित्व गर्दै गृहमन्त्री गुरूङ उपस्थित कार्यक्रममै सरकारको आलोचना गर्दा नवयुवाका घाइते पवन खड्काल प्रहरी नियन्त्रणमा पुग्नु भएको थियो।
3: कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरूङ खोलाको बहाव रोकिएको छ। हिजो बेलुका पहिरो खसेर किमरूङ खोला थुनिएको हुन सक्ने अनुमानसहित मोदी खोला र तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की, बाढ़ी पूर्वानुमान महाशाखा र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोदी खोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेका हुन्। थुनिएको पानी 81 बगेमा त्यसले मोदी खोलामा बाढ़ीसहित कास्कीको नयाँ पुल, बिरे ठाँटी हुँदै पर्वत, स्याङ्जा र पाल्पाको नदी किनारका बस्तीमा असर पर्न सक्छ। किमरूङ खोला झिनुमा पुगेर मोदी खोलामा मिसिन्छ, साथै काली गण्डकी नदीमा समेत बाढ़ी आउन सक्छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले पहिरोले खोला थुनिएको खबर प्राप्त भएपछि स्थानीय बासिन्दालाई माइकिङ सहित सचेत गराएको र तटीय क्षेत्रमा पनि सतर्कता बढ़ाइएको बताउनु भएको छ। पहिरोले थुनिएको किमरूङ खोलाको अवस्था बुझ्ने प्रयास भइरहेको पनि उहाँले बताउनुभयो। बाढ़ी पूर्वानुमान महाशाखाले रातीको समयमा थुनिएको क्षेत्रमा पुग्न तथा जोखिम आंकलन गर्न कठिन भएकाले काली गण्डकीको दोभानसम्म आज बिहानसम्म नै सतर्क रहन आग्रह गरेको छ।
2: सरकारले भोटेकोशी बाढ़ीपछिको खोज, उद्धार तथा डीएनए पहिचान कार्यमा संलग्न सरकारी निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक उपकरण सहयोग मागेको छ। भोटेकोशीको बाढ़ीपछि खोज तथा उद्धार कार्यमा शुरूमा भारत र चीनका उद्धार विशेषज्ञ र लगत्तै कोरियाली विज्ञ खटिएकोमा अहिले 3 देशका थपिएका छन्। मलेसिया, यूएई र अस्ट्रेलियाका उद्धार टोलीले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारत, चीन र कोरियाका कुमरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा काम निरन्तर गरिरहेका छन्। त्यस्तै यूएईको खोज तथा उद्धार टोली, मलेसियाको विशेष विपद सहायता तथा उद्धार टोली र अस्ट्रेलियाको विपद सहायता तथा प्रतिक्रिया टोलीले पनि अभियानमा सहयोग पुर्याइरहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। यसैबीच भदौ 10 रसुवामा गएको बाढ़ी प्रभावित क्षेत्रमा काठमाण्डुबाट संचालित उद्धार उडान मार्फत 833 नागरिकको उद्धार गरिएको छ। उद्धार कार्यको लागि तिरुवनन्तराष्ट्रिय विमानस्थलबाट कुल 363 हेलिकप्टर उडान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले रसुवामा भएको विपदपछि उद्धार तथा राहतलाई हेलिकप्टर उडानलाई सहज बनाउन क्यानले नियमनकारी प्रावधानमा लचकता अपनाएको बताउनुभयो। प्राधिकरणले हेलिकप्टरको अनुमति प्रक्रिया तिरुवनन्तराष्ट्रिय विमानस्थल टीआईएबाटै छिटो छरितो बनाउनका साथै उद्धार बाहेकको चार्टर उडानमा समेत रोक लगाएको छ। रसुवामा ठूलो विपद भएपछि लाङटाङ, रसुवा, नुवाकोट र त्रिशुली क्षेत्रमा उद्धारका लागि हेलिकप्टर नै मुख्य हवाई साधन बनेको छ। बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म हेलिकप्टरमा 833 उद्धार शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: यसै गरी भोटेकोशी हुँदै चीनबाट रसुवा गढ़ी नाका भएर त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीले नुवाकोट सहित 3 जिल्ला निकै प्रभावित भएका छन्। अकल्पनीय बाढ़ीले नुवाकोट, रसुवा र धादिङ जिल्लामा जनधनको क्षति गरी प्रभावित बनाएको छ। बाढ़ीबाट घरबार विहीन भएकाहरूलाई नुवाकोटको विदुर र बेलकोटगढ़ी नगरपालिका तथा किस्पाङ गाउँपालिकामा संचालित विभिन्न 25 आश्रित केन्द्र अर्थात होल्डिङ सेन्टर कायम गरिराखिएको छ। जसमध्ये विदुर नगरपालिकामा 19, बेलकोटगढ़ी नगरपालिकामा 4 र किस्पाङ गाउँपालिकामा 2 आश्रित केन्द्र कायम गरिएका छन्। ती आश्रित केन्द्रहरूमा आइतबार बेलुकीसम्म 1211 महिला सहित कुल 2714 जना बसोबास गरिरहेका ती प्रत्येक आश्रित केन्द्रमा 11 जनादेखि 335 जनासम्म बसोबास गरिरहेका छन्। अधिकांश आश्रित केन्द्र अर्थात होल्डिङ सेन्टरमा बाल बालिका, सुत्केरी, वृद्ध वृद्ध तथा नियमित औषधि सेवन गर्नेहरू रहेका छन्। हजारौं घर बाढ़ीले नष्ट गरेपछि बाढ़ी पीड़ितहरू आश्रित केन्द्रमा पुगेका हुन्। धेरैजना बसोबास गर्नुपर्ने कारणले एकै ठाउँमा शौचालय तथा पानीको समेत अभाव हुन थालेको छ। चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिनु पर्ने बाढ़ी पीड़ितहरूले माग गरेका छन्। यसैबीच भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीबाट प्रभावित नुवाकोटका विभिन्न स्थानमा विद्यालय सञ्चालन गरिने भएको छ। बाढ़ी गएको 2 विद्यालय खोल्ने तयारी शुरू भएको हो। विनाशकारी बाढ़ीका कारण प्रभावित भएका विदुर नगरपालिकाका विद्यालयहरू आजदेखि सञ्चालनमा आउने भएका हुन्। नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार बाढ़ीका कारण बन्द रहेका विद्यालयलाई अवस्था हेरेर सञ्चालनमा ल्याउन लागिएको हो। आश्रित केन्द्रमा रोग व्याधिको चिन्ता, सुत्केरी तथा बाल बालिका समस्यामा शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
2: काया कैरनमा भोटेकोशी बाढ़ी र यसअघिका अध्ययनलाई समेटेर योजनाबद्ध पहलको खाँचोबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवाको आन्दोलनका क्रममा भएको दमनबारे छानबिन र कार्यवाही अझै टुंगिन सकेन, सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढ़दो, 45 सहितको शालिग सहित तयार भएको पार्क आज अनावरण हुँदै कास्कीको किमरूङ खोलाको बहाव रोकियो, मोदी खोला र तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह, भोटे कोशीको बाढ़ीपछि आश्रित केन्द्रमा बस्नेहरू पनि थप समस्यामा लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। भोटेकोशी बाढ़ीपछि नेपालले जलवायु न्यायको पैरवी गर्दै अन्तर्राष्ट्रिय रूपमा क्षतिपूर्तिका लागि पहल गर्नुपर्छ भन्ने विषय उठेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले यो कुरा सार्वजनिक रूपमा भन्नुभएको छ भने प्रधानमन्त्री बालेन्द्र शाह भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन राष्ट्रसंघीय महासभामा जानुहुने भएको छ। तर जलवायु न्यायका कुरा गर्दा अन्तर्राष्ट्रिय कानूनका आधारहरू के छन्, त्यसको लागि हामीसँग प्रमाणहरू कतिको प्रभावकारी छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। यस्तै जलवायु न्यायको कुरा गर्दा कहाँ जाने भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ। प्रमाण कसरी जुटाउने र न्यायका लागि कहाँ जाने त थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
6: भोटेकोशी घटनाबारे विस्तृत अध्ययन गर्न बाँकी नै छ, त्यसैले यो घटना जलवायु परिवर्तनका कारण भएको हो भन्ने प्रमाण हामीसँग छैन। यो अवस्थामा तिमीले जलवायु परिवर्तन गराउन भूमिका खेल्यौ र हामी पीड़ित भयौं भन्ने तर्कले काम गर्दैन। तर हिमाली भेगमा यसअघि गरेका अध्ययनले त्यहाँको तापक्रम औसतभन्दा बढ़ी दरले वृद्धि भइरहेको, हिमनदी पग्लने दर बढ़ेको र हिमताल विस्फोट हुने जोखिम रहेको देखाएका छन्। यस्तै कुरालाई आधार मानेर अन्तर्राष्ट्रिय समुदायसँग न्यायका लागि आह्वान गर्नुपर्ने पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ शाखा संयोजक डाक्टर पवन कुमार भट्टराईले बताउनुभयो।
7: ब्याकग्राउण्ड इन्फर्मेशनबाट एउटा स्ट्रङ केस स्टडी बनाउन सक्छौ अप्लाई गर्नको लागि। हामीले जलवायु न्यायको लागि एउटा केस स्टडी हामी के बनाउन सक्छौ भन्दा आईपीसीसीले भनेको छ हिमालयनमा चाहिँ टेम्परेचर राइज भएको छ, त्यहाँ ग्लेसियर मेल्ट भएको छ, ग्लेसियर घटिरहेछ भनेर त्यो रिपोर्ट हामीसँग छ। दोस्रो इसिमोडले हामीलाई के भनेको छ भन्दा प्री इण्डस्ट्रियल एरा भन्दा विश्वको चाहिँ तापमान चाहिँ 1.5 रहने हो भने हिमालयमा 1.8 पुग्छ भन्ने कुनै छ। भनिसकेपछि त्यस्तो किसिमले गर्दा त हामी ब्याकग्राउण्ड के बनाउन सक्छौ भने यो जुन क्षति भयो ट्रिगरिङ मेकानिजम जुन अहिले आइस एभलेन्सी भयो त्यो चाहिँ अब जलवायु परिवर्तनले भन्ने कुरा चाहिँ खोज गरेर थाहा होला, तर पक्कै पनि त्यसको लागि चाहिँ ब्याकग्राउण्ड भएको छ। त्यही हामीले यति क्षति इकोनोमिक र नन इकोनोमिक लस गर्यो भन्ने किसिमले एउटा केस हामीले बनाएर प्रस्तुत गर्न सक्ने हो विश्वको सामु भने चाहिँ हामीलाई यो जलवायु न्याय हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
6: जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा स्थापना भएको हानि नोक्सानी कोष छ, तर त्यसमा निवेदन दिने समय सीमा हुन्छ भने पाउँदा पनि बढ़ीमा $20 मिलियन अर्थात झण्डै 3 अर्ब रूपियाँ मात्र हो। त्यो भोटेकोशी विपत्तिको क्षतिको तुलनामा केही पनि होइन, तर अरू विभिन्न कोष तथा निकाय पनि रहेकाले त्यसतर्फ जान सकिन्छ।
7: यसको लागि चाहिँ फाइनेन्सियल प्याकेज चाहिँ विभिन्न ठाउँहरूमा अप्लाई गर्नुपर्छ। एउटा कूटनीतिक हिसाबले विभिन्न ठूला देशहरूसँग डेभलप कन्ट्रीसँग रहने नै भयो। दोस्रो जस्तै हामीले वर्ल्ड ब्याङ्कको सीआरडब्ल्यू फण्ड छ रिकभरीको लागि पैसा माग्न सक्छौ, त्यस्तै हामीले जीसीएफसँग हामीसँग अहिले 25 मिलियनको क्याप छ, जीसीएफबाट पनि हामी एडेप्टेशन फण्डहरू छ त्यसमा चाहिँ फ्युचर रिडक्सन गर्नको लागि हामीलाई चाहियो भन्न सक्छौ। क्रियुज भन्ने फण्ड छ, क्रियुजलेमा चाहिँ हामी मलाई लाग्छ 25 मिलियन जति चाहिँ हामी यो अर्ली वार्निङ सिस्टमको लागि पैसा ल्याउन सकिन्छ। त्यस्तै हामीसँग सान्टियागो नेटवर्कसँग चाहिँ क्यापासिटी बिल्डिङहरू गर्नको लागि जनशक्ति तयार पार्नको लागि भोलि यस्ता किसको लागि चाहिँ फण्ड लिन सकिन्छ। यस्ता फण्डहरू जहाँ एभाइलेबल छ हामीले प्याकेज बनाएर चाहिँ अप्लाई गर्नुपर्छ।
6: क्षति पुनर्स्थापना, पूर्व चेतावनी प्रणाली तथा सचेतना लगायत छुट्टा छुट्टै योजना बनाएर अन्तर्राष्ट्रिय निकायमा पुग्न सकिन्छ। अरू देश तथा निकायहरूसँगका वैकल्पिक सम्बन्धहरू पनि प्रयोग गर्न सकिन्छ। तर त्यसका लागि एउटा न्यूनतम अनुसन्धान पत्र तयार पार्नुपर्छ, जसमा विगतको भौतिक तथा मानवीय क्षति र तापक्रम वृद्धिको विवरण समेट्नुपर्छ।
7: यति लस भएको छ, इकोनोमिक र नन इकोनोमिक लस, मान्छे यतिजना बेपत्ता हुनुभएको छ, यति मान्छेको डेथ भएको छ, यो भनेको एउटा अकल्पनीय घटना हो र यसलाई सबै विश्वले बुझेको छ। तर यसलाई ढिलो हुन दिनु हुँदैन, यही बेलामा हामीले एउटै प्याकेजमा हामी सम्भव हुँदैन। पूर्व सूचना प्रणालीको लागि एउटा पैसा माग्ने, त्यस्तै लस एण्ड ड्यामेज भयो भनेर एउटा पैसा जति आउँछ लिने, प्याकेज बनाएर चाहिँ नेपाल सरकार चाहिँ यसरी टुक्रा टुक्रामा गरेर जाने हो भने हामी एउटा मेजोरिटी अफ फण्ड चाहिँ लिएर आउन सक्छौ र अरू हाम्रो छिमेकी देशहरूसँगको चाहिँ म्युचुअल सम्बन्धहरू, अब विभिन्न डेभलप कन्ट्रीसँगको चाहिँ म्युचुअल सम्बन्धले पनि हामी ग्रान्टहरू लिएर आएर चाहिँ काम गर्न सक्छौँ।
6: सकेसम्म प्रष्ट हुने प्रमाण जुटाएर अन्तर्राष्ट्रिय न्यायका लागि पहल गर्नुपर्छ, सँगै स्रोत साधन ल्याएर देशभित्र पुर्याउँदा पीड़ित समुदायले साँच्चै सहयोग कसरी पाउँछन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। सिंगो विश्वलाई सोच्न बाध्य पारेको यो अवस्थामा सरकारले अन्तर्राष्ट्रिय समुदायसँग न्याय खोज्दा आफ्ना बजेट निर्माण र विकासका अवधारणामा पनि पीड़ित समुदायलाई केन्द्रमा राख्नुपर्छ।
4: भोटेकोशी बाढ़ी, त्यसबाट धेरै क्षति हुनुका कारण र अबको व्यवस्थापनको बारेमा पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा बाढ़ी विज्ञ डाक्टर पवन कुमार भट्टराईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, गैराती कास्कीको याङ्जाकोट सहित धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी, गण्डकी, बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यम र केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीको याङ्जाकोटमा 67.6 मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै काठमाडौँ उपत्यका सिन्धुपाल्चोक, लमजुङ, उदयपुर, गोर्खा, धादिङमा पनि हल्कादेखि मध्यमसम्मको पानी परेको महाशाखाले जनाएको छ। तराईका पा, मोरङ, बारा, कञ्चनपुर लगायतका जिल्लामा पनि पानी परेको छ। महाशाखाका अनुसार आज मधेश प्रदेश, कोशी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई तथा बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो पानी पर्ने ठाउँका खोला तथा नदी आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह छ। कायाकैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: कृषि मन्त्र नार्कसँग
8: बरसातमा गाई, भैंसी तथा भेडा बाख्रामा चरचरे रोगको जोखिम बढ्ने भएकाले पशुलाई हिलो, फोहोर र ओसिलो ठाउँमा नराख्नुहोस्। गोठ सफा र सुक्खा राख्नुहोस्। रोगी पशुलाई स्वस्थ पशुबाट अलग गर्नुहोस् र सम्भव भए समयमै प्राविधिकसँग सल्लाह गरेर खोप लगाउनुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। अत्यावश्यक वस्तु ढुवानी र पश्चिम नेपाललाई राजधानीसँग जोड्ने एकमात्र चितवन मोगलिन काठमाण्डु सड़क पटक पटक अवरूद्ध हुँदा उपत्यकाको आपूर्ति प्रणाली प्रभावित हुँदै आएको छ। पश्चिम नेपाल आउजाउ गर्ने यात्रुले पनि पटक पटक समस्या भोग्दै आउनु परेको छ। तर सरकारले पृथ्वी राजमार्गको वैकल्पिक सड़क निर्माणलाई भने पूर्णत व्यवस्था गर्दै आएको छ। काठमाण्डुमा ग्यासको ट्याङ्कर, इन्धन बोक्ने ट्रक, खाद्यान्न तथा निर्माण सामग्री बोक्ने ठूला ठूला मालवाहक ट्रकका लागि एक मात्रै सड़क मार्ग चितवन मुगलिन काठमाण्डौ हो। काठमाण्डौसँग जोड्ने बीपी राजमार्ग, त्रिभुवन राजपथ, कान्ति लोकपथ जस्ता सड़कमा ठूला ठूला मालवाहक ट्रक उडाउन मिल्दैन। त्यही कारण ग्यास ट्याङ्कर, इन्धन ट्रक र खाद्यान्न सामग्री बोक्ने गाड़ीलाई पृथ्वी राजमार्ग नै एक्लो विकल्प हो। यही सड़क पटक पटक अवरूद्ध हुँदा सबैभन्दा बढ़ी जनसंख्या भएको शहर काठमाण्डौ उपत्यकामा अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भइरहेको छ। अहिले धादिङको कृष्ण भीरमा सड़क सिधा पृथ्वी राजमार्ग भदौ 14 यता अवरूद्ध छ, जसले गर्दा काठमाण्डुमा ट्याङ्कर ल्याउन नसक्दा ग्यासको अभाव छुटिएको छ भने खाद्यान्न सामग्रीको मूल्य पनि उच्च दरमा बढ़ेको छ। त्यसमाथि चिनी लगायतका विभिन्न सामग्रीको अभाव हुन थालेको छ। काठमाण्डु छेडे मुख्य राजमार्गमा सधैँ दुःख, वैकल्पिक सड़क निर्माणमा बेवास्ता शीर्षकको खबर नयाँ पत्रिकामा छ।
4: अब विदेशको खबर। बेलायतले कब्जामा रहेको वेस्ट ब्याङ्कमा रहेका इजरायली बस्ती र बस्ती विस्तारमा सहयोग गर्ने व्यक्ति तथा कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। बेलायती विदेश मन्त्री एड मिलिब्यान्डले इजरायली बस्तीमा बसोबास गर्नेहरूले प्यालेस्टिनीमाथि हिंसा र जातीय सफाया गरिरहेको आरोप लगाउँदै सरकारले यस विषयमा कड़ा कदम चाल्नुपर्ने बताएको बीबीसीले जनाएको छ। उहाँले यो कदम इजरायल प्यालेस्टाइन द्वन्दलाई हेर्ने बेलायतको नयाँ दृष्टिकोणको शुरूआत भएको समेत बताउनु भएको छ। बेलायतको घोषणाप्रति इजरायलले भने कड़ा आपत्ति जनाएको छ। इजरायली विदेश मन्त्री गिडी एन सारले मिलिब्यान्डको आरोपलाई झूठ भन्दै आलोचना गर्नुभएको छ। सरकारले पूर्वी जेरुसलेममा रहेको बेलायती वाणिज्य दूतावास बन्द गर्ने लगायत प्रतीकात्मक कदम चाल्ने घोषणा गरेको छ।
5: प्रिमियर कप क्रिकेटमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। हङकङसँग हारे पनि नेपालले समूह एको विजेता बन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। अब सेमी फाइनलमा नेपालले ओमानसँग र हङकङले युएसँग खेल्नेछ। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो।

0: मन्त्री दैवी प्रकोप राहत कोषमा अहिलेसम्म 11,95,17,00,000 रूपियाँ मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हिजो बेलुका 5 बजेसम्म कोषका 9 वटा नेपाली रूपियाँ खातामा 8,76,69,00,000 र 2 वटा अमेरिकी डलर खातामा 2,11,08,471 अमेरिकी डलर मौजदात रहेको छ।
1: चाड़ पर्व नजिकिँदै गर्दा सर्वसाधारणले खाना पकाउने ग्यास र चिनी सहज रूपमा पाउन सकेका छैनन्। सरकारले ग्यास आपूर्ति सहज बनाउन काम भइरहेको दावी गरे पनि काठमाण्ड उपत्यकामा उपभोक्ताले घण्टौं लाइन बस्दा समेत ग्यास पाउन सकेका छैनन्। ग्याससँगै पछिल्लो समय बजारमा चिनी समेत अभाव देखिएको छ। उपभोक्ताले प्रति किलो 150 रूपियाँसम्म तिर्दा पनि चिनी सहज रूपमा पाउन नसकेको गुनासो गरेका छन्।
0: कांग्रेसले 15 महाधिवेशन आउन अब झण्डै 3 हप्ता मात्र बाँकी रहँदा तल्लो तहका अधिवेशनको कार्यतालिका संशोधन गरेको छ। गाउँ नगर अधिवेशन र प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका हेरफेर गरिएको हो। जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने कार्यतालिका छ।
1: मोबाइलमा सिम कार्ड नभए पनि प्राकृतिक विपदको पूर्व सूचना दिन मिल्ने गरी सरकारले सेल ब्रोडकास्टिङ संचालनको तयारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसंचार प्राधिकरणसँगको समन्वयमा एकैपटक धेरै मानिसलाई पूर्व सूचना पठाउन मिल्ने यो प्रविधि संचालनमा काम गरिरहेको छ।
0: विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको 79 बैठकले नेपाललाई सम्मान गरेको छ। नेपालले एक दशकदेखि मातृ तथा नवजात मृत्युदर न्यूनीकरण र धनुष टंकार उन्मूलन कायम राखेकोमा सम्मान गरेको हो। डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यास मार्फत उपलब्धि कायम राखेको भन्दै नेपाललाई सम्मान गरेको हो।
1: इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि 1,464 जना सहायक कामदार केयर गिभर माग गरिएको छ। नेपाल र इजरायल बीच भएको श्रम सम्झौता अनुसार वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने सहायक कामदार छनौटका लागि आवेदन खुलाएको हो।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: नवयुवाको आन्दोलनका क्रममा भएको दमनबारे छानबिन र कार्यवाही अझै टुंगिन सकेन। सरकारको कार्यशैली प्रति असन्तुष्टि बढ़दो। 45 शहीदको शालिग सहित तयार भएको पार्क आज अनावरण हुँदै
0: कास्कीको किमरूङ खोलाको बहाव रोकियो। मोदी खोला र तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह। भोटेकोशीको बाढ़ीपछि आश्रित केन्द्रमा बस्नेहरू पनि थप समस्यामा।
1: भोटेकोशी बाढ़ीपछि क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने माग बढ़्दो। जलवायु परिवर्तनले नै बाढ़ी आयो भन्ने प्रमाण जुटाउन कठिन। यसअघिका अध्ययनलाई समेटेर योजनाबद्ध पहल गर्न विज्ञको सुझाव।
0: बेलायतद्वारा वेस्ट बैंकका इजरायली बस्तीमाथि प्रतिबन्ध घोषणा। घोषणाप्रति इजरायलको कड़ा आपत्ति।
1: र एसीसी प्रिमियर कपमा हङकङसँग पराजित भए पनि नेपाल समूह विजेता।
0: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुनले गृहमन्त्रीको पछिल्लो भाषण र प्रयोग भएका भाषा शैलीलाई व्यङ्ग्य गरेको छ। यहाँ गृहमन्त्री सुदन गुरूङ जस्ता देखिने व्यक्ति छन् अनि उनी भन्दैछन्, ए पुराना दल, तहरू सुध्रनु, हामीलाई फुर्सद छैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज।
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउ

0: भने 98460-26925।
1: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
1: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
2: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे दुले लौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
3: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507 कविता श्रेष्ठ सम्पर्क 0654-14-055 र 98460-18-817
4: हेलो बा
5: कति बन्यो घर अनि ढलान भयो त
6: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
5: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
6: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
7: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
4: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
7: प्रोप्राइटर राम भुजेल सम्पर्क 98191-50630 र 97476-80681
2: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
4: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
2: अनि बन्छ त दाई
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
10: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
9: प्रोप्राइटर राजन पौडेल मोबाइल 98560-62029
2: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
4: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
4: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
2: फोन नम्बर 0564-14-321
4: मोबाइल 98065-78634 र 97081-10790
11: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
11: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
12: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066-81115
13: ए सबिना यस्तो हतारमा कता हो
2: ए प्रदीप हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
13: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
14: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9008816142।
15: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
13: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
2: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 9560231128, 9462614726।
14: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
16: यदि तपाईँले चाहनुभयो भने ठूला ठूला हस्पिटल, सर्जरी गर्ने डाक्टर पाउन सक्नुहुन्छ, महँगा महँगा औषधि पनि पाउन सक्नुहुन्छ, तर तपाईँले तपाईँको स्वास्थ्य कहिल्यै पनि किनेर पाउन सक्नुहुन्न। त्यसकारण तपाईँले स्वास्थ्यलाई राम्रोसँग बुझेर सधैँ स्वास्थ्यलाई स्वस्थ राख्नुपर्ने आवश्यकता छ। राम्रो स्वास्थ्य तपाईँको खुशी, सुखी र समृद्धिको केन्द्रबिन्दु हो। अहिलेको समयमा मानिसहरूले केही हदसम्म भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल गरेको पाइन्छ, किनभने कोविडले सबैलाई त्रसित बनाएको छ। कोविड भन्दा अगाडिको समयमा मानिसले त्यति धेरै स्वास्थ्यको ख्याल गरेको पाइँदैन थियो, तर अहिले कोविड आए पछाडि धेरैजना व्यक्तिहरूले स्वास्थ्यको ख्याल गर्न थालेका छन्। हो, स्वास्थ्य नै धन हो, त्यसैले सधैँ स्वस्थ स्वास्थ्य निर्माणको लागि आज हामीले तपाईँहरूलाई 12 उपायहरू प्रदान गर्नेछौ। एकैछिन सुन्नुहोस् त, मैले तपाईँ जस्ता कमै मानिस मात्र देखेको छु जसले आफ्नो अमूल्य समय यस्तै ज्ञानको लागि लगानी गर्ने गर्दछन्। ती मानिसहरू मध्ये तपाईँ पनि एकजना हुनुहुन्छ। तसर्थ सधैँ यस्तै ज्ञानवर्धक भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौं। नम्बर 1 छ, बिहान चाँडै उठ्नुहोस्। संसारमा करिब 7 खर्ब जति मान्छेहरू छन्, तर 7 खर्ब मान्छेहरू मध्ये 5% व्यक्तिहरूले मात्र आफ्नो जीवन व्यवस्थित गरिरहेका छन्। ती 5% व्यक्तिहरूले मात्र सफलता हासिल गरिरहेका छन् र स्वस्थ भएर बाँचिरहेका छन्। उनीहरू मात्र स्वस्थ हुनु र सफलता हासिल गर्नुको एक कारण हो उनीहरू हरेक दिन बिहान चाँडै उठ्ने गर्छन्। उनीहरू बुझ्दछन् कि बिहानको समय भनेको एक ऊर्जावान समय हो र बिहानको समयले हामीलाई स्वस्थ राख्नको लागि मद्दत गर्दछ। त्यसैले तपाईँ पनि 5% व्यक्तिभित्र पर्न चाहनुहुन्छ भने हरेक दिन बिहान चाँडै उठ्ने गर्नुहोस्। नम्बर 2 छ, व्यायाम गर्नुहोस्। तपाईँले आफ्नो व्यक्तिगत जीवनमा एक यस्तो बानी भर्नुहोस् कि जसले तपाईँलाई फाइदा गरिरहोस्। तपाईँले भर्नु पर्ने त्यो एक बानी हो व्यायाम। व्यायामले हाम्रो शरीरलाई फाइदा पुर्याउनुका साथै हामीलाई स्वस्थ र तन्दुरुस्त जीवन बिताउनको लागि पनि मद्दत गर्दछ। हरेक दिन व्यायाम गर्नाले हाम्रो आयु बढाउनुका साथै विभिन्न रोगको जोखिमबाट पनि टाढा राख्दछ। तपाईँले हरेक दिन व्यायाम गर्नाले तपाईँको हड्डीलाई उच्च राख्नुका साथै तपाईँको तौल व्यवस्थित गर्नको लागि पनि मद्दत गर्दछ। तपाईँले आफ्नो जीवनमा व्यायाम गर्ने गतिविधिलाई बढाउनुहोस्। जस्तै नजिकैको दूरीको लागि पैदल यात्रा गर्ने बानी बसाउनुहोस्, त्यस्तै लिफ्ट चढ्नुको सट्टा सिँढीको प्रयोग गर्नुहोस्, नृत्य कक्षाहरू लिनुहोस्, योगा गर्नुहोस्, स्किपिङ खेल्नुहोस्। यस्ता गतिविधिले शरीरमा अक्सिजन पुर्याउनुका साथै शरीरलाई ऊर्जा पनि प्रदान गर्दछन् र तपाईँलाई सधैँ स्वस्थ राख्नको लागि मद्दत गर्दछ। नम्बर तीनमा छ पानी पिउनुहोस्। हामीले पर्याप्त मात्रामा पानी पिउनु पर्ने हुन्छ। हामीले जति धेरै पानी पिउन सक्छौ त्यति नै हाम्रो शरीरलाई फाइदा पुग्दछ। हरेक व्यक्तिको शरीर 60% पानीले बनेको हुन्छ, तसर्थ हाम्रो शरीरलाई कम्तीमा दिनको 10-12 गिलास पानी आवश्यक पर्छ। यदि हामीले पर्याप्त मात्रामा पानी पिउन सकेनौ र हाम्रो शरीरलाई पानीको अभाव भयो भने हामीमा विभिन्न समस्याहरू आइपर्दछन्। जस्तै हाम्रो शरीरमा पानीको मात्राको कमी भयो भने हाम्रो टाउको दुख्ने समस्या हुन्छ, पाचन प्रक्रियामा समस्या हुन्छ, रक्त सञ्चारको पनि समस्या हुन्छ। त्यस्तै पानीको कमी भयो भने शरीर डिहाइड्रेट भएर छालाको समस्या पनि उत्पन्न हुन्छ र हामीमा श्वास प्रश्वासको समस्या हुन्छ। त्यसैले यस्ता विभिन्न समस्याबाट बच्नको लागि हामीले पर्याप्त मात्रामा पानी पिउनु पर्दछ। नम्बर चारमा छ अर्ग्यानिक खानाहरू खानुहोस्, जंक फूडको प्रयोग नगर्नुहोस्। अर्ग्यानिक र घरमा उत्पादन गरेका खानाहरूलाई प्राथमिकता दिनुहोस्, बजारका खाना, जंक फूड र होटलका खानाहरूलाई कम प्राथमिकता दिनुहोस्, किनभने जंक फूड तथा होटलका खानाहरूले हाम्रो शरीरलाई असर पुर्याउँदछ। जस्तै जंक फूडमा शरीरलाई आवश्यक पर्ने भिटामिन, मिनरल्स र इन्जाइमको मात्रा उपलब्ध हुँदैन, यदि भए पनि लगभग शून्य मात्रामा हुन्छ। जंक फूडहरू एक नशा जस्तै हुन्। यस्ता वस्तुहरू हामीले एकपटक प्रयोग गर्यौं भने बारम्बार प्रयोग गर्न मन लाग्छ र खाइरहन मन लाग्छ, किनकि जंक फूडहरू स्वादिलो बनाउनको लागि अजिनामोटोको प्रयोग भएका हुन्छन्। हामी जंक फूडहरू खाएर कहिल्यै पनि अघाउँदैनौं। हामीले धेरै मात्रामा जंक फूड तथा होटलका वस्तुहरू खानाले हामीलाई अल्छी बनाइरहने, सक्रिय हुने समयमा निष्क्रिय बनाउने र अस्वस्थ पनि गराउँदछन्। अर्को कुरा, यिन अर्ग्यानिक खानाहरूमा विषादी पनि मिसिएका हुन्छन्। किसानहरूले उत्पादन गर्दा उत्पादनको मात्रा बढाउने इच्छाले विभिन्न विषादीको प्रयोग गरेका हुन सक्छन्। त्यसैले घरमा नै उत्पादन गरेका अर्ग्यानिक खानाहरू खानुहोस्। यस्ता खानाले तपाईँलाई दीर्घकालसम्म फाइदा पुर्याउँदछ र स्वस्थ रहनको लागि सहयोग पुर्याउँदछ। नम्बर पाँचमा छ ध्यान गर्नुहोस्। ध्यानले तपाईँलाई स्वस्थ राख्नको लागि महत्वपूर्ण योगदान पुर्याउँदछ। तपाईँले हरेक दिन बिहान बेलुका ध्यान गर्ने गर्नुहोस्। ध्यान गर्दा तपाईँ एकान्तमा बसेर गर्नुहोस्, हल्लामा गरेको ध्यानले तपाईँलाई फाइदा गर्दैन। ध्यान गर्नाले तपाईँको दिमागलाई एकाग्रता प्रदान गर्दछ र तपाईँमा हुने तनाव र चिन्तालाई कम गर्दछ। यसले तपाईँभित्र उत्पन्न हुने रिस, आवेग र आक्रोशलाई हटाइदिन्छ। ध्यान गर्नुका अनगिन्ती फाइदाहरू छन्। तीमध्ये तपाईँमा चिन्ता कम हुन्छ, त्यस्तै दम, क्यान्सर, पुरानो दुखाई, डिप्रेसन, मोटुरोग, उच्च रक्तचाप, टाउको दुखाई र निद्राको समस्याबाट पनि केही हदसम्म छुटकारा दिलाउन सक्छ। त्यसैले तपाईँले हरेक दिन ध्यान गर्ने बानी बसाउनुहोस्। नम्बर छमा छ मोबाइल र कम्प्युटर चलाउने समय तोक्नुहोस्। अहिलेको समय भनेको आधुनिक समय हो र यो टेक्नोलोजीको समय पनि हो। तपाईँ समय अनुसार हिँड्नु पर्ने हुन्छ, तर तपाईँले समय अनुसार हिँड्दैछु भनेर मोबाइल र कम्प्युटरको अत्याधिक मात्रामा प्रयोग गर्नुहुन्छ भने यस्ता वस्तुले तपाईँलाई असर गरिरहेका हुन्छन्। तपाईँले हरेक दिन कम्प्युटर वा मोबाइल चलाउने समय तोक्नुहोस्। तपाईँले जुनसुकै समयमा कम्प्युटर तथा मोबाइल चलाउनु भयो भने यसले तपाईँलाई राम्रो गर्दैन। तपाईँले सुत्नुभन्दा अगाडिको समयमा मोबाइल अथवा कम्प्युटर चलाउन बन्द गर्नुहोस्। तपाईँको धेरै मात्रामा मोबाइल कम्प्युटर चलाउने बानीले तपाईँलाई अस्वस्थ पनि बनाउँछ। तपाईँले राति सुत्दाको समयमा मोबाइल कम्प्युटर चलाउनुहुन्छ भने मोबाइल र कम्प्युटरको लाइटले मेलाटोनिन हर्मोन कम गर्दछ। यदि हाम्रो शरीरमा मेलाटोनिन हर्मोनको कमी भयो भने यसले हामीलाई निद्रा पर्नबाट रोक्छ। त्यस्तै कम्प्युटर तथा मोबाइलको स्क्रिनले तपाईँको आँखामा समस्या उत्पन्न गर्छ। त्यसैले जुनसुकै समयमा कम्प्युटर तथा मोबाइलको प्रयोग नगर्नुहोस्। तपाईँले मोबाइल तथा कम्प्युटर चलाउने एक समय बनाउनुहोस् र त्यही समयमा मात्र यसको प्रयोग गर्नुहोस्। नम्बर सातमा छ सरसफाईमा ध्यान दिनुहोस्। आफूलाई स्वस्थ राख्नको लागि सबभन्दा प्रभावकारी तरिका भनेको सरसफाई गर्नु पनि हो। तपाईँले व्यक्तिगत सरसफाई, तपाईँको वरिपरिको वातावरण, त्यस्तै तपाईँको घरमा सरसफाई गर्ने बानी बसाउनुहोस्। तपाईँले विश्वभरि फैलिरहेको कोविड जस्ता महामारीबाट बच्नको लागि पनि सरसफाईमा ध्यान दिनुपर्छ। जस्तै तपाईले हरेक समयमा हात धोइरहनु पर्ने हुन्छ। यदि तपाईले कुनै काम गरेपछि कसैलाई भेटेपछि हात धुनु भएन भने सतर्कता अपनाउनु भएन भने तपाईमा कोविड जस्ता विभिन्न महामारीका रोग लाग्न सक्छन्। त्यस्तै अन्य व्यक्तिगत सरसफाई गर्नु भएन भने तपाई अस्वस्थ हुन सक्नुहुन्छ र तपाईले सरसफाई गर्ने बानी बसाउनु भएन भने तपाईबाट र तपाईको नजिकको वातावरणबाट गम्भीर रोग उत्पन्न हुन सक्छन्। त्यसैले तपाईले सरसफाईमा सधैँ विशेष ध्यान दिने गर्नुहोस्। नम्बर 8 छ, चिनीयुक्त खानेकुरा कम गर्नुहोस्। हामीले खाने खाना मध्ये कतिपय खानामा अत्याधिक मात्रामा चिनी मिसिएको हुन्छ। यस्ता खानाहरूले हामीलाई राम्रो गर्दैनन्। त्यसैले खाना खाँदा ध्यान पुर्याएर खानुहोस्। यस्ता खानाले तपाईँलाई दीर्घकालीन रूपमा असर पुर्याएका हुन्छन्। यदि तपाईँमा चिनी पदार्थको मात्रा बढी भयो भने तपाईँमा मोटोपनको समस्या हुन्छ, थाइराइड बढ्ने समस्या हुन जान्छ आदि इत्यादि विभिन्न रोगहरू निम्तन सक्छन्। त्यसैले तपाईँ भविष्यमा गएर चिन्तित हुनुभन्दा अहिले नै त्यस्ता चिनीयुक्त खानेकुराहरूबाट टाढा रहनुहोस्। नम्बर 9 छ, दिनको र जीवनको योजना बनाउनुहोस्। खाली दिमाग शैतानको घर जस्तै हो, त्यसकारण हरेक दिनको र जीवनको योजना बनाउनुहोस्। यदि तपाईँले दिनको योजना बनाउनुहुन्छ भने तपाईँको आउने दिन राम्रो हुन्छ र योजना बनाउनु भएन भने आउने दिनमा के काम गर्ने भन्ने तपाईँलाई थाहै हुँदैन। तपाईँको खाली दिमागले गरेका कामले तपाईँलाई नकारात्मक नतिजा दिन सक्छन् र तपाईँ गलत बाटोमा पनि लाग्न सक्नुहुन्छ। त्यसैले दिनको र जीवनको योजना बनाउनुहोस्। खाली दिमागले तपाईँले न त दिन नै अगाडि बढाउन सक्नुहुन्छ न त जीवन नै अगाडि बढाउन सक्नुहुन्छ। यदि तपाईँले एउटा योजना बनाउनु भयो भने तपाईँ त्यही बाटोमा अगाडि बढ्न सक्नुहुन्छ, तर योजना बनाउनु भएन भने अन्धाधुन्दा हिँड्दा तपाईँ सही र सहज बाटोमा हिँड्न सक्नुहुन्न, जसले गर्दा तपाईँको जीवन सही तरिकाले अगाडि बढ्न गाह्रो हुन्छ। तपाईँले जीवनलाई सही तरिकाले अगाडि बढाउनको लागि दिनको र जीवनको योजना बनाउनुहोस्। नम्बर 10 छ, अल्कोहल र स्मोकिङलाई हटाउनुहोस्। अल्कोहल र स्मोकिङ अर्थात मद्यपान र धुमपान जस्ता वस्तुहरू एक नशा हुन्। यस्ता वस्तुहरूले हामीलाई कहिले पनि फाइदा गर्दैनन्, तर हामीले यस्ता वस्तुको प्रयोग अत्याधिक मात्रामा गरिरहेका हुन्छौं। यस्ता वस्तुहरूले हामीलाई असर गर्दछन् भन्ने पनि जान्दछौं, तर यिनीहरूलाई छोड्नको लागि हामी सजिलै तयार हुँदैनौं। अल्कोहल तथा स्मोकिङ जस्ता वस्तुहरूले समाजमा तपाईँको प्रतिष्ठा घटाइरहेका हुन्छन्। यस्ता वस्तुहरूले तपाईँको स्वास्थ्यलाई नकारात्मक असर पुर्याउँदछन्। अल्कोहलले तपाईँको कलेजोलाई असर पुर्याउँछ भने स्मोकिङले फोक्सोमा असर पुर्याउनुका साथै मुटु रोग र पक्षघात जस्ता रोगहरू पनि निम्त्याउँछ। त्यसैले यस्ता वस्तुलाई आजैदेखि त्याग्नुहोस् र स्वस्थ भएर बाँच्नुहोस्। नम्बर 11 छ, हरेक महिनाको अवधिमा स्वास्थ्य जाँच गर्नुहोस्। हरेक महिनाको एकपटक आफ्नो जाँच गर्नुहोस्। यस्तो गर्नाले तपाईँको स्वास्थ्य अवस्था कस्तो छ भन्ने तपाईँलाई थाहा हुन्छ। यदि तपाईँको स्वास्थ्यमा खराब छ भने तपाईँले समयमा नै उपचार गर्न र आवश्यक सतर्कता अप्नाउन सक्नुहुन्छ, तर तपाईँले जाँच गर्नु भएन भने तपाईँलाई कुनै एक रोग लागेको हुन सक्छ र उक्त रोगले अरू रोगहरू निम्त्याइरहेको हुन सक्छ। त्यसैले महिना महिनामा आफ्नो स्वास्थ्य अवस्था जाँच गर्नुहोस्। जस्तै तपाईँले महिना महिनामा आफ्नो ब्लड प्रेसर जाँच गर्नुहोस्, त्यस्तै तौल, सुगर लेभल, ब्लड र शरीरका अन्य भागको पनि जाँच गर्नुहोस्। यस्तो गर्नाले तपाईँले महिना महिनामा आफ्नो स्वास्थ्य अवस्था जानकारी पाउन सक्नुहुन्छ र स्वस्थ जीवन जिउन सक्नुहुन्छ। र अन्तिम उपाय छ, एन्टिबायोटिक्सको सकेसम्म कम प्रयोग गर्नुहोस्। हाम्रो बानी हुन्छ बिरामी भएपछि साना साना दुखाई तथा पीड़ामा औषधिहरू सेवन गर्ने, तर हामीलाई थाहा छैन धेरै मात्रामा औषधिको प्रयोग गर्नाले हाम्रो स्वास्थ्यमा कतिको असर गरिरहेको हुन्छ। अत्याधिक मात्राको औषधि सेवनले हामीलाई ठूलो मात्रामा असर पुर्याइरहेको हुन्छ। तपाईँले सामान्य ज्वरो अथवा टाउको दुखाई तथा अन्य सामान्य कुरामा औषधिको सेवन गरिहाल्नु हुँदैन, किनकि यी औषधिको प्रयोगले तपाईँलाई दीर्घकालीन रूपमा असर पुर्याइरहेका हुन्छन्। तपाईँले अहिले सामान्य टाउको दुखाइमा 1 रुपियाँको सिटामोलको प्रयोग गर्नुहुन्छ, तर त्यसले तपाईँलाई भविष्यमा 10 लाखको खर्च पनि गराउन सक्छ। हामीले भन्न खोजेको यो होइन कि तपाईँले औषधिको प्रयोग नै नगर्नुहोस्, तर भन्न खोजेको यो हो कि अत्याधिक मात्रामा औषधिको प्रयोग नगर्नुहोस्। यसले तपाईँको किडनीमा असर पुर्याउँदछ र तपाईँलाई ठूला घातक रोगहरू निम्त्याउन सक्छ। जो व्यक्ति स्वस्थ हुन्छ त्यो व्यक्तिसँग आशा हुन्छ र जोसँग आशा हुन्छ त्योसँग सबै कुरा हुन्छ। हो, तपाईँहरू पनि स्वस्थ हुनुहोस्। आफ्नो स्वास्थ्यलाई राम्रो बनाउनुहोस्। स्वास्थ्य भन्दा ठूलो केही छैन। यदि तपाईँ स्वस्थ हुनुहुन्छ भने तपाईँले जिन्दगीमा सबै कुरा पाउनुहुन्छ। तर तपाईको स्वास्थ्य नै राम्रो छैन भने तपाई हरेक दिन पलपल मृत्युसँग लडिरहनु भएको हुन्छ। त्यसैले महात्मा गान्धीले भनेका थिए, स्वास्थ्य नै वास्तविक धन हो, सुन चाँदीको टुक्रा वास्तविक धन होइन। तपाई पनि यही भनाईलाई आफ्नो जीवनमा लागू गर्नुहोस्। सुन चाँदीका टुक्रालाई वास्तविक धन नसम्झनुहोस्। यदि तपाईँ स्वस्थ हुनुभयो भने तपाईँले सुन चाँदीको टुक्रा जति पनि बटुल्न सक्नुहुन्छ, तर तपाईँको स्वास्थ्य राम्रो भएन भने तपाईँसँग जति नै सुन चाँदीको टुक्रा भए पनि तपाईँले स्वस्थ स्वास्थ्य कहिल्यै पनि बटुल्न सक्नुहुन्न। हुन्छ त, तपाईँलाई सफलताको बाटोमा अनन्य शुभकामना छ। तपाईँ र मेरो भेट यस्तै अर्को नयाँ भिडियोको साथमा हुनेछ। नमस्कार।
17: यस्तै ज्ञानको नजिक रहन अडियो बुकहरू सुन्नको लागि अडियो घर एप्लिकेशनलाई डाउनलोड गर्नुहोला।
18: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
19: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
18: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
19: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय मह, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
18: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
19: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
18: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
19: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
20: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
21: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
22: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
21: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
22: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
19: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
18: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
19: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
18: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
19: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
18: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0625930369।
23: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
22: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
23: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
22: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
23: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
18: होटल फ्यामिली एन्ड लज, खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98041-54674 र 98460-23420।
0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
3: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
5: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
24: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि, जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
25: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
24: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841612020।
26: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9800528 र 9840609246।
27: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
28: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
27: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
29: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
30: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
31: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
28: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस धुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
32: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
24: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
32: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
24: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
32: द्वितीय पुरस्कार रु 15,000,
24: तृतीय पुरस्कार रु 10,000,
32: सान्त्वना पुरस्कार रु 5,000।
24: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
32: द्वितीय पुरस्कार 5,000
24: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
32: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
24: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856031937,
32: सुरेन्द्र श्रेष्ठ 9856036136,
24: रविन्द्र राज पौडेल 9856062888। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
32: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 धुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
24: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
32: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
24: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा।
32: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
24: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
32: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
24: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
32: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
4: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
6: धोरबाराही हाइलाइट्सको साथमा
24: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।
24: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसदका दुईवटै सदनको बैठक आज बस्ने भएको छ। बुधबार दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै बैठकमा कानून मन्त्री गौतमले नै मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै गरी कानून मन्त्री गौतमले नै एसियाली विधायकी संस्थाहरूको को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। त्यस्तै गरी आज अपरान्ह 1:15 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ। विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर बोकाइयाले सो प्रतिवेदन पेश गर्नुहुने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा राष्ट्रिय सभाका अध्यक्ष प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त मन्त्री परिषदको सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बिहोरा जानकारी गराउनुहुनेछ। यसैबीच आज अर्थ समिति र उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि बैठक बस्ने भएको छ। भोटेकोशी बाढ़ीमा परेका मध्ये हालसम्म 1366 जनाको मृत्यु भएको पुष्टि भएको छ। यो तथ्याङ्क मंगलबार राति 8 बजेसम्मको हो। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार उक्त समयसम्म बेपत्ता हुनेको संख्या 4077 रहेको जनाइएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम अग्रेले भोटेकोशी बाढ़ीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कनको विवरण यथार्थपूर्वक बनाउन निर्देशन दिनुभएको छ। मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार पारेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद पश्चात द्रुत क्षति अनुगमन को छुट्टा छुट्टै प्रारम्भिक मूल्याङ्कनबारे छलफल गर्दै उहाँले आयोग र विश्व बैंकको नेपाल प्रतिनिधिलाई यस्तो निर्देशन दिनुभयो। पुननिर्माण र पुनर्स्थापनालाई प्रभावकारी बनाउन बाढ़ीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन जरूरी छ। अर्थमन्त्री वाग्लेले भन्नुभयो, सरकारले ठिक निर्णय गर्न र लगानी जुटाउन
7: आरडीएनए र ग्रेड यथार्थपरक र सत्यतामा आधारित भएर एउटा राष्ट्रिय डकुमेन्ट बन्नुपर्छ। योजना आयोगले बाढ़ीले पुर्याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत तथा प्रारम्भिक चरणको आकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व बैंकले भने क्षतिको प्रारम्भिक आकलन तयार पारेको बताउनुभयो। सोही खाकामा प्रारम्भिक विवरणहरूलाई एकिन गरेर साझा प्रारम्भिक प्रतिवेदन तयार पार्न मंगलबार सरकारवालाहरूसँग अर्थमन्त्री वाग्लेले छलफल गर्नुभएको थियो। गैराती कास्कीको याङ्जाकोट सहित धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी गण्डकी बागमती प्रदेशका धेरै जसो ठाउँमा मध्यम र केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीको याङ्जाकोटमा 67.6 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै काठमाडौँ उपत्यका सिन्धुपाल्चोक लमजुङ उदयपुर गोर्खा धादिङमा पनि हल्कादेखि मध्यमसम्मको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै तराईको झापा मोरङ बारा र कञ्चनपुरमा पनि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार आज मध्य प्रदेश कोशी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई तथा बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। ठूलो पानी पर्ने ठाउँमा खोला तथा नदी आसपासमा सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरुङ खोलाको बहाव रोकिएको छ। हिजो बेलुका पहिरो खसेर किमरुङ खोला थुनिएको हुन सक्ने अनुमानसहित मोदी खोला र तल्लो तटीय क्षेत्रको बासिन्दालाई आज बिहानसम्म सतर्क रहन आग्रह गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्की बाढ़ी पूर्वानुमान महाशाखा र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोदी खोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्कमा रहन आग्रह गरेका हुन्। थुनिएको पानी 81 बगेमा त्यसको पानी मोदीमा बाढ़ी सहित कास्कीको नयाँ पुल बिरेठाटी हुँदै पर्वत स्याङ्जा र पाल्पाको नदी किनारका बस्तीमा असर पर्न सक्छ। किमरुङ खोला झिनोमा पुगेर मोदी खोलामा मिसिन्छ। साथै काली गण्डकी नदीमा समेत बाढ़ी आउन सक्ने देखिएको थियो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले पहिरोले खोला थुनिएको खबर प्राप्त भएपछि स्थानीयवासीलाई माइकिङ सहित सचेत बनाएको र तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको बताउनु भएको छ। यस्तै पहिरोले थुनिएको किमरिङ खोलाको अवस्था बुझ्ने प्रयास भइरहेको पनि उहाँले बताउनुभयो। बाढ़ी पूर्वानुमान महाशाखाले रातिको समयमा थुनिएको क्षेत्रमा पुग्न र जोखिम आकलन गर्न कठिन भएकाले काली गण्डकी दोभानसम्म आज बिहानसम्मै सतर्क रहन आग्रह गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेको हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले हिजो प्रेस विज्ञप्ति नै निकालेर नवयुवा आन्दोलन कुनै दल र विशेषको आह्वानमा नभएको स्पष्ट पार्नुभयो। हिजो सड़कबाट नवयुवाले सोधेको हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ र यो पनि सम्झाएको छ, हामी पनि जवाफ माग्नु भोलि फेरि कोही उभिनेछ। विज्ञप्तिमा उल्लेख गर्दै सभापति लामिछानेले ठिक एक वर्ष पछाडि आजकै दिनमा नेपाली इतिहासमा एउटा नयाँ जागरण विस्फोट भएको स्मरण गर्नुभएको छ। यस्तै उहाँले अब भदौको 23 र 24 गते यो देशमा जे भयो त्यो अब कहिले पनि नदोहोरियोस् भन्ने कामना समेत गर्नुभएको छ। साविक लेखनाथ नगरपालिकाको पुनर्स्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका एक तिहाई जनप्रतिनिधिले विशेष नगरसभा बैठक बोलाउन माग गरेका छन्। कास्कीको लेखनाथमा 23 भदौमा जनप्रतिनिधिहरूले महानगर प्रमुख धनराज आचार्य समक्ष हस्ताक्षर सहितको पत्र बुझाउँदै प्रक्रिया अगाडि बढ़ाउनु भएको हो। पोखरा महानगरपालिका वड़ा नम्बर 31 का वड़ा अध्यक्ष ढकनाथ कण्डेल र वड़ा नम्बर 29 का वड़ा अध्यक्ष श्री प्रसाद गुरूङको अगुवाईमा सो पत्र बुझाइएको हो। विशेष नगरसभा बोलाएर लेखनाथ नगरपालिका पुनर्स्थापनाको प्रस्ताव पारित गर्न पत्रमा माग गरिएको छ। नगरसभाबाट प्रस्ताव पारित गरेर सम्बन्धित निकाय मार्फत केन्द्र सरकार समक्ष उठाउनु पर्ने उनीहरूको माग रहेको छ। पत्र बुझ्दै महानगर प्रमुख धनराज आचार्यले कानूनी परामर्श लिएर आवश्यक प्रक्रिया पूरा गरेर विशेष नगरसभा बोलाउने प्रतिबद्धता जनाउनु भएको छ। माग अनुसारको प्रस्ताव नगरसभामा पेश गर्ने पनि उहाँले बताउनुभयो। कास्की जिल्लाको वर्तमान स्थानीय तह संरचनालाई पुनरावलोकन गर्नुपर्छ। महानगर प्रमुख आचार्यले भन्नुभयो, कास्कीमा आजसम्म 5 वटा स्थानीय तह रहेकोमा त्यसलाई बढ़ाएर कम्तीमा पनि 10 पालिका बनाउन पहल गरिरहेको बताउनु भएको छ। धेरै स्थानीय तह हुँदा स्थानीय स्तरमा बजेट र स्रोत साधनको पहुँच सुनिश्चितता बढाउन सहयोग पुग्ने पनि उहाँले बताउनुभयो। सोही अवधारणा अनुसार कास्कीमा थप पालिका गठनको माग केन्द्र सरकार समक्ष प्रस्तुत गर्ने तयारी भइरहेको आचार्यले बताउनु भएको छ। चाडपर्व नजिकै गर्दा देशको आपूर्ति श्रृंखला प्रभावित हुने जोखिम बढ़न थालेको छ। एकातिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क अवरूद्ध हुँदा काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ भने अर्कोतिर रसुवागढ़ी केरूङ र तातोपानी नाका बन्द भएपछि रोकिएका फलफूलका कन्टेनरलाई कोरोना नाकाबाट भित्राउन थालिएको छ। कृष्णभीरमा पहिरोका कारण नियमित ढुवानी मार्ग अवरूद्ध भए पछाडि ग्यासका उद्योगहरूको त्रिभुवन राजपथ लगायतका वैकल्पिक मार्ग प्रयोग गरिएको छ। घुमाउरो र असहज बाटोबाट ढुवानी गर्नुपर्दा काठमाडौँमा माग अनुसार ग्यास पुर्याउन कठिन भएको व्यवसायीहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार आज काठमाडौँ उपत्यकामा 9 ग्यास कम्पनीका 18,259 सिलिण्डर मात्रै डिलर मार्फत बजारमा पठाइएको छ। पछिल्लो दिनमा उपत्यकामा दैनिक झण्डै 1 लाख सिलिण्डरको माग रहेको एलपी ग्यास उद्योग संघको भनाइरहेको छ। यस्तै उत्तरी कोरला नाकाबाट रोकिएका फलफूलका कन्टेनरहरू नेपाल भित्रन थालेका छन्। विशेष गरेर चाडपर्वका बेला खाद्यान्न फलफूल र ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको माग बढ़ने भएकाले अहिले देखिएको सड़क तथा सीमा नाका अवरोध लामो समय कायम रहे आपूर्ति श्रृंखलामा थप दबाव पर्न सक्ने व्यवसायीहरूको भनाइरहेको छ। भारतको महाराष्ट्र दिल्ली र झारखण्ड लगायतका विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा राखिएका 15 नेपाली बालबालिका र किशोर किशोरीहरूलाई उद्धार गरेर परिवारमा पुनर्स्थापना गराउन मंगलबार राति नेपालगंज हुँदै नेपाल ल्याइएको छ। नेपाली दूतावासको समन्वय र भारतको दिल्ली स्थित मानव बेचबिखन तथा ओसार पोसार विरूद्ध कार्यरत रहेको संस्था किन इण्डियाले उनीहरूको उद्धार गरेर परिवार तथा आफन्तको जिम्मा लगाउन नेपाल ल्याएको सो संस्थाका निर्देशक नवीन जोशीले जानकारी दिनुभएको छ। भारतका विभिन्न स्थानमा हामीले उद्धार गरेका 15 बालबालिकालाई म आफैले समन्वय गरेर नेपाल ल्याएको छु। नेपालगंज हुँदै आजै राति रूपन्देही पुग्ने र बुधबार आज परिवार तथा आफन्तलाई बुझाउने कार्यक्रम छ, उहाँले भन्नुभयो। यस्तै जोशीका अनुसार उद्धार गरिएका बालबालिका र किशोर किशोरी मध्य प्रदेश सहित पश्चिम नवलपरासीको प्रतापपुर, पाल्पाको कञ्चनपुर, कैलाली लगायतका जिल्लाका रहेका छन्। हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जमसममा भदौको 30 र 31 गते एउटा फरक प्रकृतिको सम्मेलन हुने भएको छ। जलवायु परिवर्तनका कारणले हिमाली क्षेत्रमा देखिन थालेको असर, त्यसबाट उत्पन्न विपद र बदलिदो वातावरणीय अवस्था बीचमा स्थानीय तहले खेल्नुपर्ने भूमिकामाथि केन्द्रित हुँदै घरपोजङ गाउँपालिकाले घरपोजङ जलवायु सम्मेलन जलवायु परिवर्तन सम्मेलन 2083 आयोजना गर्न लागेको हो। सम्मेलनका लागि देशैभरिका स्थानीय तहका प्रमुख र अध्यक्षहरूलाई गाउँपालिकाले निमन्त्रणा गरेको छ। आयोजकका अनुसार देशका 753 स्थानीय तहका प्रमुख र अध्यक्षलाई सहभागिताका लागि निमन्त्रणा गरिएको र हालसम्म 340 स्थानीय तहले सम्मेलनमा आफ्नो सहभागिता रहने जनाइसकेको गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनुभयो। तनहुँको क्षेत्र नम्बर 2 सांसद श्रीराम नेपालीले जनताको करबाट राज्य कोषबाट प्राप्त हुने नगद सुविधालाई जनताकै सेवामा फर्काउन आफ्नो जनप्रतिनिधिको दायित्व भएको बताउनु भएको छ। भदौको 10 गतेको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्नु तथा आफ्नो 12 वर्षको सुरुङ निर्माण अभियान प्रयोग गर्दै त्रिशुली 3A जलविद्युत आयोजनामा 2 उद्धारमा सहयोगी भूमिका निर्वाह गर्नु, जेएनजी आन्दोलनको उपलब्धिको संरक्षण र जेएनजी सहितप्रति सम्मान व्यक्त गर्ने जिम्मेवार कदम भएको पनि उहाँले बताउनुभयो। गत एक वर्ष अगाडि भदौको 24 गते भएको जेएनजी आन्दोलनका क्रममा तनहु कारागारबाट भागेका कैदी बन्दी मध्ये 38 अझै पनि फरार रहेका छन्। गत भदौको 24 गते एकै दिनमा तनहु कारागारबाट 326 कैदी बन्दी बाहिरिएका थिए। घटना लगत्तै सुरक्षा निकायले खोजी तीव्र बनाएपछि अधिकांशलाई पुनः नियन्त्रणमा लिए पनि 38 भने हालसम्म सम्पर्कमा नआएको कारागार प्रशासनले जनाएको छ। कारागार प्रमुख सुभाष केसीका अनुसार फरार कैदीबन्दीको खोजीका लागि प्रहरीका विभिन्न टोली परिचालन भइरहेका छन्। प्रशासनका अनुसार फरार मध्ये केही विभिन्न गम्भीर आपराधिक मुद्दामा सजाय भोगिरहेका कैदीबन्दी रहेका छन्। तनहुको शुक्ला गण्डकी नगरपालिका चार दुलेगाउँडा स्थित बन्केवा चोकमा जेएनजी आन्दोलनका क्रममा शहीद भएका आरू तथा भोटे कोशीको बाढ़ीमा परेर बेपत्ता र मृत्यु भएका आरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ। लायन्स क्लब अफ शुक्ला गण्डकीको आयोजनामा हिजो साँझ गरिएको दीप प्रज्वलन कार्यक्रममा दुलेगौंडा र आसपासका विभिन्न क्षेत्रका नागरिकहरूको सहभागिता रहेको थियो। हवस् त यिनै विविध खबरहरू सँगसँगै बिहान 7 बजेको ध्वरबाट यही हाइलाइट आजका लागि सकिएको छ। 10 बजे हामी थप ताजा समाचारहरूसहित फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्वरबारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
8: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
9: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौंडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुनसाँदी पसल शुक्ला गण्डकी चार दुलेगौंडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
9: मोबाइल 9805535।
10: मम्मी भोक लाग्यो खाजा खाऊ न।
11: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
10: हस मम्मी।
12: मैले सुने छोरी ल जाऊ हिँडा।
11: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
12: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
11: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
12: बीजी मोमो हाउस दुलेगौंडा हेल्पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
13: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
11: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
13: ए हो र ल त ल
8: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9850621692।
14: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
15: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
14: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलेसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
0: सेवा लिने क्रममा चाहिने जानकारी
14: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
0: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
14: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-78।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
16: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
17: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557781
2: लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साथ

0: अफसर सुवर्ण अफसर
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग
1: पेट संबंधी समस्या गैस्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुखने पोलने अमिलो पानी आने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाक को एलर्जी नाक में मासु पलाएको
0: मृगौला को पत्थरी पिसाब पोल्ने प्रोस्टेट संबंधी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गड़बड़ी सेतो पानी बग्ने निसंतान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ संबंधी रोग ढाड़ कमर को दुखाई घुड़ा खिएको तथा अन्य संपूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हाथ खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
3: हेलो बा
4: कति बन्यो घर अनि ढलान भयो त
5: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
4: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
5: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
6: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
6: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811506630 र 9746780681 सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
9: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
10: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
11: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 0564142333
1: र 9678167

0: ने दोकान छ
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी। म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
0: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
0: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
3: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ

0: किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
1: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
0: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
2: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, लेट्स डन।
6: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9847000787।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
8: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोभे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
9: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
10: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल 9556043।
11: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन्न है।
12: मैडम, धूम्रपान भनेको के हो?
11: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
11: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।

0: शुक्लागन्धकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061166 98461493004 र 98462626443।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9956062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।

0: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526363। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
7: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846883522।
9: स्टुडियो
10: अहिले बिहानको 8 बज्यो।
11: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
12: कहिले ढोरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईं हाम्रै गाउँ घर उकाली ओलाले भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
9: कार्यक्रम लोक भाका
12: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा

नमस्कार अनि हार्दिक नानो लोक सांगीतिक अभिवादन रेडियो धोरबाराही 103.8 मेगाहर्जमा कार्यक्रम लोक भाकाको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण समादरणीय लोकपालिकी मित्रहरूको साथमा अशोक विश्वकर्मा उपस्थित भएको छु। आज पनि आज बुधबारको श्रृंखला हो। विशेषतः यो श्रृंखलामा तपाईँको रोजाएका गीत संगीतहरू राख्नको लागि हामी उपस्थित भएका हौं। हामीलाई अबको 9 बजेसम्म रेडियो ढोरबाराहीको ध्वनि तरंग सँगसँगै हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np मार्फत सुन्न सक्नुहुनेछ। हाम्रो पात्रो र नेपाली पात्रोबाट पनि तपाईँ विश्वको जुनसुकै ठाउँमा रहे पनि यदि तपाईँले हाम्रो बारेमा थाहा छ अथवा हाम्रो कार्यक्रम मन पराउनुहुन्छ भने श्रवण गर्न सक्नुहुनेछ। साथीहरूको फोन आउन शुरू भइसकेको छ, तर एकैछिनपछि फोन गरिदिनु हुन अनुरोध गर्छु, किनकि पहिला त एउटा गीत सुनाइहालौं, तपाईँ सबैलाई गीत संगीत मार्फत नै स्वागत गरौं भन्ने लागेको छ। आजको श्रृंखलामा ढिला नगरिकन तीजको माहौल लागिसक्यो क्यारी, अब तीजकै गीत संगीतहरू जताततै बजिरहेका छन् अनि सुनिरहेको छ। त्यसकारण पनि तीजको बेलामा बजाइएन भने तीज पछि गएपछि फेरि त्यति उपयुक्त पनि हुँदैन। त्यसकारण पनि यति बेलाको क्रममा भर्खरै आज मात्रै सार्वजनिक भएको गीत राख्दैछु, बर्बादै पार्यो भन्ने एल्बमबाट शीर्षकबाट रहेको गीत रहेको छ। शान्ति श्री परियार, प्रकाश दोतराज अनि अर्जुन सापकोटाको आवाजमा रहेको भाका, अर्जुन सापकोटा र शान्ति श्री परियारको आवाजमा सन्तोष सापकोटाको शब्द, अर्जुन सापकोटाको लयमा सजिएको यो गीत बर्बादै पार्यो तपाईँ सबैजनाको लागि हो। स्वीकार्नुहोस्।

0: हेलो मारियो मारियो मारियो सैले बर्बादै पारियो सुमधुर गीत तपाईँ सबैजनाको लागि कार्यक्रमको पहिलो साङ्गीतिक कोसेली स्वरूप राखेका हौ। 15 मिनट भएको छ मात्रै बजारमा सार्वजनिक भएको, सबैभन्दा पहिला तपाईँलाई आज सुनाउन सकियो। कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु। नमस्कार
1: हजुर,
0: गुड मर्निङ है। गुड मर्निङ अमृतजी, के छ खबर? एकदम ठिक ठाक छ अमृतजी। एउटा कुरा भनौ अमृतजी, आउनुहुन्छ जानलाई एकदम धेरै हतार गरे जस्तो लाग्छ। ल के छ खबर सुनाउनुहोस्। हाम्रोतिर पनि एकदम राम्रो छ, हाम्रोतिर त धेरै भयो नि उज्यालो भएको, पानी परेको छैन आज भोलि।
1: पानी परेर काम गर्ने पाखा होइन,
0: तपाईँहरू त पानी पर्ने ठाउँमा हुनुहुन्छ नि।
1: हजुर, अनि कृष्ण न्यौपानेको त्यो
0: जहिले सुकै ल हुन्छ, लुम्ली घाँडीतिर आउँदाखेरि तपाईँलाई भेट्ने फुर्सदै नमिलेको कि कसो कसो हुने?
1: हरिसरसम्म नम्बर छ,
0: हिजोको
1: दिनमा बाँड्नु होला होइन।
0: हजुर,
1: लुम्ली चिया बगान त्यो गेटबाट भित्रपट्टि टक्क ठाउँ छ कृषि अनुसन्धान कि।
0: हजुर,
1: घुम्नलाई राम्रो ठाउँ छ त्यहाँ। अब तपाईँको अब असोज आएपछि अब पर्यटनहरू सुरु हुन्छ, सजिलो भएमा होइन गोष्ठीहरू।
0: हजुर,
1: पूर्व मेची पश्चिम महाकालीसम्मको चक्क यहाँ घुम्न आउँछ होइन, आउनु होला। हजुर, चाहनेछु।
0: ल हुन्छ, ल आउनु भयो, धेरै धेरै खुसी लाग्यो। हामी गीत राख्दैछौ, अहिले छुटौँ है त।
1: हजुरको लागि
0: हजुर हुन्छ, नमस्कार भन्दै हामीलाई अमृतजीले फोन गर्नुभएको, लुम्ली काँडी कास्कीबाट फोन गर्नुभएको थियो। यो भाका राख्दैछौँ, विशेष गरी छोटो रूपमा उहाँले रोज्नु भएको गीत राखौँ, त्यसपछि हामी अर्को भाका राख्छौँ। यही गीत हो जस्तो लागिरहेको छ है, तर

0: अब मिठो खाने हो अनि राम्रो लाउने हो त्यसैले त चेलीको लागि टिजा आउने हो यस्तै गीत राखेको थियो तपाईँ सबैजनाको लागि राख्यौँ तर मैले खोजेको गीत चाहिँ यो होइन कि जस्तो पनि परिरहेको छ हामी सकेसम्म खोजेर बजाउने कोसिस गर्छौँ अमृतजी हामीलाई सुन्दै गर्नुहोला अन्तिमसम्म है कोही साथी हुनुहुन्छ लाइनमा उहाँसँग कुराकानी गर्छु नमस्कार
1: हेलो दर्शन नमस्ते गुड मर्निङ
0: दर्शन है नमस्कार नरेन्द्रजी के छ खबर हामी पनि तपाईँ एकदम कुशल मङ्गल हुनुहोस् किनकि चाडपर्व आएको छ एकदम हाँसी हाँसी चाडपर्व मनाउनु पर्छ है
1: चाडपर्व त मनाउने हो के अरे
0: यतातिर त तिज आइसकेको छ है यसो बजारतिर हेर्दाको चहल पहल अनि त्यसपछि यो आजभोलि ल गाउँघरतिर पनि अब तिज ल्याउनु पर्यो गीत घन्काउनु पर्यो अब दिदी बहिनीलाई फोन गर्नु पर्यो अब त नजिकै त भयो नि अनि काँक्रो कतिको फल्या छन् गाउँघरतिर पानी धेरै आयो राम्रो भएन है ल तिजको लागि एकदम ठिक ठाक छ तिजको लागि काँक्रो राख्ने भन्ने चलन हुन्छ नि गाउँघरतिर तिजमा अचार खानलाई छैन है ल बेसीतिर अलि लामोसम्म टिक्दा पनि टिक्दैन फेरि नरेन्द्रजी आज कुन गीत रोज्ने भन्नुहोस्
1: म त तिजको होइन त्यो भमरा फुलमाथि भेट्न आउनुभयो म यहाँ पाल्पा रामदेव फुलमाथि भन्ने इन्टरभ्युसीको होला
0: भमरा फुलमाथि भन्नुभएको
1: भमरा फुलमाथि भेट्न आउनु माया पाल्पा रामदेवको फुलमाथि
0: भमरा फुलमाथि भमरा फुलमाथि इन्द्रजीको आवाजमा छ ल हुन्छ हामी गीत राख्छौँ कस कसलाई सुनाउन चाहनुहुन्छ
1: फसल तपाईँ अनि हाम्रो घरबाट यात्रा भोलिन्टिम र अगाडि आउने पछाडि आउने सबै सबैको लागि भन्दै हजुरबाट छुट्टिन्छ फेरि भेटौँ ल नमस्ते
0: हुन्छ नमस्कार हुनुहुन्थ्यो हामीलाई नरेन्द्र रेमाले स्याङ्जा बिरुवाबाट फोन गर्नुभएको हामीलाई कास्कीबाट स्याङ्जाबाट साथीहरूले फोन गरिसक्नु भएको छ तनहुका साथीहरू कता जानुभएको छ है अनि अन्य अन्य जिल्ला गोर्खा र नवलपरासीमा पनि हामी सुनिन्छौँ त्यताबाट पनि सुनिरहनु भएको छ भने साथीहरूले फोन गर्न सक्नुहुनेछ भमरा फुलमाथि बोलको गीत यति बेलाको क्रममा राख्दैछु हामीसँगै रहनुहोला यो गीतमा इन्द्रजीशी अनि साथीहरूको आवाज छ

0: भमरा फुलमाथि भेट हुन आउनु है माया पाल्पाको फुलमाथि सुमधुर रामदीको फुलमाथि हो कि है स्याङ्जा र पाल्पाको सिमानामा रामदीको पुल छ। विशेष गरी अत्यन्तै चर्चित लोक संगीतको क्षेत्रमा अत्यन्तै देखै त्यो शब्द रामदीको पुललाई निकै व्याख्या गरिएको पनि पाइन्छ। यति बेलाको क्रममा अर्को साथी लाइनमा आउनु भएको छ। नमस्कार
1: दर्शन हजुर।
0: दर्शन हजुर को बोल्दै हुनुहुन्छ?
1: जित बहादुर
0: थापा लामेश्वरबाट। के छ त जित बहादुर सरको खबर?
1: ठिकै छ भन्नुपर्छ।
0: अनि खाजा खाइवरी कामतिर लाग्नु भएको छ कि घरमै बस्नु भएको छ यति बेला?
1: चिया पानी खाएर अब ड्युटी।
0: अब ड्युटी महारा जाने कि खेततिर जाने कि बारीतिर के छ आज काम?
1: बारीतिरै झरे छु हेर्नुहोस् है, अलिकति तोरी सर्न पर्यो।
0: ए हजुर।
1: अब बारी बाँदै भयो
0: फेरि चाडपर्व आउन लाग्यो, छिटो छिटो काम सक्नु पर्नेछ है। ल ठिकै छ। अनि छोरी चेली दिदी बहिनी बोलाउने मेसो के छ त? अब नजिकै नजिकै छ तिज पनि है। ल अनि आज कुन गीत रोज्ने जित बहादुरजीले? म त हजुर गाउँले जति सुने पनि थाक्नु हुँदैन। ल ठिक छ, हामी यो गीत बजाउँछौ, कस कसलाई सुनाउन चाहनुहुन्छ भन्नुहोस् त। हजुर धन्यवाद। धन्यवाद।
1: अनि मेरो कालीलाई अनि अघि आउने पछि आउने सम्पूर्णलाई सुनाउन चाहन्छु। हस् नमस्कार जी।
0: हुन्छ ल हस् धन्यवाद छोड्छौ नमस्कार। हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो यति बेला शुक्ला गण्डकी नगरपालिका 10 वर्ष होला सायद लामिछाडाबाट जित बहादुर थापाले फोन गर्नुभएको। उहाँले वर्षौं भयो विशेष गरी यो हाम्रो लागि पनि खुसीको कुरा, सम्बन्धित कलाकारहरूलाई पनि खुसीको कुरा। उहाँले यो गीत बजारमा सार्वजनिक भएको 5 वर्ष भयो। उहाँले प्रत्येक पटक फोन गर्दा यही गीत रोज्नुहुन्छ। यो गीत हाम्रो रेडियोबाट निरन्तर बज्ने गीत पनि बन्न सफल भएको छ। शंकर पन्त अनि सुनिता बडा छेत्रीको समुद्र आवाज, शंकर पन्तको लय तथा शब्द सृजना मत हजुर गामले स्वीकार्नुहोला।

0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: ठाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
5: र रामचन्द्र महत 9841168778।
6: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
0: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811403305।
8: एपी स्टोर दुलेगौडा सृजना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
8: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
8: फोन नम्बर 0564143121,
3: मोबाइल 9605678634 र 9701107090।
9: होइन धुवामा के गरिराखेको छौ भने तिमी?
10: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खाली धुवामै खान।
8: पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
8: फोन नम्बर 0564143121,
3: मोबाइल 9605678।

0: चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त।
1: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
0: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाँडामा पनि पकाउन सकिन्छ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
4: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, सुकलागन्जकी नगरपालिका 2 कोत्रे तनहु, प्रोप्राइटर निशा लामा, सम्पर्क 97090343335।
6: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
8: एकैछिनको यो छोटो व्यवसायिक विश्रामपछि फेरि पनि तपाईँ सबैजनालाई स्वागत छ। रेडियो ढोरबाराही 103.8 MHz तपाईँले सुनिरहनु भएको छ कार्यक्रम लोक भाका। म छु अशोक विश्वकर्मा, तपाईँहरूको साथमा यो साथ यो यात्रा अबको 9 बजेसम्म रहने हो। तपाईँकै उपस्थितिमा, तपाईँकै फोन कलमा तपाईँले रोज्नुभएका मिठा गीत संगीतहरू बजाउने प्रयत्न गरिरहेका छौं, सुनाउने प्रयास गरिरहेका छौं। मन परेका गीत संगीत रोज्न मन लागिरहेको छ, आफ्नो आफन्तलाई साथीसंगीलाई सुनाउन मन लागिरहेको छ भने फोन गर्न 0065414200 को लाइन खुल्ला छ। एकजना साथी लाइनमा हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। नमस्कार।
9: नमस्कार।
8: नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट? प्रेम नारायण कुमार कास्कीको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? कुन ठाउँमा हुनुहुन्छ कास्कीको?
9: कास्कीको लेखनाथ
8: 27। ल, अनि कस्तो सुनिन्छ? के भन्नुभयो? सृष्टिजी आउनुहुन्छ, भोलि पर्सिबाट आउनुहुन्छ। सृष्टिजीलाई अलिक बिसन्चो भएको छ, त्यसकारण पनि नआउनु भएको है। सृष्टिजीलाई अलिक बिरामी हुनुभएको छ, त्यही भएर नआउनु भएको। अब सन्चो हुँदै हुनुहुन्छ, भोलिबाट पर्सिबाट पक्का आउनुहुनेछ। प्रेमजी, कुन गीत रोज्ने आज भन्नुहोस्?

0: अरे गीत रोज्ने पाइन्छ होइन?
1: हो, कुन गीत रोज्नु हुन्छ?
0: चरी जेलैमा भन्ने भाग दिएर होइन नि,
1: चरी जेलैमा, हजुर चरी जेलैमा भन्ने गीत। हुन्छ, हामी गीत राख्छौँ, कस कसलाई सुनाउन चाहनुहुन्छ? ल हुन्छ, आउनुभयो, धेरै खुसी लाग्यो, अहिले भन्ने छोड्छौँ, नमस्कार। हुनुहुन्थ्यो हामीलाई प्रेम बहादुर कुमारले फोन गर्नुभएको थियो कास्कीको लेखनाथबाट, मै छोरी रुदै रुदै बेसी मेलैमा भाग दुई बजाइदिनु है भन्नुभएको हो। विशेष त हामी यही गीत तपाईँ सबैजनाको लागि राख्दैछौ, सुन्दै गर्नुहोस्, छोटो राख्छौ अनि त्यसपछि तपाईँहरूको रोजाएको गीत लिएर आउनेछौ। यो गीतमा विशेष त रहेको छ विष्णु माझीको आवाज, सुन्दरमणि अधिकारीको लय तथा शब्द सृजना, पुतलीको भट्टी भाग 18 बाट।

जेलैमा हो जेलैमा मै छोरी रुँदै रुँदै बेसी मेलैमा सुमधुर कर्ण प्रिय भागा तपाईँ सबैजनाको लागि विष्णुमाझीको आवाजमा रहेको थियो सुन्दरमणि अधिकारीको लय तथा शब्द सृजना विशेष गरी तीज र विष्णुमाझीका गीत संगीत अलि पर्याय नै बनिरहेको छ। धेरैजनाले विष्णुमाझीको गीतको प्रतीक्षा गर्नुहुन्छ, सुन्नुहुन्छ, नाच्नुहुन्छ, गाउनुहुन्छ। आजको श्रृङ्खलामा पनि प्रेमजीले रोज्नु भएको थियो यो भाका तपाईँ सबैजनाको लागि राख्यौं। हामीलाई इन्टरनेट अनलाइनबाट पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ। www.radiodharwarahi.com.np लगइन गरेर हाम्रो पात्रो र नेपाली पात्रोबाट पनि विश्वभरि एकसाथ श्रवण गर्न सक्नुहुनेछ। आज बुधबारको श्रृङ्खला हो। तपाईँकै रोजाइका गीत संगीतहरूलाई हामीले प्राथमिकताका साथमा प्रसारण गरिरहेका छौं। तपाईँलाई पनि मन परेका गीत संगीत सुन्न सुनाउनु मन लागिरहेको छ भने टेलिफोन लाइन खुल्ला छ, फोन गर्न सक्नुहुनेछ। भर्खरै मात्र सुन्नुभएको भने टेलिफोन नम्बर, फोन गर्नु मन लागेको छ तर कति हो कति हो भन्ने लागेको छ भने 0-65-414-200 तपाईँहरूका लागि खुल्ला गरिएको नम्बर छ। त्यही नम्बरमा फोन गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विशेष गरी अब तीज 29 गते छ क्यारे 29 गते तीज हरितालीका तीज रहेको छ। यो तीजमा तयारी गरिरहनु भएको छ होला, गाउँघरतिर पनि तयारी पक्कै भएको छ जस्तो लाग्छ। किनकि हामीले असार साउनतिरैबाट फलेका काँक्रोहरू तीजकै लागि अचार खान भनेर राख्ने, अनादिको चामलहरू ल्याएर राख्ने, घिउ खोजेरै भए पनि राख्ने, चेलीबेटीहरूलाई अब फोनै गरेर भए पनि सके लिन जाने नसके फोनै गरेर बोलाउने पनि यो तयारी हो। त्यसकारण त्यो तयारी जताततै भइसकेको छ होला भन्ने अपेक्षा गर्दै यति बेलाको क्रममा भने साथीहरू आउनु भएको छैन। त्यसकारण अघि अमृतजीले रोज्नु भएको थियो, उहाँले भन्नुभएको थियो जहिले सुकी आउँदा पनि बाह्र मासे तास भन्नुभएको थियो, त्यसरी चाहिँ पाइँदो रहेनछ। तिजा आयो जाउन बाबु दिदी लिनलाई भन्ने खोज्यो भने बल्ल पाइने रहेछ। यति बेलाको क्रममा भने म तपाईँ सबैजनाको लागि यो भाका राख्दैछु। झण्डै 20 वर्ष अगाडि बजारमा सार्वजनिक भएको हुनुपर्छ यो भाका। अत्यन्तै चर्चा जनगीतले तिज आएको जस्तो जस्तै लाग्छ। यति बेलाको क्रममा भने यो गीत राखौँ अनि त्यसपछि हामी तपाईँहरूको माझमा उपस्थित हुनेछौँ। यति बेलाको क्रममा भने यो गीत तपाईँसम्म सबैजनाको लागि रहेको छ। प्रजापति पराजुलीले बजारमा सार्वजनिक गर्नुभएको भाका हो, स्वीकार्नुहोला।

0: तिजा आयोजना बाबु दिदी लिनलाई सुमधुरकना प्रिय भाका तपाईं सबैजनाको लागि राखिरहेका छौं। यति बेलाको क्रममा तिज लागिरहेको छ, तिजैको गीत संगीतहरूले बढी प्राथमिकता पाइरहेका छन्। कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ, नमस्कार।
1: नमस्कार
0: है हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट? बुद्धि बहादुर गुरुङ केवराङबाट। के छ, के गर्दै हुनुहुन्छ केवराङतिर? कार्यक्रम सुन्दै बस्नु भएको छ, अरू काम चाहिँ भएको छैन? ल ठिक छ, ल भन्नुहोस् आज कुन गीत सुन्न मन छ, सुनाउन मन छ? मार्यो नि मायाले भन्ने एकल भाका हो र? एउटा ज्यानको दुईवटा श्रीमती मार्यो नि मायाले भन्ने यस्तै छ होइन? ल हुन्छ, हामी यो गीत राख्छौँ कस कसको लागि? ल हुन्छ, बुद्धि बहादुरजीले हामीलाई केवराङबाट फोन गर्नुभएको थियो। सुन्न सत्य बोल्दैछु अति, एउटा ज्यानको दुईवटा श्रीमती मार्यो नि मायाले यस्तै आवाज छ। तपाईँ सबैजनाको लागि रिसम सापकोटाको लय तथा शब्द सर्जना तरेली संगीत कुञ्जको प्रस्तुति हो। यो गीत पनि बजारमा सार्वजनिक भएको झण्डै एक डेढ दशक भन्दा बढी हुनुपर्छ। अत्यन्तै ठट्यौली पाराको गीत रहेको छ, तीसँगै सम्बन्धित भाका हो। यति बेलाको क्रममा राख्दैछु, स्वीकार्नु होला।
2: संसार कतै नआका

0: बल्लै छ यो उमेरले दुई विषय बाँच्ने गाह्रो पर्ने हो कि त सुमधुर भागा तपाईँ सबैजनाको लागि राजपरिवारको आवाज अनि बुद्धि बहादुरजीले रोज्नु भएको थियो केउराङबाट। आजको श्रृङ्खलामा तपाईँकै रोजाएका गीत संगीतहरू राखिरहेका छौं। कार्यक्रमको अब उत्तरार्धतर्फ पनि आउन लागिसक्यो। अझै पनि कसैलाई फोन गर्न मन लागिरहेको छ, गीत संगीत रोज्न मन लागिरहेको छ भने छिट्टो छिट्टो गरेर फोन गर्नुभयो भने अझै हामी एकजना साथीहरूलाई लिन सक्छौं कि भन्ने लागिरहेको छ। विशेष गरी फोन गर्दै गर्नुहोला। यो अनुरोध तपाईँ सबैजनाको लागि गर्यौं। आज धेरै तिसा भाकाहरू बजाउन सकियो, अन्य गीत संगीतहरू पनि एउटा दुईटा त बजिरहेका थिए, तर संख्यात्मक मात्रामा तिज गीत संगीतले नै धेरै स्थान पाए। कोही साथी अन्तिम लाइनमा हुनुहुन्छ, उहाँसँग कुराकानी गरौं। नमस्कार। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? जय निशाजी। के छ जय निशाजी? हामी पनि एकदम ठिक ठाक छौँ। अनि स्कुल जाने तयारी भएको छ कि भएको छैन? ल ठिक छ, राम्रोसँग पढेर आउनु होला है त। ल अनि हाम्रो जय निशाजीलाई आज कुन गीत सुनाउन मन लागेको छ? नत्र भने जिन्दगी व्यर्थ छ बाटुली भन्ने गीत। ल यो गीत बज्छ, कस कसलाई सुनाउने भन्नुहोस् त।
1: अनि मेरो घर परिवारको लागि, म भन्दा अघि पछि आउनुहुने सम्पूर्णको लागि, सम्पूर्णको लागि, मलाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्णको लागि भन्ने छुटिन्छु।
0: हुन्छ, शुभ दिन। हुनुहुन्थ्यो हामीलाई ढोलफिरेदीको मेलन टोलबाट फोन गर्नुभएको थियो जेनिसा थापाले। अब भने हामी पनि तपाईँहरूको माझबाट छुटिएर जानुपर्ने बेला हुन लागिसक्यो। यति दिनसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरूलाई म धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि आज फोन गर्ने साथीहरू लुम्ले काँडीबाट, कास्कीबाट अमृतजीले, अमृत तुलासनजीले, नरेन्द्र रिमालले हामीलाई स्याङ्जा बिरुवाबाट, जित बहादुर थापाले फोन गर्नुभयो लामिछुवाराबाट, प्रेम बहादुर कुमारले कास्की पोखरा लेखनाथबाट फोन गर्नुभएको थियो, अन्तिममा जेनिसा थापाले फोन गर्नुभयो ढोलफिर्दीबाट। सबैजनाप्रति आभार व्यक्त गर्दै आजको श्रृङ्खलाको प्रस्तुतिबाट भने तपाईँ सबैजनाको लागि जेनिसाजीको रोजाइमा रहेको भगा है, नत्र भने जिन्दगी व्यर्थ छ है बाटुली बोलको गीत रहेको छ। चलचित्रमा पनि समेटिएको भाका हो, विशेष गरी समीक्षा अधिकारी अनि खेल सेन्चुरीको आवाजमा सजिएको भाका, नेत्र रियालको शब्द अनि विशेष खेम सेन्चुरीको लयमा रहेको भाका यति बेलाको क्रममा छोड्दै आजको श्रृङ्खलाको प्रस्तुतिबाट भोलिसम्मको लागि अशोक विश्वकर्मालाई विदा हुने आज्ञा दिनुहोस्। नमस्कार, शुभ दिन। जय गीत, जय संगीत।

0: 103.8 अन्तर्मन को आवाज।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
1: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
2: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
5: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516444।
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
6: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: जेएनजी आन्दोलनमा ध्वस्त भएका संरचनाको पुननिर्माणमा सरकारको व्यवस्था, अर्थले बजेट नदिँदा समस्या, मन्त्री क्वार्टरको पुननिर्माण असोजमा सक्ने लक्ष्य।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा विभिन्न 3 विधेयक प्रस्तुत हुँदै राष्ट्रपा सभापतिले सम्बोधन गर्ने।
1: कास्कीमा थुनिएको किमरोङ खोला खुल्यो, कर्णाली राजमार्ग फेरि अवरूद्ध।
0: अमेरिकाले तेल ट्याङ्करमा आक्रमण गरेपछि जोर्डनमा इरानको मिसाइल हमला, लगातार 4 दिन पनि तेलको मूल्य बढ़्यो।
1: र युईएफए च्याम्पियन लीग शुरू, रियल मड्रिड, म्यान्चेस्टर सिटी, बोरुसिया र एस्टन भिल्लाको सुखद शुरूआत।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर ट्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। जेएनजी आन्दोलनमा देशका महत्वपूर्ण संरचनाहरू ध्वस्त भएको आज 1 वर्ष पूरा भएको छ। गत भदौ 23 गते सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका युवाहरूमाथि दमन भएपछि 24 गते संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत सहित कैयौं सार्वजनिक र निजी सम्पत्तिमा समेत तोडफोड़ भएको थियो। तर 1 वर्षमा समेत देशको प्रतिष्ठासँग जोड़िएका र महत्वपूर्ण प्रशासनिक निकायको पुननिर्माणमा उदासीनता देखिएको छ। पुननिर्माणका लागि प्राविधिक रूपमा योजनाहरू बने पनि सरकारी प्राथमिकतामा नपर्दा ठोस काम हुन सकेको छैन। सामान्य क्षति पुगेका संरचना भने केही पुननिर्माण सम्पन्न भइसकेका छन्। बढ़ी क्षति पुर्याएका संरचनाको डिजाइन पूरा भए पनि अर्थले बजेट स्वीकृत नगर्दा पुननिर्माणको काम अघि नबढ़ेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। सबैभन्दा पहिले आगजनी गरिएको बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ताला हिजो कार्यक्रम गर्न मात्र खोलिएको छ। सो भवनको अस्तित्व नै संकटमा परेको छ भने भत्काएर नयाँ निर्माण गर्नुपर्ने अवस्था छ। बाहिरबाट हेर्दा संरचना ठिकठाक देखिए पनि आगोले भित्री भाग खोक्रो भइसकेको छ। सिंहदरबार र शीतल निवासको रेट्रोफिट गरी पुननिर्माण गर्ने तयारी छ। सिंहदरबारको मुख्य भवनका लागि 1.50 अर्ब र शीतल निवासका लागि 2 अर्ब रूपियाँ लागत अनुमान गरिएको छ। तर बजेटको सुनिश्चितता भएको छैन। ललितपुरको भैंसेपाट स्थित मन्त्री क्वार्टर निर्माणको काम सकाएर आन्तरिक सजावटको काम भइरहेको छ। आगामी असोज मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ। सर्वोच्च अदालत भवन पुननिर्माणका लागि टेण्डर प्रक्रिया सकिएर काम शुरू भएको छ। ललितपुरको सनराइज सम्मेलन केन्द्र, सड़क विभागको भवन लगायतको पुननिर्माणमा समेत सरकारले चासो दिएको छैन। जेएनजी आन्दोलनका क्रममा संघ मातहतका साना ठूला गरी 380 भवन आगलागीबाट क्षतिग्रस्त भएका थिए। तीमध्ये 93 भवनमा सामान्य क्षति, 80 आंशिक क्षति, 105 पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। निजी क्षेत्रले पनि आफ्नै बलबुतामा पुननिर्माणको काम गरिरहेका छन्।
1: नेकपा एमाले गत वर्ष भदौ 24 गते भएको आगजनी तोडफोड र विध्वंसलाई सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ। आज एक विज्ञप्ति मार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न आपराधिक समूहले घुसपैठ गरी हिंसात्मक बनाएको दावी गर्नुभएको हो। त्यस क्रममा 19 युवाको मृत्यु भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ। एमालेका अनुसार प्रदर्शनमा घुसपैठपछि आयोजकहरूले कार्यक्रम स्थगित गरे पनि षड्यन्त्रकारी समूहले युवाहरूलाई मानव ढाल बनाएर संसद भवनमा आक्रमण गर्न दुरुत्साहन गरेका थिए। भीड नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट 19 युवाको मृत्यु भएको एमालेको दावी छ। वक्तव्यमा भदौ 24 गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनैतिक दलका कार्यालय सहित तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै कालो अध्याय भएको भनिएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट तथा आगजनीको निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही गर्न माग गरेको छ। संयोजक पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचार विरूद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न भएको बताउनु भएको छ। युवाको असन्तुष्टिलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको उहाँको आरोप छ। आन्दोलनपछि संयुक्त तत्व घुसेर हिंसा लुटबाट विध्वंसतर्फ मोडेको प्रचण्डले दावी गर्नुभएको छ। नेकपाले पनि यो दिनलाई कालो दिनको रूपमा स्मरण गरेको छ। यसै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ। 23 गतेको मानवीय क्षति र 24 गतेको विध्वंसलाई एउटै प्रकृतिका घटनाको रूपमा हेर्न नहुने उहाँको भनाइ छ। आन्दोलनमा उठाइएका जायज माग र त्यसको मूल भावना भन्दा भिन्न प्रकृतिका गतिविधि देखिएको उल्लेख गर्दै बाह्य घुसपेट वा अवांछित तत्वहरूको संलग्नताको प्रश्न समेत गम्भीर रूपमा उठेको उहाँले उल्लेख गर्नुभएको छ।
0: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कानून मन्त्री गौतमले नै मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। मन्त्री गौतमले एसियाली विधायकी संस्थाको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पनि सभा समक्ष पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। आजको बैठकमा रासोपा सभापति रवि लामिछानेले सम्बोधन गर्नुहुने भएको छ। प्रमुख सचेतक कविन्द्र बुर्लाको टीका अनुसार विशेष सम्बोधनका लागि सभामुख डीपी अर्याललाई आग्रह गरिएको छ। यसैबीच दिउँसो 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ। विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाईले सो प्रतिवेदन पेश गर्नुहुनेछ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त मन्त्री परिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यवहार पनि जानकारी गराउनुहुनेछ।
1: कास्कीको अन्नपूर्ण गाउँपालिका 11 पहिरो खसेर थुनिएको किमरोङ खोलाको बहाव खुलेको छ। गैराती करिब 8 बजेतिर पहिरो खसेर किमरोङ खोला थुनिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले सतर्क रहन नदी किनारका बासिन्दालाई सूचना जारी गरेको थियो। थुनिएको खोलाको बहाव आफै खुलेर गएकोले जोखिम टरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। उहाँका अनुसार थुनिएको खोलाको अवस्थाबारे बुझ्न प्रहरीको टोली पुग्ने क्रममा छ। प्रहरी पुगेपछि यथार्थ जानकारी आउने उहाँले बताउनु भयो। उहाँका अनुसार स्थानीयले थुनेको खोला आफै खुलेर सामान्य रूपमा बगेको बताएका छन्। रातभरिमा पानीको बहाव खुलेको र अहिले खोला स्वाभाविकको अवस्थामा आइसकेको जानकारी स्थानीयले दिएका बरालले बताउनुभयो। गैराती अचानक पहिरो खसेर खोला थुनिएको खबर आएपछि किमरोङ खोला एवं मोदी खोला तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरिएको थियो।
0: सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग पुनः अवरूद्ध भएको छ। राजमार्गको सुर्खी जुम्ला सड़क खण्ड अन्तर्गत दैलेखको दुल्लु नगरपालिका 1 भम्लु खोलास्थित गैरातीमाथिबाट सुक्खा पहिरो आएर सड़क अवरूद्ध भएको हो। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महतराका अनुसार राजमार्ग अन्तर्गत कालीकोट खाँडाचक्र नगरपालिकाको पिली शुभकालिका गाउँपालिकाको गगनी खोला र यस मोडमा खसेको पहिरोले यही भदौ 20 गतेदेखि सड़क बन्द हुँदा हिजो दिउँसोदेखि सञ्चालन आएको थियो। दैलेखमा गैराती गएको सुक्खा पहिरोले सड़क पुनः अवरूद्ध भएपछि यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। प्रहरीका अनुसार आज बिहान प्रहरी चौकी ढुङ्गेश्वरबाट प्रहरी टोली भम्लु खोलामा खटिएको र सड़क जति सक्दो छिटो खोलेर आवागमन सञ्चालन गर्न सड़क डिभिजन कार्यालय सुर्खेतसँग आवश्यक समन्वयमा पहिरो पछ्याउने काम शुरू गरिएको छ। सड़क अवरोधका कारण हुम्ला मुगु जुम्ला कालीकोट सुर्खेत नेपालगंज काठमाडौँ लगायतका गन्तव्यका यात्रुहरूलाई शास्ति भएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भोटेकोसी बाढ़ीले निम्त्याएको विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन आरडीएनए र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद पश्चात द्रुत क्षति अनुगमन अनुमान ग्रेडको छुट्टा छुट्टै प्रारम्भिक मूल्यांकनबारे छलफल गर्दै उहाँले आयोग र विश्व बैंकका नेपाल प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिनुभएको हो। योजना आयोगले बाढ़ीले पुर्याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत तथा प्रारम्भिक चरणको आंकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व बैंकले भने क्षतिको प्रारम्भिक आंकलन तयार पारेको छ। सोही खाकाको प्रारम्भिक विवरणहरूलाई यकिन गरेर साझा प्रारम्भिक प्रतिवेदन तयार पार्न हिजो सरकारवालासँग अर्थमन्त्री वाग्लेले छलफल गर्नुभएको हो। बाढ़ीग्रस्त क्षेत्रमा थुप्रिएको भग्नावशेष र जोखिमयुक्त फोहोरको अवस्थालाई पनि चौथो क्षेत्र अन्तर क्षेत्रीय विषयवस्तुको रूपमा समावेश गरेर मूल्याङ्कन गरिएको छ। दुवै प्रतिवेदनलाई समेटेर सरकारले एक साझा आरडीएनए प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ। सही प्रतिवेदनका आधारमा सरकारले तत्कालीन राहतको व्यवस्थादेखि लगानीको स्रोत जुटाउने र पुननिर्माण तथा पुनर्स्थापनाको काम अघि बढ़ाउनेछ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। मुस्ताङको लोमान्थङ आसपास केन्द्र भएर गए राति दुई पटक भूकम्प गएको छ। राति 9:53 जाँदा 5.3 रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। पुनः राति 1:05 पनि भूकम्पको अर्को धक्का आएपछि स्थानीयले घर बाहिर खुल्ला चौरमा रात बिताएका थिए। भूकम्पको धक्का नेपालको मुस्ताङसँगै आसपासका जिल्लादेखि काठमाडौँसम्म र तिब्बतमा पनि महसुस गरिएको बताइएको छ। भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त नभएको मुस्ताङका सहायक प्रमुख जिल्लाधिकारी एकनारायण भण्डारीले बताउनुभयो। भूकम्पको ठूलो धक्का महसुस भए पनि कतैबाट कुनै खालको क्षति भएको खबर नआए पनि बुझ्ने प्रयास भइरहेको उहाँको भनाइ छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानी तेल बोकेका 5 ट्याङ्कर ध्वस्त पारेको छ। इरानले अमेरिकी नौसेनाको युद्धपोतमा आक्रमणको प्रयास गरेपछि त्यसको जवाफी कार्यवाही स्वरूप ती ट्याङ्करमाथि आक्रमण गरेको जनाएको हो। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले हिजो ओमानको खाड़ीमा इस्लामिक रेभोल्युसनरी गार्ड क्रप्सले प्रयोग गरिरहेका 4 कच्चा तेल बोकेका ट्याङ्कर र इरानको खार्ग टापु नजिक अर्को एउटा ट्याङ्करमाथि आक्रमण गरी ध्वस्त पारेको छ। अमेरिकी कार्यवाहीपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको छ। उसले अमेरिकी नौसेनाका दुई युद्धपोतलाई समेत निशाना बनाएको दावी गरेको छ। जोर्डनको सेनाले आज बिहानसम्म इरानबाट प्रहार गरिएका 18 ब्यालिस्टिक मिसाइललाई आफ्नो सेनाले आकाशमै नष्ट गरेको बताएको छ। अमेरिकी सैन्य अड्डामा हमला भएको विषयमा सेन्टकमले भने अहिलेसम्म केही पनि बोलेको छैन। कमाण्डका अनुसार इरानले दुई दिनभित्र दुई पटक अमेरिकी नौसेनाको युद्धपोतलाई क्षेप्यास्त्रबाट निशाना बनाउने प्रयास गरेपछि ट्याङ्करमाथि कार्यवाही गरिएको हो। इरानले भने अमेरिकी युद्धपोतलाई लक्षित गर्ने पछिल्ला प्रहारबारे तत्काल पुष्टि गरेको छैन, तर पछिल्ला दिनमा अमेरिका र इरान बीच समुद्रमा आक्रमण प्रत्याक्रमणको क्रम चलिरहेको छ। शनिबार पनि अमेरिका र इरानले एकअर्काका पानी आजमाथि आक्रमण गरेको दावी गरेका थिए। योसँगै आज प्रारम्भिक कारोबारमै तेलको मूल्य लगातार चौथो दिन बढ़ेको छ। अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य $1.57 अर्थात 1.6% बढ़ेर प्रति ब्यारेल $49 पुगेको छ। यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य $1.60 अर्थात 1.72% बढ़ेर प्रति ब्यारेल $94.63 पुगेको छ।
1: अब खेल समाचार। यूईएफए च्याम्पियन लीग शुरू भएको छ। गैराती भएको लीग चरणको उद्घाटन खेल नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको छ। युरोपेली दिग्गज टोलीहरू रियल मड्रिड, म्यान्चेस्टर सिटी, बोरुसिया डटमण्ड र एस्टन भिल्लाले आफ्नो खेल जित्दै सुखद शुरूआत गरेका छन्। यस सिजनको च्याम्पियन लीगको पहिलो गोल गर्ने ऐतिहासिक उपलब्धि भने एस्टन भिल्लाका कप्तान जोन म्याक गिनले आफ्नो नाममा पारेका छन्। पूर्व प्रशिक्षक जोसे माउरिन्नोको नेतृत्वमा रहेको साबिक विजेता रियल मड्रिडले आफ्नो पूर्व टोली इन्टर मिलानलाई 2-1 अन्तरले पराजित गर्यो। सान्टियागो बर्नाबाउमा भएको खेलको 14 मिनटमै केलियन एम्बापेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। 23 मिनटमा फेडेरिको भाल भेर्देले दोस्रो गोल गर्दै अग्रता दब्बर बनाए। इन्टरका कार्लोस अगस्टोले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उत्कृष्ट प्रदर्शन गरेको भाल भेर्दे प्लेयर अफ द म्याच घोषित भए। पोर्चुगिज क्लब पोर्टोको मैदानमा म्यान्चेस्टर सिटीले 2-0 सहज जित दर्ता गर्यो। सिटीको जितमा स्ट्राइकर अर्लिङ हल्यान्डले दुवै गोल गरे। दोस्रो हाफमा उत्कृष्ट लय समातेका हल्यान्डले हेड मार्फत पहिलो गोल गरे भने इन्जुरी समयमा दोस्रो गोल थपे। यससँगै हल्यान्डले च्याम्पियन लीगका 59 खेलमा 59 गोलको कीर्तिमान समेत बनाएका छन्। यस्तै पहिलो रातका अन्य दुई खेल भने निकै रोमाञ्चक र 5 गोलको भिडन्त बने। डर्टमन्डले घरेलु मैदानमा भिलारियललाई 3-2 गोलले पराजित गर्यो। 21 वर्षपछि च्याम्पियन लीगमा पुनरागमन गरेको स्पेनिस क्लब रियल बेटिसले उत्कृष्ट पुनरागमन गर्दै फ्रान्सको लिललाई 3-2 पाखा लगायो। एस्टन भिलाले क्लब ब्रुकलाई 3-2 गोलले पराजित गरेको छ। गैराती नै भएको अर्को खेलमा ग्रीक क्लब एथेन्सले अस्ट्रियाको एलए एसकेलाई 1-0 हराउँदै 20 वर्षपछि च्याम्पियन लीगमा पहिलो जित हासिल गरेको छ।
0: अब मौसम, देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान कोशी मधेश बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। मधेश, कोशी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका तथा बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। अन्य प्रदेशका धेरैजसो स्थानमा मध्यमसम्म वर्षा हुनेछ। त्यसैगरी आज राति देशभरको मौसम बदली भई धेरै स्थानमा मध्यम वर्षा हुँदा कोशी बागमती गण्डकी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जेएनजी आन्दोलनमा ध्वस्त भएका संरचनाको पुननिर्माणमा सरकारको व्यवस्था, अर्थले बजेट नदिँदा समस्या, मन्त्री क्वार्टरको पुननिर्माण असोजमा सक्ने लक्ष्य।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा विभिन्न 3 विधेयक प्रस्तुत हुँदै राष्ट्रपति सभापतिले सम्बोधन गर्ने।
1: कास्कीमा थुनिएको किमरोङ खोला खुल्यो, कर्णाली राजमार्ग फेरि अवरूद्ध।
0: अमेरिकाले तेल ट्याङ्करमा आक्रमण गरेपछि जोर्डनमा इरानको मिसाइल हमला, लगातार 4 दिन पनि तेलको मूल्य बढ़्यो।
1: र यूईएफए च्याम्पियन लीग शुरू, रियल मड्रिड, म्यान्चेस्टर सिटी, बोरुसिया र स्टन भिल्लाको सुखद शुरूआत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौं, नमस्कार।
5: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
7: हेलो बा,
8: कति बन्यो घर? अनि ढलान भयो त?
9: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
8: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
10: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
10: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9091950630 र 9746786081।
11: आज पनि भाट डडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
11: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
13: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
15: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
12: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
15: कहाँ बनाए छन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
12: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
13: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153068
17: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
12: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
17: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
12: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
14: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
17: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
18: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: छैन यसको बुवा। यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087162।
4: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
6: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903069, मोबाइल 9840826926।
7: एक सय 103.8 अन्तर्मनको आवाज।

अभिजात मोहन भिंटा भरी कठ कठ सिके हेक्ले इसे मार्क्सवार आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकी नगर पालिका लागि दुस म प्रसारण छान्सा आदिवासी संसार अन्तर्गत मगर दूत म मार्क्सवार आदि देहा कानु मार्क्सवार के पी आर कल्चर एन्ड फेसन हाउस दुलेगौडा बजारे प्रयोजन जात्म राहुने नाकोके विभिन्न जात जातीय पैरन चही दिशादेखि आधुनिक जीवन बढिन चैतिस बहटाई नाको पी आर कल्चर एन्ड फेसन हाउस दुलेगौडा नुनाखी रोजरी म लाके हेक्ले है त श्रोता लाफाको गाछिनी मगर ढुट नाकिङ र रिकिङ र लोहोमुई ढुट के जीवा टाकिङ तेच नारा लानाखिङ झुरुङ दिश मगर ढुट प्रतिष्ठान कास्की चुबाङ स्थापना दिवस विशेष समारोह तथा आजीवन सदस्यता वितरण कास्कियो बारे देखेरा हुने है त श्रोता लाफाको इसी नै पहिला काचे चलिङ सेङ है त लिङो बोल्ले लाङ्गा रोहा चोर रचना चेतन रामजारी मगर र निशा राणा मगर सङ्गीत चेतन रामजारी मगर।

मासबार सेमो मुचो श्रोटा लाफाको के फेरे मनिषा जातले निस बंग केचु सोम बांगा चु काटाई नेपाल मगरधुट प्रतिष्ठान कास्क्यू चु बांगा स्थापना दिवस मुख्य समारोह तथा सधैं सदस्यता पुङ्के कास्की मुख्य पाहुना नेपाल मगर संघ प्रतिष्ठान केन्द्रीय भाषिक उपाध्यक्ष श्री हर्खा आले मगरज्यू ल्याहाग ल्याहाग मास बारो मुख्य अध्यक्षता मगर भाषा प्रतिष्ठान कास्की अध्यक्ष श्री यमबहादुर थापा मगरज्यू ल्या विशिष्ट अतिथि संस्थापक सल्लाहकार सदस्य श्री फूल कुमारी थापा मगरज्यू ल्या मासबार केटके कहुरा पत्रकार सम्मानित मगर भाषा प्रतिष्ठान कास्क्यू सचिव मीना थापा मगरज्यू केटनोन्या मगर धुट कविता रिक्च मगर इतिहास रिक्च मगर धुट बुद्धिजीवीको पट्ट पट्टको झुरुम दिस्नाखी मासबार साह्रै नै सेत छानोन्या यसै संस्था निसबाङ टु चु के स्थापना छान्च ल्याउसादेखि कवि केबी नामजाली भुरुङ मगर स्मृति अक्ष कोष पनि ल्याउसादेखि यसै कोष संरक्षित श्री नरेश थापा मगरजी जातमोरा हुनेछ। श्रोता लाफाको अब भने फेरेका झिङ चाहिँ है त झिङले गौ आर्मीमा रचना मनबहादुर बराल मगर प्रकाश थापा मगर हो। शब्द संगीत जमन सिंह राणा मगर र मनबहादुर बराल मगर।

लौतनी सुरटा लाफाको कठ मुके जाक्नै जाक्नै पनि समय डुम्छ भेला छान्देछ छिनिङ मासबार कुन्छ लसा आन्चन सल्लाह सुझाव दामो यानी है त नाकुङ सल्लाह सुझाव अनुसार नै कान कोही मासबार खास्के झुमरको जातले अर्को साता मिनाम श्रृङ्खला लानाखी नाको छिनी पक्कै ताराले त्यसै कानु ढुटो मासबार छेम या त पट्ट पट्ट श्रोता लाफाको के धन्यवाद र मासबार दुस्म या त सहकर्मी लाफा के यानी मिगिनी हुट्टा आबर पटक जात चाहिँ मासबार डुम्छ बखतै काछे चलिङ दासै निङ बोल्ले तान्छेन बजाएर स्वर र रचना प्रकाश थापा मगर शब्द सङ्गीत जमन सिंह राणा मगर हो यहाँ मासु ब्रेक दुर्गा थापा मगर थाके खाना नाको भने सेमो हुन जात्नी रेडियो ढोरबराई काठभुङ सोमथोक्ला मेगाहर्ज अन्तर्मन आवाज

0: चाहे 103.8 मेगाहर्ज।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9846324020।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
4: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
6: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
6: मिति यही भाद्र 29 गते। स्थान खैरिनी चार बजार।
7: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
6: द्वितीय पुरस्कार रु 15,000,
7: तृतीय पुरस्कार रु 10,000,
6: सान्त्वना पुरस्कार रु 5,000।
7: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
6: द्वितीय पुरस्कार 5,000
7: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
6: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
7: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856031937,
6: सुरेन्द्र श्रेष्ठ 9856031136,
7: रविन्द्र राज पौडेल 9856062888।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008816142।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौँ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98 4 61 99 9 छ।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98 4 61 61 220।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगाउँको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 98 60 73 73 10 र 98 2 61 53 507।
4: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
3: लौ, के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
13: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
4: ठ्याक्कैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
7: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
5: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी। प्रोपाइटर हरिचन्द्र महत। मोबाइल 98 2 35 52 763 र 98 6 60 80 715 र रामचन्द्र महत 98 4 61 16 878।
14: 103.8 अन्तर्मनको आवाज
15: स्टुडियो टाइम
16: अहिले बिहानको 10 बज्यो
17: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98163-95301
18: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
19: धोरबाराही हाइलाइट्सको साथमा
20: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
19: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304
21: नमस्कार बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट अनुमल्लको स्वागत छ तपाईं हामीलाई इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुन्छ ढोरबाराई हाइलाइट्समा अब समाचार सुन्नुहोस् विस्तारमा नेकपा एमालेले 23 र 24 भदौमा भएका घटनालाई नेपालको लोकतन्त्र राष्ट्रिय अर्थतन्त्र र राज्यका आधार स्तम्भमाथिको गम्भीर आक्रमणका रूपमा व्याख्या गरेको छ 24 भदौको घटनाको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै एमालेले 23 भदौको नवयुवा प्रदर्शनमा गोली लागेर ज्यान गुमाउने युवाहरू तथा कर्तव्य पालना क्रममा अपराधिक समूहको आक्रमणमा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विध्वंसपछि पुनर्स्था निर्माणमा जुटेका राजनीतिक सामाजिक व्यक्तित्व तथा व्यवसायप्रति पुनरुत्थानको शुभेच्छा व्यक्त गरेको छ कहाली लाग्दो विध्वंसपछि पुननिर्माणको प्रयासमा रहेका राजनीतिक सामाजिक व्यक्तिगत एवं व्यवसायीहरूमा पुनरुत्थानको शुभेच्छा समेत व्यक्त गरेको छ एमाले लोकतन्त्रमा नागरिकले सरकार समक्ष आफ्ना अपेक्षा असन्तुष्टि र माग राख्नु स्वाभाविक भएको उल्लेख गर्दै संविधानले तथा अभिव्यक्ति स्वतन्त्रता राष्ट्रिय शान्तिपूर्ण भेला र विरोध प्रदर्शनको अधिकार सुनिश्चित गरेको जनाएको छ तर 23 भदौमा सामाजिक सञ्जालको निवार सञ्चालन र सुशासन लगायत विषयमा माग राख्दै भएको शान्तिपूर्ण प्रदर्शनमा अपराधिक समूहले घुसपैठ गरेर त्यसलाई अराजक तथा हिंसात्मक बनाएको एमालेको दावी रहेको छ आरोजकहरूले कार्यक्रम स्थगित गरेको घोषणा गरे पनि घुसपैठाकारी समूहले युवाहरूलाई मानव दाल बनाएर संसद भवनतर्फ आक्रमण गर्न उक्साएको आरोप रहेको छ 24 भदौमा राष्ट्रपति भवन प्रधानमन्त्री निवास सिंह दरबार संसद भवन सर्वोच्च अदालत राजनीतिक दलका कार्यालय सहित तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई योजनाबद्ध रूपमा लोकतन्त्रमाथि गरिएको आक्रमणको संज्ञा एमाले दिएको छ त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जाल प्रतिबन्ध भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै शुरू भएको जेलजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा वक्तव्य जारी गर्दै भदौ 24 गते भएको विध्वंसलाई लोकतान्त्रिक इतिहासकै कालो दिनका रूपमा चित्रण गर्नुभएको छ आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै संयोजक दाहालले युवाको जायज असन्तुष्टिलाई दमन गर्ने राज्यको नैतिक नीतिकै कारण परिस्थिति उग्र बनेको उल्लेख गर्नुभएको हो युवाको आवाजलाई सम्बोधन गर्नुको साटो राज्यले दमनको बाटो रोजेको र त्यसैको फाइदा उठाउँदै घुसपैठिया तथा संदिग्ध तत्त्वले आन्दोलनलाई अपहरण गरी सिंहदरबार संसद भवन सर्वोच्च अदालत लगायतका ऐतिहासिक धरोहरमाथि आगजनी र लुटपाट मचाएको उहाँको भनाइ रहेको छ आन्दोलनको समयमा प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट र तोडफोड निरन्तर हुनुले घटनाका पछि संगठित समूहको हात रहेको पुष्टि हुने भन्दै उहाँले यसको निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने माग गर्नुभएको छ राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेको प्रतिवेदनलाई दराजमा नथन्क्याई तत्काल कार्यान्वयन गर्न र दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याउन उहाँले सरकारसँग जोरदार माग गर्नुभएको छ। आन्दोलनपछि गठन भएको नयाँ सरकारले संविधान संशोधनका नाममा संविधानका मूल आत्मा र समावेशिता, संघीय लोकतान्त्रिक गणतन्त्र तथा सामाजिक न्याय जस्ता ऐतिहासिक उपलब्धिलाई कमजोर पार्न खोजेको दाहालको आरोप रहेको छ। त्यस्तै वर्तमान सरकारका कारण नागरिकहरू फेरि निराश बनेको, महँगी बढेको, अर्थतन्त्र स्थिर भएको र युवाहरू विदेश जान बाध्य भएको दावी गर्दै दाहालले जनविरोधी प्रवृत्तिका विरूद्ध सम्पूर्ण शान्ति र लोकतन्त्र प्रेमी शक्तिहरूलाई एकताबद्ध हुन अपील गर्नुभएको छ। वर्षासँगै आएको बाढ़ी पहिरोका कारण आज पनि देशका विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीको कारण यही भदौ 10 गतेदेखि नै पृथ्वी राजमार्ग सहित रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरूद्ध रहेका छन्। पहिरोले अवरूद्ध भएको पृथ्वी राजमार्गमा आज पनि पूर्ण रूपमा गाड़ी चल्न सकेको छैन। धादिङको बेनीघाट रोरङ गाउँपालिका साथ स्थित कृष्ण भीर हुँदै आज पनि गाड़ी चल्न सकेको छैन। त्यसै गरी बेनीघाट रोरङ गाउँपालिका 10 स्थित ज्वाङखोला र धादिङकै गजुरी गाउँपालिका 240 आज एकतर्फी मात्र गाड़ी चल्ने अवस्था रहेको प्रहरीले जनाएको छ। त्यसै गरी काठमाडौँ चन्द्रगिरी नगरपालिका 2 चिसा पनिमा पहिरो जाँदा आज पनि धादिङ काठमाडौँ सड़कमा एकतर्फी मात्र गाड़ी चलेका छन्। त्यसै गरी आज मुगुमा मुगु गमगढ़ी सड़क, रोल्पामा शहीद राजमार्ग, सुर्खेतमा कर्णाली राजमार्ग र दैलेखमा पनि कर्णाली राजमार्ग आज अवरूद्ध रहेको छ। यसै गरी बीपी राजमार्गको खुरकोट नेपाल थोक सड़क खण्डमा रातको समयमा मालवाहक र दिनमा यात्रुवाहक सवारी साधन सञ्चालन हुने गरी पालो मिलाएको प्रहरीले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले भोटेकोशी बाढ़ीले निम्ताएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन आरडीएनए को विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्य दलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन आरडीएनए विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद पश्चात द्रुत क्षति अनुमान ग्रेडको छुट्टा छुट्टी प्रारम्भिक मूल्याङ्कन गरेको बारेमा छलफलमा उहाँले आयोग र विश्व बैंकका नेपाल प्रतिनिधिहरूलाई यथार्थ मूल्याङ्कन गर्न निर्देशन दिनुभएको हो। योजना आयोगले बाढ़ीले पुर्याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत तथा प्रारम्भिक चरणको आकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व बैंकले भने क्षतिको प्रारम्भिक आकलन तयार पारेको छ। यी खाकाका प्रारम्भिक विवरणलाई यकिन गरेर साझा प्रारम्भिक प्रतिवेदन तयार पार्न हिजो अर्थ मन्त्री वाग्लेले सरकारवालासँग छलफल गर्नुभएको हो। सामाजिक उत्पादनमूलक पूर्वाधार र अन्य क्षेत्रका रूपमा विभाजन गरी खाका तयार गरिँदैछ। सामाजिक क्षेत्र अन्तर्गत निजी भवन र संरचना, सार्वजनिक शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका पूर्वाधारमा पुगेको क्षतिको अध्ययन नतिजा समावेश गरिएको छ। उत्पादनमूलक क्षेत्र अन्तर्गत कृषि, मत्स्य, पशु, पंक्षी, वित्तीय र राष्ट्रिय आर्थिक गतिविधिको मूल्याङ्कन भइरहेको छ। जलविद्युत आयोजना र प्रसारण लाइन, घरयासी रहित ऊर्जाको उपयोग, सड़क पुल, दूरसञ्चार, वातावरणीय स्वास्थ्य तथा सिंचाई एवं नदी व्यवस्थापनको कार्यलाई पूर्वाधार क्षेत्रका रूपमा मूल्याङ्कन गरिएको छ। बाढ़ीग्रस्त क्षेत्रमा थुप्रिएको बग्नावेश र जोखिमयुक्त फोहोरको अवस्थालाई पनि चौथो क्षेत्र अन्तर्क्षेत्रीय विषयवस्तुका रूपमा समावेश गरेर मूल्याङ्कन गरिएको छ। रसुवाको भोटेकोशी नदीमा गएको भदौ 10 गते आएको विनाशकारी बाढ़ीको आज 15 दिन भएको छ। बाढ़ी लगतै प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार कार्य निरन्तर रहेको छ। अहिलेसम्म 13,396 जनाको उद्धार भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार गरिएका मध्ये 3,333 जनाले रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। 1,357 जनाको शव भेटिएको छ। तीमध्ये 98 शव शनाखत पछि आफन्तलाई बुझाइएको छ। अझै 5,226 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुने मध्ये सबैभन्दा धेरै रसुवाबाट 2,860 र नुवाकोटबाट 1,900 81 जना रहेका छन्। बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापना लगायतका कामलाई तीव्र पारेको प्राधिकरणले जनाएको छ। तनहुँको सुक्ला गण्डकी नगरपालिका छ खैरिनमा रहेको प्रगति सृजना टोल विकास संस्थाले भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ। यी भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको सहयोगार्थ संस्थाले 11,320 रूपियाँ सहयोग गरेको हो। संस्थाका अध्यक्षको नेतृत्वमा संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको टोल विकास संस्थाका अध्यक्ष तीर्थलाल श्रेष्ठले बताउनु भएको हो। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरुङ खोलाको बहाव रोकिएको छ। हिजो बेलुका पहिरो खसेर किमरुङ खोला थुनिएको हुन सक्ने अनुमान सहित मोदी खोला र तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज बिहानसम्म उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की बाढ़ी पूर्वानुमान महाशाखा र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोदी खोला र त्यसको जलाधार क्षेत्रमा रहेको बस्तीलाई सतर्क रहन आग्रह गरेका छन्। थुनिएको पानी एक्कासी बगेमा त्यसले मोदी खोलामा बाढ़ी सहित कास्कीको नयाँ पुल, बिरे छाँटी हुँदै पर्व स्याङ्जा र पाल्पाको नदी किनारमा बस्तीमा असर पार्न सक्छ। किमरुङ खोला झिनुमा पुगेर मोदी खोलामा मिसिन्छ। साथै कालीगंज कि नदी समेत बाढ़ी आउन सक्छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले पहिरो खोला थुनिएको खबर प्राप्त भएपछि स्थानीय बासिन्दालाई माइकिङ सहित सचेत बनाएको र तटीय क्षेत्रमा पनि सतर्कता बढ़ाएको बताउनु भएको छ। पहिरोले थुनिएको किमरुङ खोलाको अवस्था बुझ्ने प्रयास भइरहेको पनि उहाँले बताउनु भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले रातिको समयमा थुनिएको क्षेत्रमा पुग्न तथा जोखिम आकलन गर्न कठिन भएकाले कालीगण्डकीको दोभानसम्म आज बिहानसम्म नै सतर्क रहन आग्रह गरेको थियो। गैराती कास्कीको याङ्जाकोट सहित धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी गण्डकी बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यम र केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीको याङ्जाकोटमा 67.6 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै काठमाडौँ उपत्यका सिन्धुपाल्चोक, लमजुङ, उदयपुर, गोर्खा, धादिङमा पनि हल्कादेखि मध्यमसम्मको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै तराईको झापा, मोरङ, बारा र कञ्चनपुरमा पनि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार आज मध्य प्रदेश, कोशी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई तथा बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। ठूलो पानी पर्ने ठाउँमा खोला तथा नदी आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतले कब्जामा रहेको वेस्ट बैंकमा रहेका इजरायली बस्ती र बस्ती विस्तारमा सहयोग गर्ने व्यक्ति तथा कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। बेलायती विदेश मन्त्री एड मिलिब्यान्डले इजरायली बस्तीमा बसोबास गर्नेहरूले पेलेस्टाइनीमाथि हिंसा र जातीय सफाया गरिरहेको आरोप लगाउँदै सरकारले यस विषयमा कड़ा कदम चाल्नुपर्ने बताएको बीबीसीको खबरमा उल्लेख रहेको छ। उहाँले यो कदम इजरायल पेलेस्टाइन द्वन्द्वलाई हेर्ने बेलायतको नयाँ दृष्टिकोणको शुरूआत भएको बताउनु भएको छ। बेलायतको घोषणाप्रति इजरायलले भने कड़ा आपत्ति जनाएको छ। इजरायली विदेश मन्त्री गिडियन सारले मिलिब्यान्डको आरोपलाई झूठ भन्दै आलोचना गर्नुभएको छ। इजरायलले पूर्वी जेरुसेलममा रहेको बेलायती वाणिज्य दूतावास बन्द गर्ने लगायत प्रतिकारात्मक कदम चाल्ने घोषणा गरेको छ। बेलायतले घोषणा गरेको प्रतिबन्ध बस्ती विस्तारका लागि सेवा तथा सहयोग उपलब्ध गराउने कम्पनी र व्यक्तिमाथि पनि लागू हुनेछ। फ्रान्स र क्यानाडाले पनि बेलायतसँगै संयुक्त रूपमा प्रतिबन्ध घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय कानून अनुसार वेस्ट बैंकमा रहेका इजरायली बस्तीलाई गैर कानूनी मानिन्छ। पछिल्ला महिनामा त्यहाँ पेलेस्टाइनीमाथि इजरायली बस्तीमा बस्ने मानिसबाट हुने हिंसा बढ़ेको खबरमा उल्लेख रहेको छ। अब खेल समाचार। यूएएफ च्याम्पियन्स लीगमा म्यान्चेस्टर सिटी र रियल मड्रिडले विजय शुरूआत गरेका छन्। गैराति भएको खेलमा सिटी एफसी पोर्टोलाई 2 गोल तथा रियल मेड्रिड रियलले इन्टर मिलानलाई 2-1 हराउँदै नयाँ सिजनमा विजय शुरूआत गरेका छन्। सिटी जितमा 2 गोल एर्लिङ हालल्याण्डले गरेका हुन्। सिटीले 3 अङ्क जोडेको छ। यस्तै रियल म्याड्रिडको जितमा किलियन यम्बापे र फेरेडीको भाल्भेद्रेले गोल गरेका थिए। इन्टर्नका लागि कार्लोस अगुस्टोले 1 गोल फर्काएका थिए। अरू खेलमा एके एथेसले लास्ट लिन्जसलाई, त्यसै गरी एस्टन भिल्लाले क्लब ब्रुगलाई, बोरुसिया डर्टमन्डले भिला रियललाई, त्यसै गरी रियल बेटिसले लिललाई हराएको छ। हस्त, बिहान 10 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजेको ढोरबाराई हाइलाइट्समा फेरि पनि हाम्रो भेट हुने नै छ। तबसम्मका लागि म अनुमल्ल बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahi@gmail.com इमेल गर्नुहोस्।
15: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
22: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
23: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
22: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
23: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
22: द्वितीय पुरस्कार ₹15,000,
23: तृतीय पुरस्कार ₹10,000,
22: सान्त्वना पुरस्कार ₹5,000।
23: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
22: द्वितीय पुरस्कार ₹5,000
23: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7,
22: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
23: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9850631937,
22: सुरेन्द्र श्रेष्ठ 9850636136,
23: रविन्द्र राज पौडेल 9850662888।
24: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
25: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
26: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
24: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
25: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
24: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको 1 घरमाथि दुलेगौडा, प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
27: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
28: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
27: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
23: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
23: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9846883522। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
23: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
23: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
23: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
23: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9846396769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
6: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
8: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
9: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
8: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9856057731, 9806657731।
23: हेलो बा,
10: कति बन्यो घर, अनि ढलान भयो त?
11: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ, सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
10: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है, मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
11: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
1: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
23: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
1: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746680681।
23: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू,
1: ज्ञान प्रसाद भण्डारी दुलेगौडा ₹1,00,000,
23: किसान खत्री ढोरफिर्दी हिमाली टोल ₹51,000,
1: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी ₹10,511,
23: परशुराम शर्मा भण्डारी कवासी ₹31,005,
1: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल ₹10,100,
23: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा ₹51,111,
1: अम्बिका प्रसाद लामिछाने दुलेगौडा ₹10,511,
23: तुलसी शाह दुलेगौडा ₹10,505,
1: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल ₹10,155,
23: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 ₹15,005,
3: हेमन्त थापा गोदर रोलफिर्दी प्रगति टोल रु 50,231
23: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151
4: ल नहो छिटो निस्क अहिले फर्किन ढिला हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
5: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
4: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
5: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
4: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
5: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0965414008

0: बाबाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया,
4: अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर

0: किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
1: थप जानकारीको लागि सम्पर्क धुलेगौडा पोली क्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420, 98-0141-54674 र 98-460-23420।
4: सधैँ नै यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। सम्पर्क 0564142333
5: र 98-78-61-887।
7: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज,
8: 103.8 मेगाहर्ज प्रेजेंट एभ्रीडे 10:30 AM टु 12 PM।
9: इट्स टाइम फर कॉलिंग टाइम
8: only on Radio Dhobarahi.

हेलो गुड मर्निङ दर्शक, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम सुन्दै हुनुहुन्छ रेडियो बाराही 100.8 MHz लगइन गरेर पनि व्यस्त परेको छ श्रोता साथ दिन सक्नुहुन्छ। अनि प्रोग्राम कलिङ च्यानलेर सदा चाहिँ आज तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुत अनु मल्ल यहाँहरूमा रहन्छु भने आज बुधबारको एपिसोडमा रहेर चाहिँ हामी ड्रामा गर्नुपर्छ है। ड्रामा गर्नको लागि साथीहरू अब रेडी भएर चाहिँ बस्नुहोला। अहिलेको लागि भने ढिला नगरी तिजको माहौल पनि छ, अब तिजको गीतबाट नै सुरुवात गर्छु। हिजो आज चाहिँ हामी अब तिजको गीतहरूलाई नै कार्यक्रममा स्थान दिन्छौँ किनकि अब धेरै दिन छैन नि त तिज आउनको लागि। तिजको रहर आयो बदीलाई यो सुमधुर गीत अस्ति नै चाहिँ केही दिन अगाडि अलिकति पुरानो गीत बाट शुरू गरेको थिए, आज चाहिँ पुरानो भन्दा पनि अलिकति पुरानो मात्रै रहेको छ है। सुमधुर गीतमा आवाज रहेको छ मन्जु थापा लगायत अन्यको स्वीकार नहोला है त।

हजुर तिजाको रहर आयो बढीले यो गीत बजेपछि चाहिँ वास्तवमै तिजा चाहिँ आएकै हो जस्तो पनि हुन्छ है. यो गीत सँगसँगै अब सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू जति पनि रेडियो प्रोग्राम सुनेर बस्नुहुने हाम्रो श्रोता साथीलाई चाहिँ अब आउँदै गरेको हरितालिका तिजको धेरै धेरै शुभकामना पनि छ. अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुन्छ 0965414200 बाटो भएर. अब नाटक गर्ने हो हामी आजको एपिसोडमा. अब नाटक गर्नको लागि अब माहौल तिजको पनि बनेको छ. अब तिजसँग सम्बन्धित कुनै पात्रहरू ल्याउन सक्नुहुन्छ. अब हुन्छ नि अब माइत जानुपर्ने बेला पनि हुन्छ. यो बेला अब माइत जानु पर्यो भनेर अब घरमा धेरै कुराहरू निस्किन्छ नि त. अब जाऊ भन्ने हो कि नजाऊ भन्ने हो कि होइन. अब पहिला जस्तो अब जानै नपाएको पनि छैन. त्यही भएर चाहिँ यो पालि नजाऊ भन्ने हो कि होइन. जे पनि हुनसक्छ तर साथी हुनुहुन्छ लाइनमा. अब के भन्नुहुन्छ त? स्वागत गरौँ. हेलो नमस्ते. हजुर भन्दै थिए तर साथी त छुटिसक्नु भयो. ठिकै छ. तिजोको माहौलमा हामी धेरैभन्दा धेरै तिजको गीतहरू पनि साथीहरूलाई सुनाउँछौँ. सो अहिलेको लागि भने यो रातो गाला नि एक दिन त अब बुढेसका लागि सिचाउरेला मिठो गीत रहेको छ. यदि नाच उहान रचना रिमाल सँगसँगै समीक्षा अधिकारी बेनिसा पौडेल लगायतका आवाजमा रहेको यो गीतमा लेटेस्ट म्युजिक रहेको छ दीपक शर्माको. राख्दैछु स्वीकार्नु होला है त.

हजुर नाच्नानी पाइदिन त्यो दिन त बलगर्दा हात खुला बाउडेला है त्यही भएर जे गर्नु छ समयमै गर्नुपर्छ होइन अब रङ्ग रस रमाइलो भन्नेले त अब उमेरलाई चाहिँ छेक्दैन होइन उमेर जति नै बुढो भए पनि तन्देरी भए पनि बालखा भए पनि होइन तन मन हामीलाई कुनै पनि कुराप्रति छ भने बुढेसकालले चाहिँ रोक्दैन होइन तैपनि अब बुढेसकालको समयमा चाहिँ नाच्नु नै भन्यो भने जुन हाम्रो बालापनको जोस जागर हुन्छ जुन अब भर्खरको समयमा चाहिँ अब जोस जागर हुन्छ बुढेसकाल सकिँदैन है त्यही भएर नाच्नुपर्छ भन्दै थियो गीतले चाहिँ है यो सुमधुर गीत सँगसँगै प्रोग्राम रहेको छ कलिङ टाइम 96.4 बाचा भएर आउन सक्नुहुन्छ प्रोग्रामको स्पोन्सर गरिदिएको छ मेमा आभूषण सुन साथी पसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार निरन्तर रूपमा सेवा दिँदै आइरहेको यो पसल अहिले पहिलो भएको ठाउँबाट भीमसेन मन्दिर दुलेगौडाको भित्री गल्लीमा पनि थियो सेवा र सुविधाको साथमा सेवा दिँदै आइरहेको छ र अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा पुराना गरगनाहरू पनि साटफेट गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ साथीलाई भने हामी केही छिन पश्चात सहभागी गराउँछ है किनकि अब विश्रामतर्फ जानुपर्ने बेला पनि भएको छ अनि अब ड्रामा भन्ने बित्तिकै ड्रामा गर्नको लागि अलिकति समय पनि मिलाउनु पर्ने हुन्छ होइन छोटो गर्छु भनेर पनि हुँदैन हामीले पात्र पनि बुझ्नु पर्यो है यसो साथीहरू सुन्दै हुनुहुन्छ भने अबको 11 बजेको टाइम चेक पछि हामीसँग जोडिनु होला 11 बजेको टाइम चेक गते हामी मजाले ड्रामा पनि प्रस्तुत गर्छौँ अहिलेको लागि भने पछिल्लो समय जताततै ट्रेन्डिङ पनि छ किनकि अब यो कथावस्तुले चाहिँ धेरैको मन छोएको भएर पनि होला कि जेठानी देउरानीको यो सुमधुर गीत रहेको छ तिजोको गीत नै हो तिज ब्याटल अरे कि यो सङ चाहिँ सो तपाईँ माझ राख्दैछु एलिना चौहान अनि रचना रिमालको आवाजमा सजिएको के भन्छ गर्ने आफूले हो किन काट्छौ कुरा आफ्नो खाने कुरा अर्काको किन काट्ने भन्ने गीत छ कि है सो यो गीत सँगसँगै हामी विश्रामसँगै पुनः उपस्थित हुन्छौँ हामी सँगै रहनुहोला है त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460878528 र 98028-16142।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरू द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
11: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
12: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
13: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
12: दीक्षा ब्युटी पार्लर रे?
13: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
12: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
13: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
12: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
13: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
12: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
13: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
12: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
13: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090-34335।
14: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
15: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
14: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
16: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
17: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 98560-57731, 98060-57731।
0: This is Radio Dhor Barahi, 103.8 MHz.
18: Station 1.
0: Studio Taichet.
19: Aile, Vienna ko 11 bajyo.
20: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।

0: हजुर कार्यक्रमको यो व्यवसाय विश्राम अनि 11 बजेको टाइम सेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम अनि प्रोग्राम कलिङ टाइममा रहेर आज भने हामी ड्रामा चाहिँ गर्छौँ है। अघि साथीलाई चाहिँ सहभागी गराउन सकेको थिएन, सो अहिले भने ढिला नगरी स्वागत गरिहालौ। हेलो नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दर्मा दिजुलाई। अनि के छ नयाँ नौला हाल खबर तपाईँको अनि फुलचोकतिरको सुनाइदिनुहोस् न त।
1: सबै पुरानै हो, अब अलि दिन पछि होला नि,
0: त्यही त आउँछ होला नि मात्र हो र आउँछ नि, तिजा आउँछ नै। अनि तिजाको माहौलले कतिको छोको छ त?
1: आफ्नो त माइत जाम भन्छ,
0: त्यस्तो चाहिँ छोको छैन। त्यही त माइत जानु पाए भयो, आफ्नो ठाउँ घर गाउँ चाहिँ जानु पाए भने चाहिँ चाडबाडै नआए पनि चाडबाडै आए जस्तो हुन्छ है। अब आफ्नै ठाउँमा मात्रै सदैव ठाउँमा बसिरहँदा त अब के चाडबाड जस्तो भए तापनि अब हाँसी खुसी मनाउनु होला है तिज चाहिँ। जे छ जहाँ छ रमाउन सिक्नुपर्छ अरे कि। अनि कुराकानी सँगसँगै आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? केही नै ल्याउनु भएको छैन है। ल ठिकै छ, अब तिजोको माहौल छ, हामी तिजोसँगै सम्बन्धित कुनै ड्रामा गरौँ हुन्छ। ल अब ड्रामा गरिरहँदा चाहिँ कस्तो भन्दा अघि भर्खर पनि मैले एउटा गीत बजाएको थिएँ कि, जेठानी र देउरानी भन्छ नि। अनि विशेष त यो समयमा चाहिँ कस्तो कुराकानी गर्नु पर्यो भन्दा अब हामी दुई मध्ये एकजना चाहिँ धनी छौँ, एकजना चाहिँ अलिकति हुन्छ नि अब एउटै घरमा बसे तापनि अलि नसक्ने छौँ नपुग्ने छौँ भनेर बुझौँ है। अनि अब त्यसमा पनि अब यो पालि चाहिँ अब म माइत जान्छु भनेर भन्नु पर्यो, अब के भन्छ तपाईँ चाहिँ अब के भन्छ त्यसलाई परले पनि अब तपाईँ जेठानी हुनुहुन्छ अनि हुने खानी पनि हुनुहुन्छ, किन जानुपर्छ र त्यहीँको माइती पनि भनेर अलिक वचन लाउनु पर्यो कि, आज सक्दो वचन लगाइदिनु पर्यो। ल अब सधैँ यस्तो ज्ञानी हाम्रो दिजुले आज अलिकति वचन लगाउने बनाउनु पर्यो कि आज। ल सुरु गर्छु है त, ल सुरु गरौँ है त। दिदी अब एक बारी घाँस पनि काटेर ल्याइबिया छु, अब भरेसम्ममा मैले अब दुई तिन भारी घाँस पनि बनाउँछु, अब खाना खाएपछि एकछिन आराम गरेर हजुर पनि घाँस काट्न जाम्ला, अनि म त अब माइत जानु पर्यो कि अलि दिन पछि। अब अस्ति नै पनि त्यही भन्नुभयो, अब बुवाको मुख हेर्ने दिन पनि आउँदैछ, योभन्दा अघिल्लो पालि पनि जान पाएन, अब वैशाखदेखि अब नयाँ वर्षलाईदेखि अहिलेसम्म गएकै छैन, अब जेठ असार साउन यत्रो अब सङ्क्रान्तिमा पनि जानु पाएन, अब अस्ति रक्षाबन्धनमा पनि जानु पाएन, यो पालि त जानु पर्यो कि।
1: आजभरिको जमानामा फोनको उच्च चलन छ, फोन गरे भइहाल्यो नि बुवालाई, के कहीँ जानु पर्यो कामका टुरीमा।
0: अब काम भन्ने कुरो त हुन्छ, अब बुवा बिरामी पनि हुनुहुन्छ, अब यो पालि गएन भनेपछि के हुने हो के हुने हो, अब बरु ठ्याक्कै मुख हेर्ने दिनमा जान्छु शुक्रबार, अब एक दिन 26 गतेतिर जानु पर्यो, अनि म बरु तिजको दिनमा चाहिँ आउँछु दरखाना, बरु उतै जानु पर्यो कि, दुई तिन दिन अब माइत बसेर आउनु पर्यो, कति काम पनि अब गरेछु। अनि तपाईँले भन्नुभएको होइन आलो पालो गर्ने भन्नुहुन्छ, अनि योभन्दा अघिल्लो पालि पनि तपाईँ नै जानुभयो, अब यो पालि तपाईँले हेर्नु न त हजुरहरूलाई, म दुई तिन दिन बसेर अनि फेरि तिसको दिन मात्र आउँछु।
1: बोल्दो अब तरुण बरुण मान्छेले हो हेर्ने त,
0: अब नसक्ने हुनुहुन्न, माइती आइसकेपछि पनि त अमजुरले काम गर्न त हुन्छ अब, खालि हामी नै छोरी बुहारी जस्तै अब बुहारीले मात्रै काम गर्नुपर्छ भन्ने हुन्छ र तपाईँ पनि अब उमेरले ठुलो पनि हुनुहुन्छ, झन् यस्तो कुरोहरू त तपाईँले सिकाउनु पर्ने हो त, खालि अब किन माइत जान लाग मात्रै भन्नुहुन्छ?
1: माइत आउने एक दिन माइत आउने चेलबेटीलाई काम भन्नु कसरी मिल्यो?
0: अब बुझ्नु पर्यो नि त, हामी पनि जानु पर्यो भनेर तपाईँले मिलाइदिनु पर्यो नि त, कि अब म त्यसको दिनमा त आउँछु त भनिरहेको छु, बरु हजुरले चाहिँ अब मलाई जाऊ भनेर भन्नु पर्यो कि।
1: अब घरको सासूलाई सोधेर जाने नि मलाई के कुरो हो?
0: अब तपाईँले अब म सक्छु यति कुरा त अब म भन्छु भनेर तपाईँले भनिदिनु भयो भने त अब मानिहाल्नुहुन्छ नि? अब मैले भन्न सक्ने भनेको हजुरलाई हो, त्यही पनि हजुरले पनि खालि तितो बोली गर्नुहुन्छ, उताउता तर तर जानुहुन्छ, मैले माइतको शब्द निकाल्ने बित्तिकै अब कति साह्रो वचन लाउनुहुन्छ। थ्याङ्क यू सो मच, किन होला झन् कुरा मिलाइदिनु हुन्छ कि भनेको, खालि उतातिर लैदिने उतातिर लैदिने है। आज बहिनीको माया लाएन जस्तो छ कि। ठिकै छ, अब तिजको बेलामा
1: चाहिँ
0: त्यही त मैले चाहिँ सोचेको थिएँ, अब अरू सबैले जान दिए पनि म चाहिँ जान दिन्न है भन्नुहुन्छ होला भनेको, झन् उतातिर सोध्नुपर्ने उतातिर सोध्नुपर्ने है। मेरो त यसरी त अब पालो त अब सबैजनालाई कि, अब सबै भएको ठाउँमा गएर सोद्धा सोद्धा त अब दसैँसम्म पनि पालै आएन कि। ल ठिकै छ, यो ड्रामाको लागि थ्याङ्क यू सो मच भन्दै थिएँ, उहाँ चाहिँ छुटिसक्नु भएको छ, हाम्रो दमा दिजु हुनुहुन्थ्यो है। यो कुराकानी सँगसँगै आउन सक्नुहुन्छ है, टेलिफोन लाइन खुल्ला रहेको छ अहिलेको लागि भने, नत्र भने जिन्दगी व्यर्थ सबै पुतली, यो रमाइलो गीत त म सुनाइहाल्छु नि त है हाम्रो श्रोता साथीलाई। समीक्षा अधिकारी खेमसिंह सूर्य अनि दीपिका भैमुख आवाजमा सोचेको यो गीत स्वीकार्नुहोला, त्यसपछि साथीलाई लिन्छौ, हामीसँगै रहनुहोला है त।

0: हजुर, नत्र भने जिन्दगी व्यर्थ सबै फुटले सुमधुर गीत रहेको थियो। अनि हरमाज कार्यक्रममा स्थान दिइसकेको छु, पक्कै पनि मन पर्यो होला है। फेरि पनि कोही साथी भन्ने लाइनमा हुनुहुन्छ, स्वागत गरौँ। हेलो नमस्ते हजुर।
1: हेलो
0: नमस्ते हजुर। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो उपासनाजीलाई। अनि संसारमै हुनुहुन्छ उपासनाजी? अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? त्यही त, आज नाटक गर्नुपर्ने हो नि त, आज नाटक सुनाइदिने हो क्या हाम्रो साथीहरूलाई, हाम्रो उपासनाजी र म भएर। अनि पछिल्लो समय के छ सरलाईतिर? अनि हाम्रो उपासनाजीको नयाँ नौला हालखबर सुनाइदिनुहोस्। अनि हामी ड्रामा गरिहाल्छौँ है त।
1: हुन्छ, सबै ठिकठाक छ यता त। मौसम पनि घुम्नु घुम्नु भएको छ, खानापिना पनि मेरो भइसक्यो, यस्तै भन्नुपर्छ।
0: ल ठिकै छ, यो कुराकानी सँगसँगै अनि ड्रामा गर्नको लागि कतिको रेडी हुनुहुन्छ?
1: अब रेडी त भइहाल्छ नि, खाना तर कुन कुन चाहिँ यसमा गर्ने हो?
0: ल, विषयवस्तु चाहिँ ल्याउनु भएको छैन। ठिकै छ, अब आज अघिबाट अब तिजको माहौल छ भनेर अघि पनि हामीसँग हाम्रो एकजना साथी जोडिनुहुन्थ्यो, दलमाया दिजू होइन, उहाँ र मैले पनि एउटा अब तिज जस्तै जस्तै ड्रामा चाहिँ प्रस्तुत गऱ्यौँ है। अघि चाहिँ अलिकति अब देउरानी जेठानी भाइब्स हामीले मिलाइरहेको थियौँ भने, हाम्रो उपासनाजी र मैले चाहिँ आज कस्तो ड्रामा गर्नु पर्यो भन्दा आमा र छोरीको गर्नु पर्यो है। अनि म चाहिँ भन्छु अब छोरी अब योपालि त माइत आउँछौ होला नि भनिराख्दा तपाईँ चाहिँ अलिकति धनाड्य हुनु भएको छ, हुने खाने भन्नु भएको छ, जति कुरा गरे पनि अलिक कुरा टार्ने टाइपको के है उपासनाजी। हजुर हजुर, ल जस्तो भए पनि अब तपाईँले त्यो कुरालाई चाहिँ अब कसरी लिनुहुन्छ? एउटा आमाले चाहिँ अब माइती घरमा दर्खाना छोरी भनेर लिनु भएको छ, तपाईँलाई चाहिँ अब खबर गर्नु भएको छ, कुरा गरिरहँदा चाहिँ अब तपाईँले त्यो कुरालाई चाहिँ कसरी लिनुहुन्छ? हामी चाहिँ अगाडि बढौँ है त। यताबाट फोन आइरहेको छ, तपाईँले चाहिँ उठाउनु पर्यो है। हजुर, हेलो
1: हेलो अनि नमस्कार।
0: सन्चै छौ छोरी? नमस्कार। अब मेरो त के हुनु र नि, अब घटिरहेको काम धन्दा गर्दा गर्दा गर्दा गर्दा अब तिमीलाई पनि थाहा छ, तिम्रो मम्मीको फुर्सद हुँदैन के छ, अब तिम्रोतिर काम के कस्तो भइरहेछ, अब तिज लाग्यो भनेर फोन गरेको कि।
1: काम त घरको काम हो होइन, काम त सबैभरि भइरहेछ मम्मी।
0: अनि
1: हजुर भन्नुहोस् न,
0: अब योपालि अब तिमीले योपालि भनिरहेछौ, अब अघिल्लो वर्ष पनि आएनौ, योपालि त अब कान्छी पनि आउँछु भनेको छ, त्यति टाढाबाट पनि आउँछु भनेछ, तिमी त झन् अब नजिक नजिक नै छौ, अब योपालि त जसो तसो गरेर भए पनि अब बाबाको मुख हेर्नलाई अब बाबा पनि हुनुहुन्न, अब तिज पनि नजिकिँदैछ, एकैचोटि मिलाएर आउनु पर्यो कि तिमी, धेरै भयो नदेखेको, छोरीहरू देख्न पनि गाह्रो म बुढी मान्छेलाई।
1: अब खै पनि काम धेरै छ मम्मी, अब आउनु भ्याउँदैन होला किन, अब सासूआमाहरूले पनि अलि नबसिनु भनेको, मम्मीले फोन गर्नुहुन्छ होला, जाऊ कि के गरौँ मम्मी भनेको, यसपालि नजाउन त भन्नुभएको, मैले पनि अब त्यस्तै विचार गरेँ, यसपालि पनि त नजाऊ, पर पनि नभए पनि यसरी नजाऊ, अब अलिक पछिको सालमा चाहिँ जाउँला भन्ने सोच गरिरहेको छ मैले चाहिँ।
0: अब पछि पछि भन्छौ, अघिल्लो पालि पनि त्यस्तै भन्यौ, अब उता सासू मम्मीको कुरा चाहिँ तिमी बुझ्छौ, यता मम्मीलाई अब कति दुःख भएको छ, हिजो आज त अब बुवा औँसी आमा औँसी भन्दा पनि छोरछोरी औँसी चाहिँ राखिदिनु पर्ने, हामी अब जाउँ भने पनि यति टाढाको बाटो हामी कसरी आउने, तिमीहरू त बरु अलि सक्ने छौ, म बुढी मान्छे हिँड्नु भन्दा त आऊ न, आमाले अरू कतिको चाहिँ अब आमाले फोन गरेन भने चाहिँ यसरी फोन गरेरै बोलाउँदा नि किन हो, मेरो छोरीहरू त हुने खानी भएर हो कि के हो यसो, आमालाई भेट्न पनि नआउने यो बुढी आमाको घरमा।
1: होइन, हुने खाने भन्दा पनि अब हुने खाने भनेको कुरा त आफ्नो ठाउँमा छ मम्मीहरू होइन, अब मैले अब जाइ पनि बाहिर हुनुहुन्छ, अनि जाइलाई पनि मैले सोधेको, मम्मीलाई सोध भन्नुभयो, त्यसो भएर मम्मीले पनि मम्मीलाई सोधेको, यसपालि तपाईँ पनि हुँदा र यहाँ अब नन्द आमाजीहरू आउँछु भन्नुभएको छ, त्यति ठुल्ठुलो घरमा पुगेको नन्द आमाजीहरू घरेघर पनि कोही पनि हुँदैन,
0: अब आफ्नो त बुहारी पनि कस्तो पर्यो पर्यो, बुहारीले पनि छोडेरै गयो। अब म बुढी मान्छेले यहाँ बस्दा बस्दा छोरा छोरी कोही त आउला भन्यो। अब यति धेरै छोरा छोरी मेरा भए तर सबै अब अर्को पालि अर्को पालि, अब म मरेपछि आउने होला कि मेरो छोरा छोरीहरू। तिमीहरू अर्कै वर्ष आऊ, अर्कै वर्ष आऊ। अब दसैँमा पनि आउनु पर्दैन, तिहारमा पनि आउनु पर्दैन।
1: होइन मम्मी, त्यति साह्रो चिकन नबिकाउनु होइन, यसपालि म आफै अलि ल्याउँदिन पनि होला। बहिनी आउने भएको थियो, बहिनीसँग रमाइलो गर्नु मनाउनु न।
0: अब तिमी आउनु नभए पनि अब नाति नतिना भए पनि पठाइदेऊ न त, मुहार नदेखेको पनि धेरै भयो। अब छुट्टी छ होला तिजको बेलामा, त तिनीहरूलाई देख्न पाए पनि अलिकति मन हलुका हुन्छ। म त बुढी मान्छे एक्लै घर बस्दा बस्दा अतासिएर अब चाडबाडमा सबैजना हिँड्छ, मजाले गिराउँछ रमाउँछ हिँड्छ। अब म सबैको अर्काको मात्रै हेर्दा हेर्दा यहाँ आँखै पातिसक्यो।
1: बुढाहरू त छन् घरमा त होइन, अब उहाँहरूले मामाको घरतिर कोही गर्नु भएको छैन, यहाँको हाम्रो फुपूहरू आउनुहुन्छ भनेर चाहिँ अब रमाइलो बसिराख्नु भएको छ। तर पनि म एकचोटि आमा र बाबु नानीहरूलाई सल्लाह गरेर म तपाईँलाई खबर गर्छु नि।
0: अब सकेसम्म छोरीले राम्रै खबर दिए त हुन्थ्यो। छोरीहरू यसरी आमाको मुख मात्रै नराखो, आमाको मन मात्रै नराखो। म पनि अब तिमीहरू पनि आमा हो, भोलि पर्सि अब तिमीहरू पनि म जस्तो बुढो हुन्छौ। म पनि अब धेरै छैन, अब बिरामी पनि छु। अब तिमीहरूकै आशमा कुर्दा कुर्दा कति नै बस्नु सकौँला र अब अर्को वर्ष अर्को पालि भन्छौ टार्छौ। अब छोराहरू पनि त्यस्तै, बुहारी त झन् अब म बुढीलाई नरुसाएर अब बजार गएको उहिले हो, सहर बस्न गएको, न छोरा छोरी आउने मेरो त, न छोरीहरू पनि त्यस्तै।
1: होइन अब अर्को साल चाहिँ पनि आउँछु भन्नुभएको छ, दसैँ मान्ने गरेरै टिजातिरै आउँछु भन्नुभएको छ। त्यतिखेर चाहिँ अब हामी दुवैजना अब त आमा आमालाई भेट्नलाई चाहिँ आइपुग्छौँ त हामी जाइ आउनुभएपछि।
0: ल छोरी, अब तिम्रो काम छ होला, कामै गर कामै गर। तिमीहरूले अहिले कहिल्यै आमालाई समय दिन नसक्ने भयो, ल कामै गर।
1: अहिले तपाईँले भन्नुभयो मेरो काम धेरै छ, छोरी मान्छे बुहारी भएको त काम धेरै,
0: बुहारीको पनि काम हुन्छ, त्यही त छोरीको पनि काम हुन्छ, काम गर्न काम धेरै हुन्छ भनेर अब यहाँ माइतमा पनि कामै गर्न सिकाएँ तिमीहरूलाई। अब घर फर्किन चाहिँ सिकाएन छु कि,
1: अब माइतमा बसेर अर्को घरबाट चाहिँ काम गर्नुपर्छ, काम गरेन भने मान्छेले घरबाट निकालिदिन्छ, लखर दिन्छ, काम गर्नुपर्छ भनेर अब रात दिन काममा मात्रै खटाउनु भएछ भने पनि होइन।
0: अब यस्तै सिकाइयो, छोरीको कर्म लिएर बस्नु पनि, त्यसै माथि अब बुढी आमा भएर बाँच्नु पनि, यो भन्दा त बरु नभएकै बेस हुन्थ्यो हो। म बुढीलाई त गाह्रो भइसक्यो,
1: अब माया भनेको कुरो त हाम्रो सबै छ, माया भन्ने कुरो नभएको होइन, तर पनि समस्या त त्यही त हो नि, त्यताको पनि यताको पनि बुझिदिनु न यसपालिको लागि। अब पहिलोचोटि बिगरेर गएको नन्दा हो, पहिलोचोटि किन्नु आउँदै हुनुहुन्छ होइन, त्यो भएर पनि अब एकचोटि नन्दा आउँदाखेरि किन चाहिँ त्यस्तो गर्नु भनेर मैले पनि आमाले पनि त्यसो भनेपछि त मैले पनि जबरजस्ती गर्न त मिलेन।
0: थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच हाम्रो उपासनाजीलाई। होइन त अब गाह्रो छ नि, घरमा चाहिँ कामै मात्र गर्न सिकाउने अनि बुढी आमा चाहिँ अब यता छोरी आएन भनेर रिसाएर हुन्छ त। कस्तो मजाले अब सम्झाइ बुझाइ गराइदिनु भयो, अनि आमाको मन पनि अलिक बिस्तारै अब एकदमै अब हो जस्तो पनि लाग्यो है। ल ठिकै छ, अब छोरी अर्को पालि चाहिँ अब मजाले तिज मनाउन चाहिँ आउनु होला है। काम धन्दा भन्ने कुरो चाहिँ हुन्छ नि, तर अब वर्ष दिनमा आउने चाडबाड हो है, समय चाहिँ मिलाइदिनु होला है, समय चाहिँ मिलाइदिनु होला है, एकपल्ट चाहिँ भेट्न जानु पर्यो अरे कि। हुन्छ, थ्याङ्क यू सो मच। त्यही त टेन्सनै नलिनु भनेर हाम्रो उपासनाजीले अब धेरै आमाहरूको मन चाहिँ बुझाइदिइसक्नु भएको छ। अहिलेको लागि भने साथीहरूलाई यो ड्रामा मार्फत मजाले सम्झना सन्देश पनि राखिदिनुहोस् अनि हामी छुटिनुपर्छ है।
1: हुन्छ, अब साथीहरूलाई सम्झिनु पर्दाखेरि अब तपाईं र मैले ड्रामा चाहिँ आज खेल्यौँ होइन, तपाईँलाई कस्तो लाग्यो, हाम्रो टेलिभिजन मित्रलाई कस्तो लाग्यो, रेडियो घरबाट होल परिवारलाई के लाग्यो होइन, कस्तो लाग्यो, जस्तो लाग्यो राम्रो नराम्रो, राम्रो लाग्यो भने राम्रै सल्लाह सुझाव दिनु होला, नराम्रो लाग्यो भने नराम्रै सल्लाह सुझाव दिनु होला, अब ठाउँ ठाउँमा बिग्रेको छ भने सुध्रिने मौका पनि दिनु होला भन्नु चाहेको छ सबैजनालाई र साथीहरू त धेरैजना हुन्छ हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई पनि सुन्ने जतिले सबैलाई नै अब सुनिदिनु भयो धन्यवाद भन्ने भन्न चाहन्छु। भोलि 25 गते चाहिँ अब हाम्रो अर्जुन थापा दाईको जन्मदिन पनि परेको छ, उहाँलाई जन्मदिनको अग्रिम जन्मदिनको शुभकामना पनि छ भन्न चाहे, अनि भोलि फेरि आमा के अरे बुवाको मुख हेन्दी पनि हो होइन, तपाईँहरू सम्पूर्णको टिमलाई पनि औषधीको शुभकामना छ भन्न चाहन्छु र अहिले उपचार छुट्टिन्छु ल।
0: नमस्कार शुभ दिन, उहाँले चाहिँ अब बुबा औँसीको पनि शुभकामना दिँदै हुनुहुन्थ्यो, बुबाको मुख हेर्ने दिन चाहिँ पर्सि होला है। अनि यो कुराकानी सँगसँगै कस्तो मजाले ड्रामा गरेर गइसक्नु भएको छ, यसरी नै जोडिन चाहनुहुन्छ भने 0625420200 बाटो भएर आउँदै गर्नु होला, तर अहिलेको लागि भने सत्यमिश विश्राम है त।
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: कहाँ जाने?
4: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयाम चिसा पानी, अनि बिचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
6: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बालसुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको,
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने, अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ,
9: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9870169142।
3: होइन धुवामा के गरिराखेको छौ भने तिमी? के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
10: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
3: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
10: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9111756606।
11: म मम्मी भोक लाग्यो खाजा खाम न
12: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
11: हस मम्मी
13: मैले सुने छोरी ल जाम हिँडा
12: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
14: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
12: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9808-28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
14: बिजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
15: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
16: कता हिँड्नु नि मिल्कु जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
15: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
16: त्यसो भए कहाँ जाने त कान्छा
15: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएर
14: बिजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै

0: बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
1: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
0: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
2: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार, दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्युजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
5: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
6: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
7: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ छ यम, र प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ आज हामीले ड्रामा गरिरहेका छौं। त्यसमा पनि अब तिज स्पेसल भने जस्तै नै कुराकानी भइरहेको छ है। अनि यहाँले सुन्दै हुनुहुन्छ भने विषयवस्तुको साथमा पनि आउन सक्नुहुन्छ, नभए अब विषयवस्तु हामी पनि लिएर आउँछौ है। अनि हामी अब विषयवस्तु सँगसँगै अनि पात्र निर्वाह गर्दै हामी चाहिँ साथीहरूलाई ड्रामा मार्फत सम्झना सन्देशहरू राख्ने गर्दछौ। 0 4 14 2 0 0 को बाटो भने यहाँहरू पनि जोडिन सक्नुहुन्छ। फेरि पनि लाइनमा साथी हुनुहुन्छ। हेलो, नमस्ते। हजुर
8: नमस्ते।
7: नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला? माई गड, कार्यक्रममा धेरै धेरै स्वागत है हाम्रो मगर्नीजीलाई। अनि किन होला नि, ओहो, तिजामा दिदी बहिनी आउनु भयो जस्तै नै भयो कि, किन होला यस्तो, तिजै चाहिने। अनि के छ नयाँ नौला हालखबर हाम्रो मगरनीतिको यहाँको ठाउँतिरको, के छ सुनाइदिनुहोस् न त हाम्रो साथीहरूलाई।
8: हजुर, यताको नयाँ नौलो खबर त केही नै छैन, सबै पुरानै हो। मौसम भन्नुपर्दा रातिभरि बिहान पानी आउँछ।
7: हजुर,
8: अहिले त परि छैन, बादल छ, हल्का हल्का धुम्मा धुम्मा भइरहेछ, कहिले घाम लागेको छ, कहिले
7: बर्खायामले चाहिँ मजाले छोएको छ है।
8: हजुर,
7: ल यो रमाइलो मिठो अब कुराकानी नै भनौ होइन, एकदमै खुसी लाग्यो हाम्रो मगरनीजी जोडिनु भयो आज चाहिँ हामीसँग। अनि के छ, रेडियो प्रोग्रामहरू कतिको सुन्ने गर्नुहुन्छ पछिल्लो समय?
8: हजुर, के

0: da hätte Versuchung, da hätte
1: किसानी लाई चाहिँ फुर्सद भन्ने कुरा त्यस्तै नै हो कि बरु कामै गर्दिन भनेर थपक्क बसे पनि त्यो पनि अब एक खालको समय चाहिँ निकाल्न सकिन्छ तर यो भ्यासी गरौँला त्यो भ्यासी गरौँला त्यो बेलामा चाहिँ अब यसरी आराम गरौँला भन्यो भने चाहिँ अब काम खाएर निकाल्न अनि समय फुर्सद निकाल्न चाहिँ एकदमै गाह्रो पर्छ अरे कि अनि यो व्यस्तता सँगसँगै हामीसँग जोडिरहँदा चाहिँ हजुर व्यस्तता सँगसँगै हामीसँग जोडिराख्दा सुरुमा चाहिँ ल साथीहरूलाई सम्झना सन्देश मजाले सन्देश राख्नु पर्नेछ भन्ने सुनाइदिनुहोस् न त साथीहरूलाई आज साथीहरूलाई भन्नु मन लागेको के भन्नु र खै भने जस्तै नै हो यो कुराकानी सँगसँगै ठिकै छ त्यसो भए अब आज हामी ड्रामा गरिरहेका छौँ आज ड्रामा सुनाइदिनु पर्यो कि हाम्रो साथीहरूलाई धेरै दिन पछि आउँदा फेरि मगर निधिसँगको ड्रामा आज है
0: कहिले काहीँ हुँदा फोन गर्छु अनि कहिले फोनै लाग्दैन
1: त्यही त कहिले काहीँ चाहिँ फोनै लाग्दैन
0: अनि धेरै जसो फुर्सद चाहिँ हुँदैन त्यस्तै हुन्छ समस्या
1: त्यही त अहिले समस्याको बावजुद हामी जोडिरहेको छौँ अनि आज कुनै विषयवस्तु ल्याउनु भएको छ यस्तो ड्रामा गरौँ यस्तो गरौँ भन्ने खालको
0: खै अब के भनौँ अब यस्तो गरौँ
1: भन्नुहोस्
0: छ है
1: हजुर हजुर
0: हजुर र म के अरे साथी साथी भनौँ हजुर अनि तिजामा जाने तिजमा जाने कि नजाने कि अब मम्मीले बोलाउनुहुन्छ अब गरौँ कि यस्तो गरौँ खै होइन मलाई मन नपरेर हजुरहरूले हजुरहरू बाबा मम्मी भन्नु हजुरले अर्कै ठाउँमा दिनुभएको अनि के अरे आउने कि नआउने कि के भन्ने अब के भन्ने भनौँ यस्तै गरौँ
1: ल भनेपछि अब तपाईँको चाहिँ म आमा भन्दैछु अनि अब तिजामा चाहिँ तपाईँलाई बोलाउने कि नबोलाउने कि अथवा तपाईँ चाहिँ आउने कि नआउने भनेर हामीले चाहिँ सोध्नु पर्यो कि कस्तो होला
0: खै त्यस्तै त्यस्तै विषयमा भनौँ
1: ल ठिकै छ गर्दै जाउँ हामी कहाँसम्म पुगिन्छ है त
0: हजुर
1: ल अब फोनमै त कुराकानी हुन्छ होला है हाम्रो ल तपाईँले चाहिँ अब यस्तो गरौँ न त तपाईँ चाहिँ हामीलाई अब खबरै नगरिकन अब आफ्नो मर्जीले आफ्नो मन खुसीले चाहिँ बिहे गर्नु भएको छ अनि त्यसमा पनि अब तिजो आयो अनि अब वर्षौँ पनि भन्दा पनि महिनौ जस्तो चाहिँ भएको छ कि अनि अब न घरबाट तपाईँलाई खोजिएको छ किनकि तपाईँले चाहिँ हाम्रो विपरीत अब आफ्नो इच्छामा मात्रै बिहे गर्नु भएको छ नि त सो आज चाहिँ अब सम्झनुहुन्छ कि तपाईँले हामीलाई अनि त्यहीबाट कुराकानी सुरु गरौँ है त
0: हजुर
1: ल फोन गर्नु पर्यो
0: हेलो
1: हजुर हेलो
0: मम्मी
1: को हो मम्मी भन्छ त हेलो
0: मम्मी म हजुरको छोरी के
1: कान्छे बोलेको
0: हजुर
1: ओहो अनि कहाँबाट सम्झ्यौ त यतिका दिनपछि
0: अनि तिज आयो सम्झिन परेन त अब हजुरहरूले नसम्झे पनि मैले त सम्झिन्छु नि त
1: ओहो कसरी भन्न सकेको हाम्रो छोरीले अनि खाना खायो सन्चै छ कहाँ छ कस्तो छ
0: खाएर बसेको
1: अनि यत्रो समयमा हामीले खबर गर्ने हो कि अब तिमीले फोन गर्नुपर्ने हामीले कति खोज्यो कति युज गर्यो अनि तिमी अब आफ्नै खुसीले कहाँ गयौ आमा बाबाको माया लागेन
0: किन नलाग्नु त नि अब खुसीले आयो के गर्ने र अब गाली गर्छ भनेर डर लाग्ने अनि त्यस्तै छ
1: अनि डर लाग्ने भएपछि अनि केही हामीलाई केही भन्नु पर्थ्यो अनि केही कुरा गर्नु पर्थ्यो हामीले पनि त अब छोरी हो तिम्रो कुरा बुझ्थ्यौ होला अनि तिमी यसरी आफ्नो आमा बुबा छैन माया मारेर अनि यसरी चाहिँ अब बुवालाई भन्न नसके नि मलाई चाहिँ भन्न सक्थेनौ अनि यसरी अहिले फोन गर्ने हो
0: अनि पहिला त अब सुरुमा त डर लाग्यो हामी अब जस्तो पुरानो भइसक्यो बाबा मम्मीलाई सम्झिन थाल्यो नि त सम्झिन थालेपछि चाहिँ माया लाग्दो रहेछ. अब म बाबा मम्मी देखेर डर लाग्ने, अब फोन गरेर पनि गाली गर्छ कि यस्तो भन्छ कि उस्तो भन्छ कि भन्ने लाग्थ्यो मनमा. अब याद त किन आउँथेन र मलाई सानैदेखि अब यत्रो महिना पेटमा राख्यो, 9-10 महिना पेटमा राख्यो, हुर्कायो, बढायो, पढायो, के गर्ने अब मेरो भाग्यले यस्तै लेख्या होला, के गर्ने. याद त आउँछ फेरि पनि अब फोन गर्नै नसक्ने. कोही कोही साथीहरूसँग त म सोध्थ्यो भेट हुँदाखेरि, कताको साथी भन्दाखेरि यस्तो यताको भन्थ्यो, अनि त्यहाँबाट मैले मेरो बाबा मम्मीलाई कस्तो छ तिमीलाई थाहा छ कि छैन सोधिरहन्थ्यो अरूसँग त. अब के गर्ने हजुरहरूलाई ठ्याप्प फोन गरेर बोल्न पनि नसक्ने, मेरो गल्ती भयो है सरी मम्मी, अब के गर्ने, मेरो भाग्यले यस्तै गरेको पनि.
1: अब जे नगर्नु तिमीले गल्ती गरिसक्यो, अनि अब आमा बुबाले गाली गर्ने भनेको त्यही तिमी छोरा छोरी चाहिँ अब गलत बाटोमा नलागोस्, अब हामीले सोचे जस्तो चाहिँ भन्दा पनि अब फरक आफ्नो तरिकाले गर्दा चाहिँ केही नराम्रो होला. अब तिमीहरूकै भलाइको लागि हामीले गर्छौ, आमा बुबाको मन अब ढुङ्गामाथि भन्छ, छोरा छोरीको मन चाहिँ कता हो कता हो. जति सम्झाए पनि जति बुझाए पनि गाली गरेको मात्र देख्छौ, हामीले गाली गरेर के सिकाउन खोजेको के भन्न खोजेको बुझ्दैनौ. अब अहिले कहाँ न कहाँबाट फोन गरिरहेको छौ, के छ कसो छ, अब जे नआउनु भइसक्यो, अब ज्वाइँ कस्तो हुनुहुन्छ, घर व्यवहार कस्तो छ, के छ, अब त्यो पनि अब
0: ठिकै छ. अब हजुरहरूले अब रखाङमा दिन खोज्नु भएको थियो, अब मैले के अरे मेरो मनै भएन परेन, अब के गर्ने र अब मन परेको खोजेर हिँड्दाखेरि यस्तै छ. अब भन्नु पनि कसरी भन्नु मम्मी, त्यस्तै छ, ठिकै छ.
1: अब साह्रै दुःख छ भने त अब एकचोटि आऊ, घरमा पनि कुरा गर, अब हामी आएर हुन्छ भने अब जे नआउनु भइसकेपछि अब हामी आमा बुबाको पनि मन हो, हाम्रो पनि अब त्यति साह्रो अब पत्थरकै पनि छैन, अब तिमीहरूकै भलाइको लागि हो. अब जे छ अब राम्रोसँग घर गरेर खानु पर्यो, अब त्यो कुराहरू पनि सिकाउन पाइएन, तिमी अब आफ्नो खुसीले हिँड्यौ, अब दुःख त छ नि. अब हेर, अब म पनि आमा हो, म पनि अब उबेलामा अब तिम्रो जस्तो अब आफ्नो मनमर्जी गर्नुपर्ने बेला थिएन. हाम्रो त अब जति बेला बिहे गर भन्यो उबेलामा समाज पनि त्यस्तै थियो, अब पुरानो सोच पनि थियो, अहिले जस्तो पनि थिएन. अब उस्तै परि तिमी चाहिँ हिँडेको भए हामीलाई चाहिँ अब घर फर्किने मौका नि दिन्थेन. तैपनि अब के छ कसो छ अब राम्ररी खुलेर भन, अनि हामीसँग अब कुरा गर्ने आऊ एकचोटि, अब घर अब ज्वाइँलाई पनि घर देखाऊ. अब बिहे भइसकेपछि अब सबै यो सामाजिक कुराहरू पनि बुझ्नुपर्ने हुन्छ, अब हामी पनि घर सल्लाह गरौँला, के छ अब तिम्रो विचार.
0: आउन मन त लाग्छ मम्मी, धेरै लामो भयो बाटो पनि, किन मलाई झाँटेर ल्याएको हो झुक्क्याएर, अनि म यस्तो छ उस्तो छ भनेर मलाई धेरै तेरो कुरा लायो, अनि म एक्लै छु, म यस्तो काम गर्छु, म उस्तो काम गर्छु, मेरो परिवार शान्ति छ, केही गर्दैन, तिमीलाई राम्रोसँग पाल्छु भन्नुभयो, अनि होला नि भनेर म हुर्रेर यहाँ आयो मम्मी. अब के गर्ने र अब त्यस्तै छ.
1: अब तिमीले धानेको छलेको छ भने अब धेरै छैन, केही बिग्रेको छैन, अब साह्रै नै दुःख छ भने त अब तिमी आऊ, अब सम्झाएर बुझाएर सकिन्छ भने हामी मेलोपत्र पनि मिलाउँला, अब मिलाएर भए पनि अगाडि बढ्नु पर्यो. के छ अब तिमीलाई गाह्रो छ भने त्यसरी अब पहिला जस्तो समाज छैन नि त, अब आफूले सक्नु पर्यो. अब तिमीलाई दुःख भई भई त्यही घरमा बस्नुपर्छ भन्ने पनि छैन.
0: अब तिमीलाई अब हजुरलाई फोन गरेर भन्न नसकेको मात्रै हो. अब त्यो बिहे भएको 3-4 महिनादेखि मलाई अलिक पर पर गर्न थाल्यो परिवारले श्रीमानले, अनि मैले भन्न सकेन. मेरो खुसीले आएको म कसरी भनौँ, मलाई गाली गर्छ भनेर म नि डर लाग्यो.
1: तिमी त्यसरी मनमा लिने होइन नि, अब हामीले गाली गर्ने भनेको अब तिम्रै दुःख नहोस् तिमीलाई नै खुसी हुन्छ भने, अब तिमी त्यो ठाउँमा खुसी नै छैनौ भने कसरी बस्न सक्छौ. बरु घरमा आऊ, हामी घरमा कुरा मिलाउँला गरौँला, अनि अब सरसल्लाह गरौँला. तिमीलाई हामीले जानी जानी हाम्रो यति मुटुको टुक्रालाई यति धेरै दुःख दिन त सक्दैनौ नि, बरु तिमी आऊ.
0: अनि यस्तो लाग्यो मलाई त, अनि अब दिदीहरू कति धनी धनी ठाउँमा छ, लाहोरे अनि विदेश अनि ठुलो ठुलो जागिर खाएको छ, धनी धनी छ, अनि हजुरहरू दाजुभाइ पनि त्यस्तो छ. आएपछि मलाई सबैले साथीहरूले सोध्ला कस्तो छ के छ, मैले भनौँ भने कसरी भन्ने, नभनौँ भने यस्तै छ. अब मनमा यस्तो गाँठो परेर आउँछ सम्झिँदा पनि,
1: छोरी अब दुःख भनेको आफ्नो आफ्नो हो, कर्म आफू आफूले गर्ने हो. अब दिदीहरू धनी भएर के भयो त, अब तिनीहरूलाई पनि अब दुःख आफ्नो ठाउँमा छ. हेर अब तिमी अब भलै जे जस्तो भए पनि अब तिमीलाई दुःख छ भने अझै दुःख भएर टाढा बन्ने होइन नि त. अब आमा बुबा भनेकै अब आफन्त भनेको के हो त, यही दुःख पर्दा चाहिने हो. अब तिमीलाई हामीले यसरी हुर्कायौँ बढायौँ, अब तिमीले अब त्यो बेलामा चाहिँ अब राम्रो निर्णय लिन सकेनौ अब होला भन्यो गयौ, त्यसमा तिम्रो गल्ती छैन नि त. अब धेरै पछि अब यसरी फोनमा बोलेको छौ, अब हामीलाई तिम्रो आवाज सुन्दा पनि कस्तो खुसी लागेको छ. अब त्यसमा पनि अब यही दुःखमा होमलेरै बस्छौ भन्यो भने अब हाम्रो मन कस्तो होला भन त. बरु सरसल्लाह गरौँला, घर आऊ तिमी, बरु के छ त्यतातिरको. अब त्यो दुःखमा त्यो दुःखै भएर बस्ने होइन नि. अब यति धेरै अब पढेको छौ लेखेको छौ, अब तिमीलाई हामीले यति धेरै सक्षम पनि बनाएको छौ, अब आफ्नो खुट्टामा उभिन सक्ने छौ, अब केही ढिला भएको छैन. अब अझै पनि मैले भनेको मान, बरु अब त्यो अरूको कुरा दिदी बहिनीले यो भन्ला त्यो भन्ला भनेर सोच्ने होइन नि. यो समय अब आमा बुबा छौ हामी, अब तिमीलाई हामी हेर्न सकिहाल्छ नि.
0: हुन्छ मम्मी, म आउनु कोसिस गर्छु. अब के भन्छ, अब जहिले नि गाली गर्नुहुन्छ, जहिले नि गाली गर्नुहुन्छ. अब म यता जान्छु भन्दा पनि गाली गर्ने, गरेन उस्तो गरेन किन जाने भन्ने. अनि अब कतै कतै श्रीमान पनि कतै कतै अर्कोसँग लागेको छ अरे भनेर साथीहरूले सुनाउनुहुन्छ, मसँग मिल्ने साथीहरूले. अब पढा टाढा भएपछि त आफ्नो मान्छे नहुँदाखेरि गाह्रो हुँदो रहेछ,
1: कोही गाह्रो छ नि
0: हुँदोरहेछ. चिन्जान मान्छे नहुँदाखेरि त गाह्रो हुँदो रहेछ, आफन्त नहुँदाखेरि यस्तै छ. मैले त्यो सोचेन पहिला, अब सोध्न पनि सकेन. मलाई परेपछि बल्ल बुझ्ने रहेछ, नपर्दासम्म त के
1: थाहा.
0: हुन्छ मम्मी, म काम गरेर यसो भाडा सारा पुर्याएर आउनु पर्ला. हजुरले
1: फोन गरिराख, एकचोटि फोन गर. अब केही नभए म घरबाट पनि यताबाट पनि पठाउला तिमीलाई दिनलाई. अब आवश्यक परे हामी अब कानुनी प्रक्रिया गरेर हुन्छ कि कसरी हुन्छ, अब त्यस्तो दुःख दिन्छ भने अब जानी जानी अब जाना जान्ने त्यताबाट त्यस्तो अब दुःख दिइरहेको छ भने त्यता पनि अब हामीले चाहिँ छोड्नु हुँदैन. अब अर्काको छोरी यसरी लगाएर यसरी दुःख दिने काम पनि गर्नु हुँदैन. अब यो कुरा पनि अब सिकाउन जरुरी पनि छ. मुख्य त अब अहिले चाहिँ तिमी घर आऊ, अब तिज चाहिँ यो पालिको तिज चाहिँ अब राम्ररी मनाउला. तिमी धेरै मनमा चाहिँ फिर नल्याऊ, तिम्रो आमा हो बुझ्छौ नि हामी पनि.
0: हुन्छ मम्मी, म आउन कोसिस गर्छु. म मेरो गल्ती म फोन गर्नै नसकेर मात्रै हो. मलाई धेरै गाह्रो छ मम्मी, म खान नपाउँदा, गाली गर्दा, अर्काको गाली खाँदाखेरि मलाई धेरै बाबा मम्मीको याद आउँथ्यो, दिदीहरूको दाईहरूको याद आउँथ्यो. के गर्ने र मेरो भाग्यमा यस्तै रहेछ भनेर म यसरी थुम्चेर हिँड्थ्यो, कोहीसँग नबोलेर. हजुरको यादले मलाई साह्रै सताउँछु.
1: अब त्यो यादमा चाहिँ अब यादमै डुबेर बस्ने होइन, अब हामी सँगै बसौँला. अब तिमीलाई हामी अझै पनि तिम्रो लागि हाम्रो ठाउँ अझै दैलो खुल्ला नै छ. तिमी अब राम्रोसँग आऊ. अब दुःख भन्ने कुरा अब आफ्नो भाग्य हो, हेर अब यो तिम्रो पाटोमा लेखेको थियो, अब तिमी भोग्यौ, अब त्यसलाई चाहिँ अब त्यो भाग्यलाई बिस्तारै अब दुःखलाई मेटाउने अब अझै पनि समय छ. अब तिमीले अब राम्रो कदम चाल, अब सबै ठिक हुन्छ.
0: हुन्छ मम्मी, म किन इज्जत थाल्ने, अब हुर्केर आयो, कसैको बाबा मम्मीको कुरा नसुनेर अब कसै अरूले सोद्धापट्टि के भन्यो, मेरो बाबा मम्मीको इज्जत जान्छ अरूले सो, फलानाको छोरी यस्तो, फलानाको छोरी उस्तो, आफू मन परेर गयो, अहिले घर माइत आएर बसेछ भन्ला, मेरो दाजुभाइको इज्जत जान्छ, बाबा मम्मीको इज्जत जान्छ भनेर म त्यतिकै बसेको छु मम्मी.
1: हस् हुन्छ, थ्याङ्क यू सो मच. हाम्रो मगर्नीजीलाई एउटा हुन्छ नि अब हामी दिदी बहिनीले भोग्ने पात्र चाहिँ हाम्रो मगर्नीजीले आज यस्तो मजाले उठान गरिदिनु भएको छ. अनि यो विषयवस्तु उठान गरिराख्दा चाहिँ अब के केही कुरा भन्नु मन लागेको छ कि छैन?
0: छैन, होइन, यस्तो कसैलाई नहोस् भन्नु मात्रै हो,
1: यस्तो चाहिँ कसैलाई नै नहोस् पक्कै पनि. अब हामीले चाहिँ सामान्य
0: त्यो बिहा नहुनेले पनि बाबा मम्मीको कुरा सुन्नु पर्यो, दिदी बहिनीको कुरा पनि सुन्नु पर्छ, अनि यस्तो नहोस्, हुन नपरोस् कसैलाई भन्न चाहन्छु.
1: हजुर, अब पक्कै पनि हामीले चाहिँ कुनै पनि कुराहरू अब सामान्य रूपमा लिइरहेको हुन्छौँ होइन. अब मिलन भएको थियो, अब बिछोड भयो, त अब हुन लेखेको थियो, सामान्य हो भनेर भन्छौँ होइन. तर त्यसमा पनि अब दिदी बहिनीले लिएको भोगाईहरू पीडाहरू कति धेरै हुन्छ नि त. सोच्छौ अब कसैले पनि यो कुरालाई चाहिँ अब हामीले सामान्य सोच्नु भएन मनमा चाहिँ मनन गर्नु होला भन्दै अहिले भने साथीभाइलाई सम्झना सन्देश राख्दिनु समय पनि अलिकति लामो भयो है सो अनि छुट्टिनुपर्छ है
0: हजुरलाई
1: थ्याङ्क यू सो मच
0: अनि नरेन्द्र दाईलाई होमनाथ दाईलाई अनि के अरे एकरात भाइलाई अनि जलमाया दिदीको लागि अनि खगेमाया बहिनीको लागि अनि सन्जी बहिनीको लागि यो कार्यक्रममा ज जसले फोन गर्नुहुन्छ अगाडि पछाडि के अरे पहिला पहिला फोन गर्ने साथीहरू पनि अनि सुनेर बस्ने सम्पूर्णको लागि भन्दै बिदा हुन्छु नमस्कार
1: नमस्कार भन्नुहुन्थ्यो मगनीजी र उहाँ सँगसँगै आज हामीलाई कार्यक्रममा सहभागिता जनाउनु भएको थियो भसनाजी हुनुहुन्थ्यो सर्लाहीदेखि दलमाईदेजी हुनुहुन्थ्यो पुलचोकदेखि तिनैजना साथीले चाहिँ कस्तो मजाले आज कार्यक्रममा सहभागिता जनाए सँगसँगै आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो सो समय अलिकति धेरै नै गइसक्यो हामी अब छुट्टिनु पर्ने बेला पनि भइसकेको छ सो जानुभन्दा अगाडि चाहिँ एउटा मिठो गीत हामी सुन्छौँ नि आयो भरे तिजको रमझम यो पुरानो गीत रहेको छ एकनाथ भण्डारीको लिरिक्स छ अन्जु पन्तको आवाजमा सोधेको यो गीत सँगसँगै आजको विजय साथी भने हाम्रो मगरनीजी नै हुनुहुन्छ विषयवस्तु पनि आफैले उठान गर्नुभएको थियो अनि उहाँको चाहिँ ड्रामा गर्ने शैलीमा चाहिँ एउटा एकदमै नेचुरल पन पनि भेटिन्छ कि जस्तो छ होइन अनि एकदमै उहाँले चाहिँ नेचुरल एक्टिङ पनि गर्नुहुन्छ है सो आजको विजय साथी उहाँलाई गराउँदै हामी भने कार्यक्रमको अन्ततर्फ छौँ छुटेर जानुपर्ने बेला भइसकेको छ भोलिको दिनमा हामी पुनः उपस्थित हुन्छौँ नै तबसम्मको लागि म कार्यक्रम प्रस्तुत अनुमलाई पनि बिदा हुन्छु नमस्कार शुभदिन.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: स्टर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटो में आफ्नै भवन में खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9781107090।
3: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौड़ा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856066136 र 9151166136।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
6: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
9: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
9: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
9: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श।
10: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुष्ट बैंकको ठिक पारिपट्टी। फोन 0665930369।
1: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
11: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: जेएनजी आन्दोलनमा ध्वस्त भएका संरचनाको पुननिर्माणमा सरकारको व्यवस्था, कालो दिन भनेको एमाले भण्डाफोर कार्यक्रम गर्दै।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा विभिन्न तीनवटा विधेयक प्रस्तुत हुँदै रासोपा सभापतिले सम्बोधन गर्ने।
1: जुनसुकै कम्पनीको पनि ग्यास सिलिण्डर साट्न उद्योगीको निर्देशन, बाढ़ी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति धमाधम।
0: अमेरिकाले तेल ट्याङ्करमा आक्रमण गरेपछि जोर्डनमा इरानको मिसाइल हमला, लगातार चौथो दिन पनि तेलको मूल्य बढ़्यो।
1: र युईएफए च्याम्पियन लीग शुरू, रियल मड्रिड, म्यान्चेस्टर सिटी, बोरुसिया र एस्टन भिल्लाको सुखद शुरूआत।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाओ। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब गाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। जेएनजी आन्दोलनमा देशका महत्वपूर्ण संरचनाहरू ध्वस्त भएको एक वर्ष पूरा भएको छ। गत भदौ 23 गते सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका युवाहरूमाथि दमन भएपछि 24 गते संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत सहित कैयौं सार्वजनिक र निजी सम्पत्तिमा समेत तोड़फोड़ भएको थियो। तर एक वर्षमा समेत देशको प्रतिष्ठासँग जोड़िएका र महत्वपूर्ण प्रशासनिक निकायको पुननिर्माणमा सरकारी उदासीनता देखिएको छ। पुननिर्माणका लागि प्राविधिक रूपमा योजनाहरू बने पनि सरकारी प्राथमिकतामा नपर्दा ठोस काम हुन सकेको छैन। सामान्य क्षति पुगेका संरचना भने केही पुननिर्माण सम्पन्न भइसकेका छन्। बाँकी क्षति पुर्याएका संरचनाहरूको डिजाइन पूरा भए पनि अर्थले बजेट स्वीकृत नगर्दा पुननिर्माणको काम अघि नबढ़ेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। सबैभन्दा पहिले आगजनी गरिएको बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अस्तित्व नै संकटमा परेको छ भने भत्काएर नयाँ निर्माण गर्नुपर्ने अवस्था छ। सिंहदरबार र शीतल निवासको रेट्रोफिट गरी पुननिर्माण गर्ने तयारी छ। सिंहदरबारको मुख्य भवनका लागि 1 अर्ब 50 करोड़ र शीतल निवासका लागि 2 अर्ब रूपियाँ लागत अनुमान गरिएको छ, तर बजेटको सुनिश्चितता भएको छैन। ललितपुरको भैंसेपाटी स्थित मन्त्री क्वार्टर निर्माणको काम सकाएर आन्तरिक सजावटको काम भइरहेको छ। आगामी असोज मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ। सर्वोच्च अदालत भवन पुननिर्माणका लागि टेण्डर प्रक्रिया सकिएर काम शुरू भएको छ। ललितपुरको सनराइज सम्मेलन केन्द्र, सड़क विभागको भवन लगायतको पुननिर्माणमा समेत सरकारले चासो दिएको छैन। जेएनजी आन्दोलनका क्रममा संघ सरकार मातहतका साना ठूला गरी 380 कार्यालय भवन आगजनीबाट क्षतिग्रस्त भएका थिए।
1: नेकपा एमाले गत वर्ष भदौ 24 गते भएको आगजनी तोडफोड़ र विध्वंसलाई सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ। आज एक विज्ञप्ति मार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न आपराधिक समूहले घुसपैठ गरी हिंसात्मक बनाएको दावी गर्नुभएको हो। त्यसक्रममा 19 जना युवाको मृत्यु भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। एमालेका अनुसार प्रदर्शनमा घुसपैठपछि आयोजकहरूले कार्यक्रम स्थगित गरे पनि षड्यन्त्रकारी समूहले युवाहरूलाई मानव ढाल बनाएर संसद भवनमा आक्रमण गर्न दुरुत्साहन गरेका थिए। भेट नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट 19 जनाको मृत्यु भएको एमालेको दावी छ। वक्तव्यमा भदौ 24 गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनैतिक दलका कार्यालय सहित तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै कालो अध्याय भएको भनिएको छ। यस्तै एमाले आज जेएनजी आन्दोलनको नाममा भएको राष्ट्रमति प्रतिको आक्रमणको भण्डाफोर गर्दैछ। गुण्डु स्थित सचिव महेश बस्नेतको घरमा यो कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा सचिव बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेएनजी आन्दोलनपछि संसद विघटन पुनर्स्थापना गर्ने एजेण्डा पार्टीले अघि सार्ने पनि बताउनु भएको छ। आयोजित कार्यक्रममा बोल्दै संसद पुनर्स्थापना असोज 6 र 7 गते बस्ने बैठकको एजेण्डा बन्ने उहाँले सुनाउनु भएको हो।
0: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो एक बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कानून मन्त्री गौतमले नै मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। मन्त्री गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पनि सभा समक्ष पेश गर्नुहुनेछ। बैठकमा राष्ट्रपा सभापति रवि छानेले सम्बोधन गर्नुहुने भएको छ। प्रमुख सचेतक कविन्द्र बुर्लाको टीका अनुसार सम्बोधनका लागि सभामुख डीपी अरियाललाई आग्रह गरिएको छ। यसैबीच दिउँसो सभा एक बजे बस्ने राष्ट्रिय सभाको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ। विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सो प्रतिवेदन पेश गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त मन्त्री परिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुहुनेछ।
1: सुक्खा पहिरो खसेपछि अवरूद्ध कर्णाली राजमार्ग एकतर्फे खुलेको छ। राजमार्गको सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत दुल्लु नगरपालिका एक दैलेखको भम्लो खोला स्थित गैराती माथिबाट सुक्खा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। पहिरो हटाएपछि बिहान 10 बजेदेखि एकतर्फी रूपमा संचालनमा ल्याइएको हो। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराका अनुसार सड़क पूर्णरूपमा खुलाउने प्रयास भइरहेको छ। राजमार्ग अन्तर्गत कालीकोट खाँडाचक्र नगरपालिकाको पिली सुबाकालिका गाउँपालिकाको गगनी खोला र यस मोडमा खसेको पहिरोले यी भदौ 20 गतेदेखि बन्द सड़क हिजो दिउँसोदेखि संचालनमा आएको थियो। दैलेखमा गैराती गएको सुक्खा पहिरोले सड़क पुनः अवरूद्ध भएपछि यातायात सेवा प्रभावित भएको थियो। अवरोधका कारण जुम्ला हुम्ला मुगु जुम्ला कालीकोटबाट सुर्खेत नेपालगंज काठमाडौँ गन्तव्यका यात्रुले शास्ति बिहोर्नु परेको थियो।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको सहज उपलब्धता मिलाउन निर्देशन दिएको छ। मन्त्री गौरी कुमार यादवले बाढ़ीका कारण आपूर्ति श्रृंखलामा असर परेको भन्दै सम्बन्धित निकायलाई सहजीकरण गर्न निर्देशन दिनुभएको हो। मन्त्री यादवले जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन निर्देशन दिनुभयो। काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुने गरी उहाँले यो निर्देशन दिनुभएको हो। एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिण्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ। यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको निश्चित ब्रान्डको सिलिण्डर तत्कालका लागि नपाएको खण्डमा अन्य जुनसुकै कम्पनीको सिलिण्डर मार्फत पनि सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने मन्त्रीको विश्वास छ। प्राकृतिक विपद बाढ़ीका कारण उत्पन्न आपूर्ति समस्यालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले यो कदम चालिएको सचिवालयले बताएको छ।
1: सरकारले रसुवा बाढ़ीका कारण अवरूद्ध विद्युत सेवा पुनः संचालन अभियानलाई तीव्रता दिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले भदौ 10 आएको विनाशकारी बाढ़ीको भोलिपल्टदेखि नै सम्भव भएसम्म सबै स्रोत साधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अगाडि बढ़ाएको थियो। हिजोदेखि बाढ़ी प्रभावित नुवाकोटको विदुर नगरपालिकाको वड़ा नम्बर 10 र 11 विद्युत सेवा पुनः सुचारू गरिएको छ। यस्तै गरी बाढ़ीले विद्युत प्रभावित भएको तारकेश्वर 4 पनि सेवा पुनः शुरू भएको छ। मन्त्री विराज भक्त श्रेष्ठका अनुसार हालसम्म रसुवामा करिब 83% र नुवाकोटमा करिब 95% विद्युत सेवा पुनर्स्थापना भइसकेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 113 जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका कोइरालाको जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस र उसका भ्रार्ती एवं शुभेच्छुक संस्था र बीपी संग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाको लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विक्रम सम्बत 1971 भदौ 24 गते जन्म भएको थियो, जहाँ शासनको विरोधमा उहाँ पिता कृष्ण प्रसाद कोइरालाको गरीब किसानले पहिरिरहेको कपड़ा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारतमा निर्वासनमा जानु परेको थियो। भारत निर्वासनकै क्रममा जाने राणा शासनको अन्त्य गर्न 2003 सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो। प्रजातन्त्र स्थापनासँगै मुख्य लक्ष्य लिएर सुवर्ण शमशेरको नेतृत्वमा 2006 सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि 2007 सालको क्रान्ति सफल भएको थियो। क्रान्तिको सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा कांग्रेस सरकारमा बीपी गृहमन्त्री बन्नुभएको थियो। 2015 आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता प्रजातन्त्र र समाजवाद स्थापनाको लागि राजनैतिक नेतृत्व प्रदान गर्नुभएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानी तेल बोकेका पाँचवटा ट्याङ्कर ध्वस्त पारेको छ। इरानले अमेरिकी नौसेनाको युद्धपोतमा आक्रमणको प्रयास गरेपछि त्यसको जवाफी कार्यवाही स्वरूप ती ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले हिजो ओमानको खाड़ीमा इस्लामिक रेभोल्युसनरी गार्ड क्रप्सले प्रयोग गरिरहेका चारवटा कच्चा तेल बोकेका ट्याङ्कर र इरानको खार्क टापु नजिक अर्को एउटा ट्याङ्करमाथि आक्रमण गरी ध्वस्त पारेको बताएको छ। अमेरिकी कार्यवाहीपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको छ। अमेरिकी नौसेनाका दुई युद्धपोतलाई समेत निशाना बनाएको दावी गरेको छ। जोर्डनको सेनाले आज बिहानसम्म इरानबाट प्रहार गरिएका 18 ब्यालिस्टिक मिसाइललाई आफ्नो सेनाले आकाशमै नष्ट पारिदिएको बताएको छ। अमेरिकी सैन्य अड्डामा हमला भएको विषयमा सेन्टकमले भने अहिलेसम्म केही पनि बोलेको छैन। कमाण्डका अनुसार इरानले दुई दिनभित्र दुई पटक गरी अमेरिकी नौसेनाको युद्धपोतलाई ब्यालिस्टिक क्षेप्यास्त्रबाट निशाना बनाउने प्रयास गरेपछि ट्याङ्करमाथि कार्यवाही गरिएको हो। इरानले भने अमेरिकी युद्धपोतलाई लक्षित गर्ने पछिल्ला प्रयासबारे तत्काल पुष्टि गरेको छैन, तर पछिल्ला दिनमा अमेरिका र इरानबीच समुद्रमा आक्रमण प्रत्याक्रमणको क्रम चलिरहेको छ। योसँगै आज प्रारम्भिक कारोबारमै तेलको मूल्य लगातार चौथो दिन बढ़ेको छ। अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य $1.57 अर्थात 1.6% बढ़ेर प्रति ब्यारेल $79.49 पुगेको छ। यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य $1.60 अर्थात 1.72% बढ़ेर प्रति ब्यारेल $94.63 पुगेको छ।
1: र अब खेल समाचार। यूईएफए च्याम्पियन लीग शुरू भएको छ। गैराती भएको लीग चरणको उद्घाटन खेल नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको छ। युरोपेली दिग्गज टोलीहरू रियल मड्रिड, म्यान्चेस्टर सिटी, बोरुसिया डटमुन्ड र अस्टन भिल्लाले आफ्नो खेल जित्दै सुखद शुरूआत गरेका छन्। यस सिजनको च्याम्पियन लीगको पहिलो गोल गर्ने ऐतिहासिक उपलब्धि भने अस्टन भिल्लाका कप्तान जोन म्याकगिनले आफ्नो नाममा पारेका छन्। पूर्व प्रशिक्षक जोसे माउरिन्होको नेतृत्वमा रहेको साबिक विजेता रियल मड्रिडले आफ्नो पूर्व टोली इन्टर मिलानलाई 2-1 गोल अन्तरले पराजित गर्यो। उत्कृष्ट प्रदर्शन गरेका फेडेरिको भालभेर्दे प्लेयर अफ द म्याच घोषित भए। पोर्चुगिज क्लब पोर्टोको मैदानमा म्यान्चेस्टर सिटीले 2-0 सहज जित दर्ता गर्यो। सिटीको जितमा स्टार स्ट्राइकर अर्लिङ हल्यान्डले 2 गोल गरे। यस्तै पहिलो रातका अन्य दुई खेल भने निकै रोमाञ्चक र पाँच गोलको भिडन्त बने। बोरुसिया डटमुण्डले घरेलु मैदानमा भिल्लारियललाई 3-2 गोलले पराजित गर्यो। 21 वर्षपछि च्याम्पियन लीगमा पुनरागमन गरेको स्पेनिस क्लब रियल बेटिसले उत्कृष्ट पुनरागमन गर्दै फ्रान्सको लिललाई 3-2 गोलले पाखा लगायो। स्टन भिल्लाले क्लब ब्रुकलाई 3-2 गोलले पराजित गरेको छ। गैराती नै भएको अर्को खेलमा ग्रीक क्लब एथेन्सले अस्ट्रियाको एलएएसकेलाई 1-0 हराउँदै 20 वर्षपछि च्याम्पियन लीगमा पहिलो जीत हासिल गरेको छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जेएनजी आन्दोलनमा ध्वस्त भएका संरचनाको पुननिर्माणमा सरकारको व्यवस्था, कालो दिन भनेको एमालेले भण्डाफोर कार्यक्रम गर्दै।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा विभिन्न तीनवटा विधेयक प्रस्तुत हुँदै रासोपा सभापतिले सम्बोधन गर्ने।
1: जुनसुकै कम्पनीको पनि ग्यास सिलिण्डर साट्न उद्योग मन्त्रीको निर्देशन, बाढ़ी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति धमाधम।
0: अमेरिकाले तेल ट्याङ्करमा आक्रमण गरेपछि जोर्डनमा इरानको मिसाइल हमला, लगातार चौथो दिन पनि तेलको मूल्य बढ़्यो।
1: र युईएफए च्याम्पियन लीग शुरू, रियल मड्रिड, म्यान्चेस्टर सिटी, बोरुसिया र अस्टन भिल्लाको सुखद शुरूआत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज बिदा हुन्छौ, नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
5: म्याडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
7: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
6: दीक्षा ब्युटी पार्लर रे?
7: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
6: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
7: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
6: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
7: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
6: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
7: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
6: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
7: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090334335।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार
9: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
5: वरिष्ठ हडजोडनी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
11: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
12: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
12: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
13: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
14: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
15: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
14: हो र कहाँ छ र त्यस्तो
15: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
16: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
16: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
5: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है हेलो बा
17: कति बन्यो घर अनि ढलान भयो त
18: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
17: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
18: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
14: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
14: प्रोपाइटर राम भुजेल सम्पर्क 9811905630 र 9746680681
5: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
16: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
16: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
5: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
16: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
5: आइटीका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
16: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
16: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
19: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको
2: एकदम ढुक्क छु म त त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171556606
4: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
5: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
4: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
5: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
4: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560-33878 प्रशान्त नेउपाने 98460-26925
6: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
7: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
6: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 98603373710 र 98261-53507
8: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
4: मोबाइल 98058-35537 र 98066-15899
11: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
12: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
11: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
12: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000
11: द्वितीय पुरस्कार ₹15,000
12: तृतीय पुरस्कार ₹10,000
11: सान्त्वना पुरस्कार ₹5,000
12: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500
11: द्वितीय पुरस्कार ₹5,000
12: र तृतीय पुरस्कार ₹3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
11: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
12: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98560-31937
11: सुरेन्द्र श्रेष्ठ 98560-36136
12: रविन्द्र राज पौडेल 98560-62888
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
13: उच्च स्तरका थर्ड सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
14: फुक्कै खाए सारै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरिने के हो भने अपक्कै।
15: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटो में आफ्नो भवन में खुले छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865878634 र 9701107090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560-23420, 9901-54674 र 9460-23420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्ध सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
8: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल,
9: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
10: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0654143177, मोबाइल 9560443443।
11: र डॉक्टर नाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज़।

0: साहबलाई नेल र धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, अक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आमने सामने भयो वालघर। अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

Hello, good afternoon. Welcome to the program for Ms. Zata. For the Sati Magai person of Priya Gurung Raikos, we have some ticket with the three but the on his side. This point. इन्टरनेट अनलाइन मार्फत www.radiodharbarai.com चाहिँ बिल गेट गरेर पनि तपाईहरुको साथ हामीलाई सुन्न सक्नुहुनेछ. साथै हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई यहाँले एकैसाथ रहेर सुन्न सक्नुहुन्छ. र श्रोत साथी हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन यहाँमा हामी उपस्थित हुने गर्दछौ भने आजको एपिसोडमा रहेर न्यू नेपाली मुभी संघलाई प्रोग्राममा स्थान दिइनेछौ. र कार्यक्रममा ढिला नगरिकन प्रोग्रामको ओपनिङ सरमहरूको लागि एउटा निकै नै राख्नतर्फतिर लागिरहेको छु. आलफिलहाल निकै नै ट्रेनिङ सङ पनि रहेको छ. झिङ्गे दाउ टू मुभीबाट रहेको चाहिँ ती सङ रहेको छ. टाइटल रहेको छ झिङ्गे दाउ तीज ब्याटल. स्वीकार्नुहोला है त.

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
2: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083। साथमा विविध सांस्कृतिक कार्यक्रम,
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
3: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
2: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
3: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
2: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
3: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
2: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
3: तीन दर्ता शुल्क 500 रुपियाँ।
2: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
3: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
2: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
2: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841-33101 र 9848-83522।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
12: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9850-28543 र 9840-00787।
13: च्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर साथी गए छिन्को विश्रामका गर्दै फेरि पनि सम्पूर्ण श्रोता साथीहरूलाई प्रोग्राममा पुनः स्वागत गर्दछु भन्ने आजको एपिसोडमा हामी रेडियो नेपाली सँगलाई कार्यक्रम दिइरहेका छौँ र त्यसैको लागि फेरि पनि ढिला नगरीकन भगवान सबैको होइन र गीतको बोल राखिरहेको चाहिँ पार्वती मूलबाट रहेको छ भने ढिला सुमत्र

तर त्यसरी अहिलेको लागि फेरि पनि ढिला नगरीका भगवान सबैको होइन र गीतको बोल राखिरहेको चाहिँ पार्वती मूलबाट रहेको छ भने ढिला सुमत्र

तिमीलाई थाहा छ यो हाम्रो देशको झण्डा हो, हाम्रो पहिचान। हाम्रो पहिचानलाई कहिले पनि झुक्न दिनु हुँदैन।

सङ्गीत प्रोग्राममै सामेल छु भने पगे पनि सम्पूर्ण भयो होला पार्टी मुहीबाट रहेको सङ्ग रह्यो र त्यसै गरी अहिलेको लागि भने प्रोग्राममा यहाँको लागि फेरि पनि आउँछ अर्को सुमधुर सङ्ग राख्न तर्फ बोलिरहेको छु।

0: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
1: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
1: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
2: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प पोस्ट चोक
4: प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414000008

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Walk-in Department Bhavan Sangai Mobile 98-562-493 ra 98-562-3073.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: सिधै मयाम चिसा पानीबाट
5: काठमाडौँबाट
4: मयाम चिसा पानी
6: अनि बीचमा नझर्ने
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
6: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 98-461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98-235-52-663
7: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेस को नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
8: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
9: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
7: खाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
2: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेदी प्रोप्राइटर हरिचन्द्र महत मोबाइल 98-235-52-763 र 98-660-80-715 र रामचन्द्र महत 98-461-16878
10: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
11: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
10: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
11: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
3: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9865610950
13: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

हजुर श्रोता साथी, केहीको विश्राम लगत यहाँहरू सम्पूर्ण श्रोता साथीलाई फेरि पनि प्रोग्राममा पुनः स्वागत गर्दछु भन्दै श्रोता साथी, आजको एपिसोडमा हामीले न्यू नेपाली मुभी सङ्गहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौँ र सबैजना श्रोता साथीहरूले पछि पनि प्रोग्रामलाई सुनिराख्नु त भएको छ होला र यसै गरी तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com जानकारी लगइन गरेर वा हाम्रो पात्र गुगल एप मार्फत पनि विश्वभरिको साथ हामीलाई सुन्न सक्नुहुनेछ भने हामी आउने गर्दछौँ हप्ता को छ दिन फरक बार फरक श्रृङ्खलाको साथमा। फिल्म इन्फर्मेसन अनि मुभी सङ्गहरूलाई स्थान दिन्छौ र मनले हिट आइटम मुभी सङ साथै मोस्ट भ्यू सङलाई कार्यक्रम स्थान दिन्छौ भने एक एपिसोडमा रहेर न्यू मुभी ट्रेलर अनि र वेनसडे न्यू नेपाली मुभी सङलाई भने थर्सडेको एपिसोडमा रहेर ओल्ड नेपाली मुभी सङलाई कार्यक्रम स्थान दिन्छौ र त्यसै गरी अन्तिममा फ्राइडेको एपिसोडमा रहेर फिल्म क्वेसन अनि केही इन्फर्मेसनहरू प्रोग्राममा स्थान दिन्छौ र यसै गरी हामी हप्ताको छ दिन उपस्थित हुने गर्दछौ भने श्रोता साथी, अहिलेको लागि भने प्रोग्रामको अन्त्यतर्फ पनि आइसकेका छौँ र छुटिनुपर्ने बेला पनि हाम्रो भइसकेको छ र यसै गरी साथसाथै प्रोग्राममा फेरि पनि यहाँको लागि अर्को सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी, तीज सङ चाहिँ रहेको छ र गीतको टाइटल रहेको छ नाचौँ न बरीलाई टाइटलमा रहेको जुन चाहिँ अक्षरा मुईबाट रहेको छ भने यो मिठो सङलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: सबै झै यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
4: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमोली स्क्यान गरिनुका साथै
5: प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0 65 414 233
2: र 98 78 61 887।
6: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दीपा ए दीपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ।
6: होइन हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98 460 61 268 र 98 560 60 268।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
10: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
11: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
11: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क
10: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
12: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ। मोबाइल 98 461 56 99 छ।
13: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
14: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
15: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
16: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
13: ए हो र, हस् दाई म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98 560 62 891।
15: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
17: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
15: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
17: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
18: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
19: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
20: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
18: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
20: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
17: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
21: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
17: अनि बन्छ त दाई?
21: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
22: द एप्पल सप नोकिया सर्भिस सेन्टर धुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
23: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
24: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
23: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
25: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
26: म्याडम, धुम्रपान भनेको के हो?
25: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
26: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
25: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
26: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
25: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
20: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
27: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल धुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
28: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
29: धोरबाराही हाइलाइट्सको साथमा
30: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस धुलेगौडा बीपी चोक।
29: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।

0: नमस्कार, रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्वरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री बालिन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थाल्नु भएको छ। यही भदौको 10 गते भोटे कोशीको नदीमा आएको बाढ़ी पछाडिको खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिन र आवश्यक निर्देशन दिन शाहले छलफल शुरू गरेको बताइएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शाहले प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेको उहाँको सचिवालयले जनाएको छ। यसपछि नेपाल प्रहरीका महानिरीक्षक धनबाद बहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलसँग पनि छलफल तय गर्ने जनाइएको छ। प्रतिनिधि सभा अर्थ समितिले रसुवागढ़ीबाट अर्थतन्त्रमा परेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्गाको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ। प्रतिनिधि सभाको अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्गाको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो। उपसमितिको सदस्यमा सांसद नरेन्द्र कुमार केरूङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कणेल, लिमा अधिकारी पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहनु भएको छ। समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवाबाडीसँग सम्बन्धित र जलवायु वित्तसँग सम्बन्धित अध्ययन गरेर असोजको 2 गते भित्रमा प्रतिवेदन पेश गर्नका लागि कार्यादेश दिएको बताउनुभयो। उहाँले उपसमितिले रसुवाबाडीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसँग सम्बन्धित विषयमा अध्ययन गर्न कार्यादेश दिएको पनि बताउनु भएको छ। रसुवाको भटेकुशी नदीमा गएको भदौको 10 गते आएको विनाशकारी बाढ़ीको आज 15 दिन भएको छ। अहिलेसम्म 1367 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। अहिलेसम्म रसुवामा 174, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 226 र नवलपरासी पश्चिममा 222 वटा शव भेटिएको छ। त्यस्तै उपचारको क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। भेटिएका शवमध्ये 102 वटाको शनाखत पछि आफन्तले बुझेका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 13,646 जनाको उद्धार भएको छ। उद्धार गरिएका मध्ये 3,628 जनाले रसुवा, नुवाकोट र धादिङका 39 वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। अझै पनि 5,132 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुने मध्ये सबैभन्दा धेरै रसुवाबाट 2,860 र नुवाकोटबाट 1,363 जना रहेका छन्। बाँकी नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका कर्मचारी, सरकारी कर्मचारी र अन्य जिल्लाका नागरिकहरू समेत रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहत र पुनर्स्थापना लगायतका कामका लागि तीव्र पारिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेकपा एमाले गएको वर्ष भदौको 24 भएको आगजनी, तोडफोड र क्षति सुनियोजित योजनाको परिणाम भएको दावी गर्नुभएको छ। भदौको 24 गतेको हिंसा अघिल्लो दिन 23 गतेको घटनाको आवेग नरहेको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज निकाल्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। अघिल्लो वर्ष भदौको 24 भएको घटनाको 1 वर्ष पूरा भएको अवसरमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेस विज्ञप्ति निकाल्नु भएको हो। भदौको 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न समूहले घुसपैठ गरेर हिंसात्मक बनाएको उहाँको दावी छ। एमाले त्यसक्रममा 19 जना युवाको ज्यान गएको उल्लेख सहित श्रद्धांजलि तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। भीड़ नियन्त्रणका क्रममा प्रहरीको बलबाट 19 जनाको ज्यान गएको एमालेको दावी छ। एमाले भदौको 24 राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, शहीद र अग्रजको स्मारक तथा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई नेपालको इतिहासकै कालो अध्याय भनेको छ। साथै विज्ञप्तिमा भदौको 23 गते शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार छन् भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने माग गरिएको छ। सातो बाटोमा रहेको एन्फा कम्प्लेक्स भित्र निर्मित जेन्जी शहीदहरूको शालिग अनावरण कार्यक्रम स्थगित भएको छ। अधिकांश जेन्जी शहीदहरूको अनुहार नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि आज अनावरण हुन नसकेको हो। गत वर्ष भदौको 23 भएको जेन्जी आन्दोलनमा शहीद भएका युवाहरूको शालिग बनाउने निर्णय सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्री परिषदले प्राप्त गरेको थियो। सोही सरकारको पालामा निर्माण थालेर अहिले सम्पन्न भएको छ। भदौको 23 गते एक वर्ष पूरा भएको अवसरमा आज शालिग अनावरण गर्न लागि हो, तर अनावरण कार्यक्रममा सबै शहीद परिवारहरू निम्त्याइएका थिए। गृहमन्त्री सुदन गुरूङ र पूर्वधार मन्त्री सुनिल लम्साल पनि शालिग स्थलमा पुगिसक्नु भएको थियो। यस्तै सुशीला सरकारका संचार मन्त्री जगदीश खरेलदेखि सांसद तोसीमा कार्कीसम्म उक्त कार्यक्रममा उपस्थित हुनुभएको थियो। औपचारिक अनावरण पूर्व परिवारका सदस्यहरूले सम्बन्धित शहीदको शालिग हेर्न पर्दा उघारेका थिए, तर कसैले पनि चित्त बुझाएनन्। आफूहरूले दिएको तस्विरभन्दा शालिगको अनुहार फरक परेको उनीहरूको गुनासो छ। उनीहरूले मन्त्रीहरूलाई पनि सो गुनासो राखेपछि अनावरण कार्यक्रम स्थगित गरिएको छ। अब एक महिना भित्रमा सबै शालिगहरूलाई पुननिर्माण गरिने मन्त्रीहरूले बताएका छन्। नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यको स्रोत साधन र सामर्थ्यलाई नियन्त्रणमा जेएनजी आन्दोलनका निश्चित मानिसहरूलाई बताउने खेल भएको दावी गरिएको छ। बुधबार भक्तपुरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताउनु भएको हो। आफूले विगतको अपराधहरूमा संलग्न व्यक्तिहरू विरूद्ध दिएको जाहेरी र पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्तिमाथि समेत कार्यवाही नभएको भन्दै प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाउनुभयो। उहाँले कार्यवाही नहुनुले प्रहरी समेत घटनामा संलग्न रहेको आशंका पैदा भएको दावी गर्नुभएको छ। बस्नेतले जेएनजी प्रदर्शनको घटनामा प्रहरी संरचना समेत ठूलो क्षति पुगेको उल्लेख गर्दै प्रहरी चौकी अदालत सवारी साधन तथा हतियारमा ठूलो क्षति भएको बताउनुभयो। उहाँले यस्तो अवस्थामा पनि दोषीमाथि कार्यवाही हुन नसक्नु गम्भीर विषय भएको बताउनु भएको छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन सरकारवालाहरूलाई निर्देशन दिनुभएको छ। बाढ़ी र सड़क अवरूद्ध लगायतका कारणले आपूर्ति प्रणालीमा परेको असरलाई सहज बनाउन काठमाडौँ उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिण्डरसँग समान मूल्यमा साटासाट गरेर ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ। यो व्यवस्था लागू भएपछि उपभोक्ताहरूले आफूले प्रयोग गर्दै आएको निश्चित ब्राण्डको सिलिण्डर तत्काल नपाएको खण्डमा अन्य जनसुकै कम्पनीको सिलिण्डर मार्फत पनि सहज रूपमा ग्यास प्राप्त गर्न सकिने उहाँले विश्वास गर्नुभयो। साबिक लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग गर्दै पोखरा महानगरपालिकाको एक तिहाई जनप्रतिनिधिले विशेष नगरसभाको बैठक माग गरेका छन्। कास्कीको लेखनाथमा 23 भदौमा जनप्रतिनिधिहरूले महानगर प्रमुख धनराज आचार्य समक्ष हस्ताक्षर सहितको पत्र बुझाउँदै प्रक्रिया अगाडि बढ़ाएका हुन्। पोखरा महानगरपालिका वडा नम्बर 31 का वडा अध्यक्ष ढगनाथ कण्डेल र वडा नम्बर 29 का वडा अध्यक्ष श्री प्रसाद गुरूङको अगुवाईमा सो पत्र बुझाइएको छ। विशेष नगरसभा बोलाएर लेखनाथ नगरपालिका पुनर्स्थापनाको प्रस्ताव पारित गर्ने पत्रमा माग गरिएको छ। नगरपालिकाबाट प्रस्ताव पारित गरेर सम्बन्धित निकाय मार्फत केन्द्र सरकार समक्ष पठाउनुपर्ने उनीहरूको माग रहेको छ। पत्र बुझ्दै महानगर प्रमुख धनराज आचार्यले कानूनी परामर्श लिएर आवश्यक प्रक्रिया पूरा गरेर विशेष नगरसभा बोलाउने प्रतिबद्धता जनाउनु भएको छ। माग अनुसारको प्रस्ताव नगरसभामा पेश गर्न पनि उहाँले बताउनुभयो। कास्की जिल्लाको वर्तमान स्थानीय तह संरचनालाई पुनरावलोकन गर्नुपर्छ। महानगर प्रमुख आचार्यले भन्नुभयो, कास्कीमा हाल 5 स्थानीय तह रहेकोमा त्यसलाई बढ़ाएर कम्तीमा 10 पालिका बनाउन पहल गरेको छु। उहाँले भन्नुभयो, धेरै स्थानीय तह हुँदा स्थानीय स्तरमा बजेट र स्रोत साधनको पहुँच र सुनिश्चितता बढ़ाउन सहयोग पुग्ने उहाँले बताउनुभयो। सोही अवधारणा अनुसार कास्कीमा थप पालिका गठनको माग केन्द्र सरकारसँग प्रस्तुत गर्ने तयारी भइरहेको आचार्यले जानकारी दिनुभयो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पछाडि प्रभावित परिवारका लागि पोखराका कवाड़ी व्यवसायीहरूले सहयोग गरेका छन्। युवा व्यवसायी सुजन गुरूङको विशेष पहल तथा आह्वानमा संकलित रकमबाट करिब 10 लाख रूपियाँ बराबरको जिन्सी सामग्री खरिद गरेर हस्तान्तरण गरिएको हो। उक्त राहत सामग्री पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरिएको छ। कवाड़ी व्यवसायीहरूबाट संकलित रकम मध्ये 8 लाख रूपियाँको सामग्री खरिद गरिएको र ढुवानी खर्च सहित कुल 10 लाख रूपियाँ बराबरको सहयोग जुटाइएको व्यवसायीहरूले बताएका छन्। बाढ़ी पीड़ित परिवारलाई भाँडाकुँडाहरू सहयोग गरिएको गुरूङले बताउनु भएको छ, जस अन्तर्गत 130 थान प्रेसर कुकर, 165 थान तरकारी पकाउने कराई, 165 थान डाडु र 165 थान पन्यू वितरण गरिएको छ। त्यस्तै गरी 600 थान थाल, 600 थान कचौरा, 600 थान गिलास, 600 थान चम्चा उपलब्ध गराइएको छ। 165 परिवारका लागि पुग्ने गरी सामग्री सहयोग गरिएको हो। आज सुन र चाँदीको भाउ घटेको छ। आज तोलामा 3000 रूपियाँले घटेको छ। आइतबार र सोमबार लगातार दुई दिन घटेकोमा हिजो सुनको भाउ तोलामा 3500 रूपियाँले बढ़ेको थियो। हिजो भाउ बढ़ेर तोलाको 3,05,400 रूपियाँ पुगेको सुनको भाउ आज घटेर तोलाको 3,02,400 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। चाँदी आज तोलामा 40 रूपियाँले घटेर तोलाको 4,750 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि हिजो चाँदी तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 4,790 रूपियाँमा कारोबार भएको थियो। अस्ति सोमबार र आइतबार पनि चाँदीको भाउ घटेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको आन्ध्र प्रदेशमा डाक्टरहरूले एक महिलाको पेटबाट 13 वटा कलम, 5 वटा चम्चा र एउटा मैनबत्ती निकालेका छन्। ती मध्ये एउटा कलम 25 सेन्टिमिटर लामो रहेको थियो। आन्ध्र प्रदेशको पालनाडु जिल्लाको 33 वर्षकी महिलाको पेटबाट अपरेशन गरेर ती वस्तु निकालिएको बीबीसी हिन्दीले जनाएको छ। ती महिलाले छातीको बायाँ भागमा तीव्र पीड़ा महसुस गरेपछि परिवारले उहाँलाई माताश्री प्राइभेट अस्पतालमा भर्ना गरेको थियो। शुरूमा चिकित्सकहरूले ईसीजी र इन्डोस्कोपी गरेका थिए। ईसीजी रिपोर्ट ठिक भए पनि इन्डोस्कोपी रिपोर्ट पेटमा लामा वस्तुहरू रहेको पत्ता लागेको उपचारमा संलग्न डाक्टर रामचन्द्र रेड्डीले बताउनुभयो। डाक्टरले सफलतापूर्वक ती वस्तुहरू निकालेको र ती महिलाको ज्यान बचाएका थिए। अहिले महिलाको अवस्था स्थिर रहेको छ। डाक्टर रेड्डीका अनुसार ती महिला मानसिक रोगबाट पीड़ित रहेकी थिइन्। उनले पितासँग कुनै विषयमा झगडा भएको र त्यही रिसमा ती वस्तु निलेको बताएकी छन्। अब अन्तिममा खेल समाचार। नेपालमा पहिलो पटक आयोजना भइरहेको पुरूष फ्रेन्चाइज भलिबल प्रतियोगितामा नेपाल भलिबल लीग एनबीएल रोमाञ्चक मोडमा पुगेको छ। मंगलबार हिजो भएको खेलमा काठमाडौँले पुनरागमन जित निकालेपछि लीग रोमाञ्चक मोडमा पुगेको हो। यो सँगै प्लेअफ पुग्ने समीकरण समेत रोचक बनेको छ। केडिया ग्रुपको आयोजनामा भइरहेको एनबीएलमा सगरमाथा स्म्यासर्स, कर्णाली शिवराज, अन्नपूर्ण स्पाइकर किङ्स, काठमाडौँ रेड्स, मधेस वरियर्स र खप्तर फाल्कन्स गरेर 6 वटा टोली सहभागी रहेका छन्। लीग चरणमा हरेक टोलीले एक अर्कासँग खेलिरहेका छन्। शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले अर्को फाइनलिस्टका लागि प्ले अफ खेल्ने जनाइएको छ। हवस् त, यिनै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ध्वनिबाट हे हाइलाइट्स आजका लागि सकिएका छन्। 5 बजे हामी थप विवरणसहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्वनिबाट हे 103.5 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087162।
7: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864878528 र 9908216142।
10: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
11: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
10: ए हो र, ल त ल,
12: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0564142 र 9856612692।
13: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
14: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
13: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
14: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
15: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
14: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
15: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
14: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
15: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
14: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0658593769।
16: कुली है मेरो तन तन तन तन तन तन तन टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
17: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
16: हो र, कहाँ छ र त्यस्तो?
17: दुलेगौडामा छ, कालिका फ्यान्सी स्टोर।
18: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
19: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
18: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
19: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
18: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
20: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
21: म्याडम, धुम्रपान भनेको के हो?
20: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
21: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
20: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
21: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
20: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
18: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: क्या हो कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
1: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
2: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
0: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850-57731, 9806-57731।
3: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
4: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
4: त्यसो भए कहाँ जाने त कान्छा?
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
4: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
5: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
7: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855-11445 र 9855-20445।
8: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891-50630 र 9746-80681।
12: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
1: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
0: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
1: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
0: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0 65 4 14 200 34 र 98 1 56 56 6।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
5: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाऊ हिँड।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98 028 28 144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
8: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
7: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 0 65 4 14 142, 98 5 60 23 128, 98 4 62 14 726।
2: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
9: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 98 253 59 100 122, 98 058 28 008 र 98 460 69 246।
10: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0 65 590 065, मोबाइल 98 166 34 372।
6: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
9: रन बहादुर गुरुङ, दुलेगौडा, रु 12,610।
6: तीन बहादुर श्रेष्ठ दुलेगौड़ा रु 10,500,
0: पूर्ण बहादुर भंडारी दुलेगौड़ा रु 50,115,
6: काजी रिमाल लाइफ जिम दुलेगौड़ा रु 11,000,
0: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौड़ा रु 11,111,
6: पार्वती रिमाल दुलेगौड़ा रु 10,100,
0: कृष्णराज पण्डित दुलेगौड़ा रु 25,000,
6: किरण कुमार श्रेष्ठ दुलेगौड़ा रु 1,02,174,
0: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
6: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120,
0: खिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005,
6: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000,
0: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111,
6: भीम प्रसाद वागले ढोरफिर्दी हिमाली टोल रु 10,155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, लेट्स डन।
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौड़ा, गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856285543 र 9847000787।
13: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083,
13: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार।
6: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
13: द्वितीय पुरस्कार रु 15,000,
6: तृतीय पुरस्कार रु 10,000,
13: सान्त्वना पुरस्कार रु 5,000।
6: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
13: द्वितीय पुरस्कार 5,000
6: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7,
13: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
6: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856319337,
13: सुरेन्द्र श्रेष्ठ 9856036136,
6: रविन्द्र राज पौडेल 9856062888।
14: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
2: संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
2: रासोपाकै सांसदले खोजे जेएनजी आन्दोलनको उपलब्धि, शहीदकी आमाको प्रश्न, न्याय कहिले पाउने?
3: भोटेको शिवबाड़ी पछिको अवस्थाबारे रासोपा सभापति लामिछानेको सम्बोधन, जलवायु परिवर्तनको प्रभावको अध्ययन गर्न समिति गठनको प्रस्ताव।
2: जेएनजी आन्दोलनका शहीदहरूको अनुहार नमिलेको भन्दै शालिग अनावरण कार्यक्रम स्थगित, परिवारले विरोध जनाएपछि गृहमन्त्री गुरूङ फिर्ता।
3: मुद्रास्फीति नियन्त्रण गर्न एसीबीद्वारा ब्याज दर बढ़ाउने तयारी, ऋणी र सरकारमाथि थप भार पर्ने।
2: र एनभीएल भलिबलमा आज दुई खेल हुँदै पहिलो खेलमा अन्नपूर्ण र खप्तड आमने सामने।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक रेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको बैठकमा जेएनजी आन्दोलनको उपलब्धिको हिसाब खोजिएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै सांसदले उपलब्धि खोजेका हुन्। बैठकको शून्य समयमा रासोपा सांसद रमेश प्रसाईले जेएनजी आन्दोलनमा गोली ठोक्न आदेश दिनेहरूलाई पक्राउ गरेर पनि छोड़िएको र जेएनजी आन्दोलनमा सहभागी भएकाहरूलाई जेलमा हालिएको भन्दै हिसाब माग गर्नुभएको छ।
5: एकातिर जेएनजी नरसंहारका अभियुक्तहरूलाई समाइयो छोडियो, आजसम्म मुद्दा चलाइएन। अर्कोतिर जेएनजी आन्दोलनको जगमा उभिएको सरकार छ, जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा सयौं युवाहरू जेलमा छन्। जेएनजी परिषदको गठन र 10 बुँदे सम्झौताको प्रगतिको कार्यान्वयन देखिँदैन। सरकार सुशासनको स्पीडमा दौड़िन खोज्छ, के नमिलेर हो अदालतले झ्याप झ्याप ब्रेक लगाइदिन्छ। आज चर्का भाषण गर्ने दिन होइन, हाम्रा आजसम्मका काम र कर्मको हिसाब किताब बुझाउने दिन हो। सत्य तितो हुन्छ सभामुख महोदय, तर पचाउन सक्नुपर्छ। यदि यो ऐतिहासिक अवसरलाई न्याय गर्न सकिएन भने जसका विरूद्ध जेएनजी आन्दोलन भएको थियो इतिहासले तिनीहरूलाई भन्दा बढी तपाईँ र मलाई धिक्कार्नेछ।
3: शहीदहरूप्रति श्रद्धाञ्जली ओठे औपचारिकताबाट होइन, काम र व्यवहारबाट पुष्टि हुनुपर्नेमा उहाँको जोड़ थियो। शहीदकी आमा भएका कारण रासोपाबाटै समानुपातिक सांसद बन्नुभएकी रचना खतिवड़ा खत्रीले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुकी मात्रै शहीदहरूलाई श्रद्धाञ्जली लेखेको भन्दै न्याय कहिले पाउने भनेर सोध्नु भएको छ।
6: देशले शहीद पायो, एक दिन विदा पायो, निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त केही बोलिदिनुस्, केही त जेएनजी शहीदको नाममा केही लेखिदिनुस् भनेर बिहान 7 बजे देखुन् भन्दा भन्दा बेलुकी 7 बजे स्टाटस आयो। अन्तमा 1 वर्षपछि शहीदलाई श्रद्धाञ्जली। अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु। शहीदले न्याय कति वर्षमा पाउँछ सरकार? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ? अब
2: जेएनजी आन्दोलनमा सहभागी भएका सांसद मनिष खनालले भूपी शेरचन्दको कविताको एक अंश सुनाउँदै आन्दोलनको म्यान्डेट अनुसार काम गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो।
7: ए मेरा देशका सम्माननीय नेताहरू हो, भन्न मन लाग्छ भने भन मलाई स्वदेश निन्दक वा घृणा चिन्तक, तर यो देश तिम्रो जत्तिकै मेरो पनि हो, अंश बण्डा गर्ने हो भने पनि यो देशका एक करोड टुक्राहरू मध्ये एउटा टुक्रा मेरो पनि छाप्रो हुनेछ भन्दै आजभन्दा एक वर्ष अगाडि तत्कालीन राज्यको दम्भ घमण्ड अघि असंख्य युवाहरू सड़कबाट सुशासन मागिरहेका थिए, तत्कालीन सरकारकोबाट जवाफदेही र जवाफदेहिता र बोली मागिरहेका थिए, तर ती बोली मागिरहेका युवाहरूमाथि राज्यले बर्बर तरिकाले गोली बर्सायो, जसमाथि कारवाहीमा कुनै पनि ढिलाइ नहोस् भन्दै सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।
2: नेकपाका सांसद रमेश मल्लले हिजो गृहमन्त्रीले दिएको चेतावनी पुनः अभिव्यक्ति पहिलाका राजा महाराजाको भन्दा निरंकुश रहेको टिप्पणी गर्नुभएको छ।
8: जेएनजी सहित दिवसका सन्दर्भमा सरकारका मन्त्रीज्यूबाट व्यक्त केही विचार अत्यन्तै चिन्ताजनक र खेदजनक छन्। अहंकार र दम्भ त्योभन्दा कैयौं गुणा चर्को छ जुन पहिला पहिलाका शासकहरूमा देखिन्थ्यो। उहाँकै भाषामा भन्दा राजनीति सिकाउन आएकाहरूले शुरू गरेको यो त्रासको शासनको गन्तव्य लोक
2: जेएनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा हिजो बानेश्वर स्थित पुरानो संसद भवन अगाडि आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरूङले पुराना दललाई सुध्रिन चेतावनी दिनुभएको थियो। त्यति मात्र होइन, गृहमन्त्रीले चार पत्रकारलाई चेतावनी दिएको बारे पनि संसदमा चर्चा भएको छ। सांसद मधु चौलागाईले दुई विवादित धर्मगुरूलाई जेएनजी शहीद दिवसको कार्यक्रममा कसले सहभागी गराए भन्दै प्रश्न गर्नुभएको छ।
9: हिजो जेएनजीहरूको आन्दोलनको विषयमा स्मृति कार्यक्रम आयोजना गरियो, त्यो कार्यक्रममा जेएनजीहरूको भावना मर्म भन्दा विपरीत गएर विवादास्पद व्यक्तिहरूलाई उपस्थित गराएर त्यो कार्यक्रम किन आयोजना गरियो, त्यो कार्यक्रममा कसको भूमिका थियो, त्यस्तो विवादास्पद कार्यक्रम आयोजना गर्नका निमित्त म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु।
3: आज बोल्ने अधिकांश सांसदले भोटेकोशी बाढीले पुर्याएको क्षति, राहत र उद्धार बारेमा सरकारको ध्यान आकर्षण गराएका छन्। भोटेकोशी बाढ़ीका कारण 5,000 भन्दा बढ़ी अझै सम्पर्क विहीन छन् भने 1,367 शव भेटिएको तथ्याङ्क छ। सांसद रजनी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा गएर विदेशी मीडियालाई दिएको अन्तर्वार्ताबारे आपत्ति जनाउनु भएको छ।
10: पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले विदेशी पत्रकारलाई दिनुभएको देश हित विपरीत र भड्काउपूर्ण अभिव्यक्ति प्रति म गम्भीर खेद व्यक्त गर्दछु।
3: आजको बैठकमा विशेष समय लिएर राज्यसभाका सभापति रवि लामिछानेले बाढ़ीपछिको अवस्था, उद्धार र राहतमा भएका प्रयासबारे चर्चा गर्दै जलवायु परिवर्तनको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण पनि गराउनु भएको छ।
11: सारा विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको छ, अहिले पनि हामीले जलवायु न्यायको झण्डा उठाउन सकेनौं भने कहिल्यै सक्दैनौं। त्यसका लागि सम्मानित सदन समक्ष मेरा केही प्रस्ताव छन्। अहिलेको बाढ़ीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्ति घोषणा गरौं। यस विपत्तिको कारण क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरौं। त्यससँगै मृत्यु, बेपत्ता, विस्थापन तथा सम्पूर्ण आर्थिक र गैर आर्थिक क्षेत्रको व्यवस्थित राष्ट्रिय क्षति तथा हानि अभिलेख तयार गरौं। विश्व सामु न्याय माग्नु अघि हामीसँग आफ्नै क्षतिको प्रमाणित हिसाब हुनुपर्छ। हाम्रा बारेमा हाम्रा आफ्नै दावीलाई मात्र संसारले त्यति गम्भीरतापूर्वक नसुन्न सक्छ। त्यसैले यस विपत्तिमा जलवायु परिवर्तनको भूमिकाबारे अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको स्वतन्त्र वैज्ञानिक अध्ययन गराउँ।
3: रवि बोलिरहँदा प्रधानमन्त्री शाह पनि प्रतिनिधि सभाको बैठकमा सहभागी भएको देखिएको छ। संसदमा जानु अघि प्रधानमन्त्री शाहले प्रधान सेनापति असुराग सिद्देरसँग भोटेकोशी बाढ़ीको पछिल्लो अपडेट लिनुभएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
12: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
13: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवन।
15: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
2: अब बाँकी समाचार संसदको अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरिएको छ। प्रतिनिधि सभाको अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्काको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो। उपसमितिको सदस्यमा सांसद नरेन्द्र कुमार केरूङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कण्डेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहनु भएको छ। समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढ़ीसँग सम्बन्धित र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गतेभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यदेश दिएको बताउनुभयो।
3: जेन्जी आन्दोलनका शहीदहरूको शालिक अनावरण कार्यक्रम स्थगित भएको छ। शहीदहरूको अनुहारसँग शालिकको संरचना नमिलेपछि परिवारले अनावरण गर्न नदिएका हुन्। परिवारले अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि ललितपुरको सातदो बाटो स्थित स्विमिङ पूल कम्प्लेक्समा रहेको पार्कमा निर्मित 45 जना सहितको शालिक अनावरण कार्यक्रम स्थगित भयो। परिवारले विरोध जनाएपछि गृहमन्त्री सुदन गुरूङ शालिक अनावरण नगरेरै फर्कनु भएको छ।
2: ऊर्जाको मूल्यवृद्धिबाट बढ़ेको मुद्रास्फीति नियन्त्रण गर्न युरोपेली केन्द्रीय बैंक ईसीबीले प्रमुख ब्याज दर बढ़ाउने तयारी गरेको छ। आजदेखि शुरू हुने 2 दिने बैठकपछि निक्षेप दरमा 34% बिन्दुली वृद्धि गरी करिब 2.5% पुर्याउने अपेक्षा गरिएको छ। ब्याज दर बढ़ेपछि घर परिवार र कम्पनीका लागि धितो तथा अन्य ऋण महँगो हुने भएकाले उपभोग र लगानी घट्न सक्ने बताइएको छ। यसबाट आर्थिक गतिविधि सुस्त भई मुद्रास्फीति नियन्त्रणमा सहयोग पुग्नेछ। पिक्टेट वेल्थ म्यानेजमेन्टका रणनीति तथा समिष्टगत अनुसन्धान प्रमुख फ्रेडरिक डुक्रोजेटले उच्च ब्याजदरले नयाँ ऋण लिने वा पुरानो ऋण पुनर्वृत्ति गर्नेहरूको खर्च गर्ने क्षमता घटाउने बताउनुभयो। वहाँका अनुसार इन्धनको मूल्यवृद्धिबाट उत्पन्न मुद्रास्फीतिले तलब लगायत क्षेत्रमा सबै प्रभाव पार्ने जोखिमका कारण ईसीबी दबावमा छ। उच्च ब्याजदरले ऋणमा निर्भर युरोपेली सरकारको खर्च समेत बढ़ाउनेछ। अमेरिकी फेडरल रिजर्भ समेत मुद्रास्फीति 2% लक्ष्यमा ल्याउन मौद्रिक नीति कड़ा पार्ने दबावमा छ। सरकारी ब्रान्डको प्रतिफल बढ़िरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ब्याजदर घटाउन दबाव दिँदै आउनु भएको छ। ईसीबीको सम्भावित ब्याजदर वृद्धिले मुद्रास्फीति नियन्त्रणमा सहयोग पुर्याउने भए पनि ऋणी व्यवसाय र उच्च सार्वजनिक ऋण भएका सरकारमाथि थप आर्थिक भार पर्ने देखिएको छ।
3: अब खेल समाचार। नेपाल भलिबल लीग एनबीएलमा आज अन्नपूर्ण स्पाइकर्स किङ्स र खप्तड फाल्कन्स तथा कर्णाली सिपराज र काठमाडौँ रेड्स भेट्दैछन्। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवडलमा हुने आजको पहिलो खेलमा अन्नपूर्ण र खप्तड खेल्दैछन्। यो खेल दिउँसो 4 बजे शुरू हुनेछ। अन्नपूर्ण 3 खेलमा 2 जित 1 हार 6 अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ। अहिलेसम्म खेलेका 3 खेलमा पराजित खप्तडले कुनै पनि अंक जोड्न सकेको छैन। खप्तड तालिकाको पुछारमा छ। यस्तै बेलुकी 7 बजे कर्णाली र काठमाडौँ दोस्रो खेल खेल्दैछन्। कर्णाली अहिलेसम्म खेलेका 3 खेलमा विजय हुँदै 8 अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। काठमाडौँ 3 खेलमा 2 जित 1 हारसहित 5 अङ्क जोड्दै तालिकाको 4 स्थानमा छ। केडिया ग्रुपको आयोजनामा पहिलो पटक भइरहेको एनबीएलमा 6 टोली सहभागी छन्। सबै टोलीले पहिलो सिंगल राउण्ड रुबिन लीगका आधारमा खेल्दैछन्। लीगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ। शीर्ष 2 र 3 स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ 28 गते हुनेछ। उपाधि विजेताले नगद 20 लाख पुरस्कार पाउनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: रासोपाकै सांसदले खोजे जेएनजी आन्दोलनको उपलब्धि। शहीदकी आमाको प्रश्न, न्याय कहिले पाउने?
3: भोटे कोशी बाढ़ीपछिको अवस्थाबारे रासोपाका सभापति लामिछानेको सम्बोधन। जलवायु परिवर्तनको प्रभावको अध्ययन गर्न समिति गठनको प्रस्ताव।
2: जेएनजी आन्दोलनका शहीदहरूको अनुहार नमिलेको भन्दै शालिक अनावरण कार्यक्रम स्थगित। परिवारले विरोध जनाएपछि गृहमन्त्री गुरूङ फिर्ता।
3: मुद्रास्फीति नियन्त्रण गर्न ईसीबीद्वारा ब्याज दर बढ़ाउने तयारी। ऋणी र सरकारमाथि थप भार पर्ने।
2: र एनबीएल भलिबलमा आज 2 खेल हुँदै पहिलो खेलमा अन्नपूर्ण र खप्तड आम्ने सामने।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र जगत बिदा हुन्छौं। नमस्कार।

0: 103.8
1: अन्तर्मनको आवाज।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
4: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
4: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: फोटो
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
9: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
10: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
7: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ।
9: खाक्कैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
11: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660715 र रामचन्द्र महत 98461688। तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9852-32475 र 9801-32475।
12: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त।
13: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
14: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061636 र 9151661636।
15: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
16: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
15: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
16: तिमीलाई पड्किने बाहेकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855-83507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 9846-18-817।
18: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
19: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
18: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
20: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
13: मोबाइल 9508-35537 र 9806615-899।
21: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
18: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
20: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9508-35537।
18: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

नमस्कार, स्वागत छ कार्यक्रम अभिषेक आभूषण लोकसुशीलको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथी र माझमा कार्यक्रम प्रस्तुत प्रिया गुरुङ उपस्थित भइसकेको छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.5 MHz अन्त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र आजको श्रृङ्खलामा रहेर रोहिला गौडेको भाका साथै मौलिक भाका जस्ता सुमधुर रमाइला भाकालाई कार्यक्रम स्थान दिन्छौ भने कार्यक्रम को दैलो उगार्दै पहिलो सांगीतिक कोसेरी स्वरूप यहाँको लागि एउटा मिठो भाका राखिरहेको छु। गीतको बोल रहेको छ, सोल्टी जिउटे जिस्कायो स्वीकार्नु होला है त।

अच्छा साथ चिट्ठी छुटाउने गीतको बोललाई पनि प्रोग्राममा गएको र श्रोताको लागि पनि गाउँको रोधी घर गीतको बोल राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, गैरी गाउँको रोधी घर गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने अहिलेको लागि भने यहाँको लागि दरम खोला गीतको बोल राखिरहेको छु, स्वीकार्नुहोला है त।

अजून तरी डेव्हलप करणार वोकॅबलरी काय कमी सांग भने आज रमाय लोकगीतलाई काय कमी भइरहेका छौ भने अहिलेको लागि त साथी विश्वमा जेको एकल भाका राख्न तर्फ मात्र बजारमा प्रकाशित भएको छ मार्मिक भाका सँगसँगै तिस भाका पनि

हजुर श्रोता साथी, घरबाट गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र श्रोता साथी सम्पूर्ण साथीहरूले कार्यक्रममा पक्कै पनि सुमधुभाकालाई स्वीकार्नु भयो होला र अहिलेको लागि भने श्रोता साथी कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र जाँदा जाँदै कार्यक्रममा काली उर्लेर आएको छ गीतको बोल राखिरहेको छु। सुमधुभाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता श्रेया ग्रोक बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
4: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
7: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
6: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
7: हो त है सामान लिन टाढा किन जानु पर्यो र
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
0: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620
10: कहाँ जाने
11: सिधै मयम चिसापानीबाट काठमाडौँबाट मयम चिसापानी
10: अनि बीचमा नझर्ने
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
10: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
0: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363
12: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मिन बहादुर सुनार 98253919122 98058 र 98460976246
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
13: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
0: हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाडजोर्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
13: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
13: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
13: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
14: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
15: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
17: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98-164-34-372।
20: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सुरक्षा अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
2: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी,
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिक
3: अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्त

0: नागढुंगा पोखरा फोन 0161-552-493 552-494 582-778
1: सुवर्ण अवसर
2: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
1: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
2: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
1: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
2: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
1: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
2: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
1: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
2: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
1: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
3: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
4: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
3: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
4: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
2: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
2: प्रोपाइटर रबिन थापा सम्पर्क 98560-33398 र 98465-10950

0: सधैं झैं यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
3: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
4: प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 065-414-233
1: र 98-78-61-887।
6: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र
7: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र
6: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र
7: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
6: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति
7: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार
6: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म
7: टिम दर्ता शुल्क 500 रुपियाँ
6: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक
7: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे
6: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4
7: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय
6: थप जानकारीको लागि सम्पर्क 98-066-81-166 98-461-49-304 र 98-462-26-743

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन सुप्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806757731
3: हेलो बा
4: कति बन्यो घर अनि ढलान भयो त
5: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
4: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
5: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
6: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
6: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891950630 र 9746780681
7: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
8: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0658143177 मोबाइल 9856443
9: का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
10: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
9: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
10: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
9: द्वितीय पुरस्कार रु 15,000
10: तृतीय पुरस्कार रु 10,000
9: सान्त्वना पुरस्कार रु 5,000
10: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
9: द्वितीय पुरस्कार 5,000
10: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
9: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
10: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856031937
9: सुरेन्द्र श्रेष्ठ 9856036136
10: रविन्द्र राज पौडेल 9856062888
11: खैरनी 4 मा लाके नाच प्रतियोगिता 2083
10: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखी नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
12: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
10: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
12: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
10: साथमा सहभागी सम्पूर्ण समूहलाई 5,000 प्रदान गरिनेछ।
12: विस्तृत जानकारीका लागि सम्पर्क
7: 9841104332 र 9841313939।
10: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनी चार। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
14: धोरबाराही हाइलाइट्स को साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक।
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
15: नमस्कार रेडियो दरबारकी 115.5 मेगाहर्जको साझा 5 बजेको ढोरबराई हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचार होस्। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण सञ्चालन शुरू गरेको छ। पाठ्यक्रमलाई समय सापेक्ष व्यवहारिक जीवन उपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्ड स्तरबाटै सुझाव लिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलले संयोजकत्वमा गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका 7 टोलीले आजदेखि भदौ 30 गतेसम्म विभिन्न जिल्लामा पुगेर प्रत्यक्ष अन्तक्रिया गर्नेछन्। कार्यदल अन्तर्गतका 12 विषयगत समूहले साथै प्रदेशका 28 जिल्लामा पुगी शिक्षक विद्यार्थी प्रधानाध्यापक अभिभावक विज्ञ तथा पालिकाका प्रतिनिधिसँग सुझाव लिने कार्यक्रम रहेको छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणको 28 जिल्लाको भ्रमणपछि 77 शिक्षा विकास तथा समन्वय इकाइ र केन्द्रको वेबसाइट मार्फत समेत सुझाव संकलन गरिनेछ। यो सम्पूर्ण प्रक्रिया तिहार अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मन्त्रालयले बौद्धिक पूर्वगृहबाट टाढा रही फिल्डको वास्तविक अवस्था बुझेर भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गरिने जनाएको छ। सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय पालिका र विद्यालय संघको छलफलबाट प्राप्त अनुभवलाई परिमार्जन पाठ्यक्रमको मुख्य आधार बनाइनेछ। नेपाली कंग्रेसले 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेसँगै तनहुँमा पार्टीको आन्तरिक चुनावी सरगर्मी बढ्न थालेको छ। महाधिवेशनको मिति नजिकै जाँदा स्थानीय तहमा नेतृत्वका आकांक्षीहरू सक्रिय हुन थालेका छन् भने कार्यकर्ताबीच सम्भावित उम्मेद्वारबारे चर्चा र छलफल समेत शुरू भएको छ। कांग्रेसले सार्वजनिक गरेको कार्यतालिका अनुसार गाउँ नगर वडा अधिवेशन असोज 3 र 4 गते गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज 7 गते बुधबार र प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते शनिबार गर्ने तय भएको छ। केन्द्रीय महाधिवेशन असोज 16 17 18 र 19 गते गर्ने तालिका रहेको छ। जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका भने दोस्रो चरणमा सार्वजनिक गरिने कांग्रेसले जनाएको छ। कार्यतालिका सार्वजनिक भएसँगै भानु नगरपालिकामा नगर सभापतिको दौड़ समेत चर्चामा आउन थालेको छ। पार्टीभित्रको पछिल्लो छलफलमा हालका नगर उपसभापति राजन श्रेष्ठ, पूर्व वडाध्यक्ष एवं जिल्ला आमन्त्रित सदस्य तारा नरेश पौडेल, जिल्ला सदस्य राम रेग्मी, वडाध्यक्ष बेलबहादुर अधिकारी हरिहर उप्रेती, नहकुल अधिकारी, हालका वडा सदस्य तथा युवा नेता अजय थापा, धीरज खनाल, सुदीप केसी र सोम तामाङको नाम सम्भावित आकांक्षीका रूपमा चर्चामा आएको छ। नगर नेतृत्वका लागि चर्चामा रहेका नेताहरूको संगठनभित्रको सक्रियता, स्थानीय तहमा राजनैतिक उपस्थिति तथा कार्यकर्तासँगको सम्बन्धलाई आधार बनाएर उनीहरूको नाम अगाडि आएको कांग्रेसका स्थानीय कार्यकर्ताहरूले बताएका छन्। अधिवेशनको प्रक्रिया अघि बढ़दै जाँदा आकांक्षीको संख्या अझ बढ़न सक्ने सम्भावना पनि रहेको छ। त्यसैले अहिले चर्चामा रहेका नाममध्ये कसैले औपचारिक रूपमा उम्मेद्वारी घोषणा गर्छन् र अन्तिममा कसको पक्षमा सहमति जुट्छ भन्ने विषयलाई चासोको साथ हेरिएको छ। नेपाली कांग्रेस सुक्लागंजगी नगर उपसभापति भीमा देवी खत्री मंजू राष्ट्रीय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गर्नुभएको छ। कांग्रेस परित्याग गरेकी खत्रीको रासोपाको पार्टी सदस्यता समेत लिइसकेको रासोपा नेता प्रकाश थापाले जानकारी दिनुभएको हो। खत्रीको रासोपा प्रवेशलाई सुक्लागंजगीमा नेपाली कांग्रेसका लागि महत्वपूर्ण राजनैतिक झड्काका रूपमा हेरिएको छ। पोखराको बुद्धचोक स्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार दिउँसो करिब 1 बजेतिर पृथ्वी चोकबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ना 5 ख 8244 नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको G7P282 नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो। ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक साङ्जाको अर्जुन चौपारी गाउँपालिका 5 का 25 वर्षीय नवराज दर्जीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि उपचारका लागि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो। दुर्घटनापछि प्रहरीले मोटरसाइकल, ट्रक र चालक सिन्धुली कमला माई नगरपालिका 8 का 36 वर्षीय खडग बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको हो। भोटेकोसी बाढीमा बेपत्ता भएका प्राविधिक तिलक राणाको कोषको प्रतीक बनाएर अन्तिम संस्कार गरिएको छ। बाढीमा परि बेपत्ता भएको 1.5 शता बितिसक्दा पनि सम्पर्कमा नआएपछि परिवारजनले आफ्नो परम्परा अनुसार कोषको शव बनाएर अन्तिम संस्कार गरिएको हो। नेपाल विद्युत प्राधिकरण अन्तर्गत त्रिशुली 3A जलविद्युत आयोजनामा प्राविधिक सहयोगीका रूपमा कार्यरत कालीगंजकी गाउँपालिका 3 का तिलक बाढी आएको दिन अर्थात भदौ 10 गतेबाट बेपत्ता रहेका थिए। बाढी आएको यतिका दिन बितिसक्दा र खोजी कार्यबाट पनि कुनै जानकारी नआएपछि परिवारले अन्तिम संस्कारका लागि कुसको शव बनाएर दाह संस्कार गरेको वडाध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभएको हो। जीवितै भेटिने आशा मरेपछि कठोर निर्णय लिन बाध्य भएको र परम्परा अनुसार कार्यक्रिया शुरू गरिएको उहाँको भनाइ रहेको छ। घटना लगतै दाजुभाइ तथा आफन्त खोज्नका लागि प्रभावित क्षेत्रमा गएको भए पनि कुनै पत्तो नलागेपछि अन्तिम संस्कार गरिएको वडाध्यक्ष थापाले बताउनु भएको हो। होटल संघ पोखरा नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ। संघका तर्फबाट 2 लाख रूपियाँ, बाराही हस्पिटालिटीका तर्फबाट 20,55,000 रूपियाँ र अन्य होटलको सहित गरी कुल 29,35,833 रूपियाँको भौचर कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङलाई प्रदान गरिएको थियो। सो अवसरमा माउन्टेन ट्रस्टका तर्फबाट गरिएको 10 लाख रूपियाँ सहयोगबारे समेत जानकारी प्रदान गरिएको थियो। संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको एक टोली बुधबार जिल्ला प्रशासन कार्यालय कास्की पुगी सहयोगबारे अवगत गराएको हो। संघ अन्तर्गतका होटलबाट यसअघि सोर्टसफोर्ट रूपमा गरिएको सहयोग समेत जोड्दा हालसम्म सहयोग रकम 40 लाख रूपियाँ कटेको पनि अध्यक्ष सुवेदीले जानकारी दिनुभएको हो। सहयोग आउने क्रम निरन्तर रहेको जानकारी दिँदै वडाध्यक्ष सुवेदीले भविष्यमा पनि यो क्रम जारी रहने बताउनु भएको छ। गोर्खा जिल्लाका विभिन्न क्षेत्रमा वर्षे धान बालीमा जिंक तत्वको कमीका कारण प्लास रोगको समस्या देखिन थालेको छ। जिल्लाका धान उत्पादन हुने क्षेत्र पालुङचार नगरपालिका र सिरान्चोक गाउँपालिकाका विभिन्न फाँटमा ब्लास्ट रोगको प्रकोप देखिन थालेको कृषि विकास कार्यालय गोर्खाका प्रमुख कुलप्रसाद तिवारीले बताउनु भएको हो। पालुङचार नगरपालिकाका फाँट तथा सिरान्चोक गाउँपालिकाका दरौती फाँटमा किसानले लगाएको धान बालीमा ब्लास्ट रोगको प्रकोप देखिएको कार्यालय प्रमुख तिवारीले बताउनु भएको हो। कृषि प्राविधिकहरूले जिंक तत्वको कमी देखिएका खेतमा एक लिटर पानीमा 5 ग्राम जिंक सल्फेट मिसाएर धानको बोटमा छर्कन किसानलाई सुझाव दिएका छन्। कृषि विकास कार्यालय गोर्खाका सूचना अधिकारी सुमन भट्टराईले सो जानकारी दिनुभएको हो। त्यस्तै धान रोप्नु अघि खेतको अन्तिम तयारीका क्रममा प्रति रोपनी 1 देखि 1.15 किलोग्राम जिंक सल्फेट माटोमा प्रयोग गर्न सुझाव दिएको छ। पर्याप्त कम्पोस्ट वा गोबर मलको प्रयोगले पनि माटोमा जिंकको उपलब्धता बढ़ाउन सहयोग पुग्ने कृषि प्राविधिकहरूले बताएका छन्। उपल्लो मुस्ताङको लुमान्थाङ गाउँपालिका केन्द्रबिन्दु भएर गएको 5.3 रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण संकलन थालिएको छ। मंगलबार राति 9:53 बजे र बुधबार बिहान 1:03 बजे भूकम्पको धक्का महसुस भएको थियो। लमान्थाङ आसपासका क्षेत्रमा भएको क्षतिको विवरण संकलनका लागि गाउँपालिकाका जनप्रतिनिधि नेपाल प्रहरी सशस्त्र प्रहरी बल तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप सहितको टोली परिचालन गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोक विषय अधिकारीका अनुसार लमान्थाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। करिब 3 दशक यता साविक धौलागिरी अञ्चलमा गएको सबैभन्दा ठूलो भूकम्पका रूपमा बागलुङको बोबाङलाई केन्द्रबिन्दु बनाएर गएको 4.9 रेक्टर स्केलको भूकम्पपछि पहिलो पटक मुस्ताङमा 5 रेक्टर स्केल भन्दा ठूलो भूकम्प मापन गरिएको छ। लोमान्थाङ गाउँपालिका अध्यक्ष तसी नोर्बु गुरूङले भूकम्पबाट मानवीय क्षति नभए पनि घर छर्किएको र भत्किएको सूचना आएको बताउनु भएको छ। गोर्खाको गण्डकी गाउँपालिका 7 र 8 का किसानले व्यावसायिक रूपमा लगाएको तरकारी बारीमै कुहिन थालेको छ। भदौ 10 गते आएको बाढीका कारण पृथ्वी राजमार्ग सहितका सड़क संरचना क्षतिग्रस्त भएपछि उत्पादित तरकारी बजारसम्म पुर्याउन नसक्दा किसान समस्यामा परेका हुन्। गण्डकी गाउँपालिका 7 का किसान भद्रबहादुर चेपाङले लगाएको भेन्टा जस्ता तरकारी बिक्रीका लागि संकलन केन्द्रसम्म जसो तसो पुर्याए पनि त्यहाँबाट फिर्ता ल्याउनुपर्ने बाध्यताका कारण 100 किलो तरकारी कुहिएर फाल्नु परेको बताउनु भएको छ। उहाँले भेन्टासँगै करेला लौका घिरौला लगायतका तरकारी उत्पादन गर्दै आउनु भएको छ। सड़क अवरोध भएपछि सड़क केन्द्रमा जम्मा भएको तरकारी समेत लिन व्यापारीले नमानेपछि किसानले उत्पादन गरेको तरकारी अहिले बारीमै कुहिन थालेको किसानहरूले बताएका छन्। लगातार 4 कारोबार दिन बढ़ेको शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 15.43 अंकले घटेर 2545.40 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा विकास बैंक र फाइनान्स समूह 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 192 वटा कम्पनीको शेयर घटेकोमा 74 वटाको बढ़ेको छ। यस्तै 11 वटा कम्पनीको शेयर भने खटपट भएको छैन। आज इमजिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयर 15% घटेको छ। सम्रगमा बजार घटेको दिन अपर लोहोरे खोला हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.83 अर्ब करोड़को कारोबार भएकोमा आज 352 वटा कम्पनीका 1.09 करोड़ कित शेयर 4.19 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 बजेको ढोरबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
17: ए सबिना, यस्तो हतारमा कता हो?
18: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
17: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यहीँ बनाएको।
16: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
19: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
20: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
19: कहाँ?
20: गण्डकी मेडिकल हल।
21: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
20: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
21: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
19: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0655903669, मोबाइल 9840826926।
22: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
21: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
22: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
23: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
22: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
23: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
22: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
21: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
24: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846056996 छ।
0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
21: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
21: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही नै दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
21: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
1: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
21: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
2: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856411445 र 9856420445।
4: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
17: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
5: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
4: खाकैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
21: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
23: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
5: र रामचन्द्र महत 9461168778।
25: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: छ हो छोरी तिमी?
1: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु
0: र आमा बाबालाई भनेर
1: यसपालि चाहिँ तिमीलाई बिहे गर्ने हो, पर्खेर बस है त।

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
6: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
5: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
6: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
7: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोपाइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
8: प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
9: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
10: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9855602079
11: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
12: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
12: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
12: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी
11: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
12: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644
12: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
13: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
14: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
13: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
14: प्रोपाइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
13: फोन नम्बर 0564143121
14: मोबाइल 9865078634 र 9701107090
15: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
16: मैडम धुम्रपान भनेको के हो
15: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
16: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् गर्छन् म्याडम?
15: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
16: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
15: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
16: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
17: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागञ्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090343335।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
5: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ, कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
6: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
7: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
5: खाक्कैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
8: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी। प्रोप्राइटर हरिचन्द्र महत। मोबाइल 9825527763 र 9860705
7: र रामचन्द्र महत 9864161678।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच
9: बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
11: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
12: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
13: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9546078302।
14: साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816095301।

0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा अप्सरा बोहरासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: होल्डिङ सेन्टरमा बसेका बाढ़ी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्थाका लागि सर्वेक्षण शुरू। विद्यार्थीले मनोसामाजिक परामर्शपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न निर्देशन।
0: बाढ़ी पीड़ितमाथि तुच्छ टिप्पणी गर्ने नेता कार्यकर्तालाई कार्यवाही गर्ने राज्यसभा सभापति रविको चेतावनी। गत वर्ष भदौ 23-24 गते भएका घटनामा संलग्न दोषीलाई कार्यवाही गर्न कंग्रेस सभापति गगन थापाको माग।
1: झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप लगाइने। कैलालीमा असोज 1 गतेदेखि र झापामा असोज 5 गतेदेखि अभियान थालिने।
0: इरानको हुर्मुजमा सैन्य तनाव चर्कियो। अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित हुने जोखिम।
1: र एसियन पेन्ट्स अण्डर 18 फुटबल प्रतियोगिता भोलि शुरू हुने। 300 भन्दा बढ़ी विद्यालयको सहभागिता।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क समयको आवाज। समयको आवाज
0: समाचार। अब विस्तारमा। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसेका लाई अस्थायी बसोबासको व्यवस्थाका लागि सरकारले सर्वेक्षण शुरू गरेको छ। सघन शहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख इन्जिनियर सशिन्द्र घिमिरेका अनुसार आपतकालीन अवस्थामा बाढ़ी प्रभावितका लागि होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो। अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण शुरू गरिएको हो। आयोजना प्रमुख घिमिरेका अनुसार पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा टोली खटाएर कोबो टूल बक्स प्रयोग गरी आवश्यकता मूल्यांकन फारम मार्फत सर्वेक्षण गरिरहेको छ। यसबाट प्रभावित व्यक्ति र परिवारका विवरणका साथै घरको क्षतिको अवस्था, परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय वा भाड़ामा बस्नेहरूको रूचि, जग्गाको उपलब्धता, स्थानान्तरणको उत्तम विकल्प, खानेपानी सरसफाईको प्रबन्ध र अन्य थप आवश्यकताबारे जानकारी तत्काल प्राप्त हुने उहाँले बताउनुभयो। हाललाई यस सर्वेक्षणले होल्डिङ सेन्टरमा रहेका प्रत्येक घर परिवारको आवश्यकता पहिचान गर्दै सरकारलाई आफ्नो योजना कार्यान्वयन गर्न सहयोग गर्नेछ।
1: शिक्षा विभागले रसुवा जिल्लाको भोटेको सीमा आएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयले निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा बाढ़ीका कारण प्रभावित विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठन पाठन शुरू गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ। विभागले सम्बन्धित विद्यालय तथा स्थानीय तहलाई स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीसँग समन्वय गरी विद्यार्थीहरूको मनोसामाजिक अवस्था पहिचान गर्न अनुरोध गरेको छ। आवश्यकता देखिएमा विद्यार्थीले मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराई उनीहरू नियमित कक्षा सञ्चालनका लागि तयार भएको सुनिश्चित गर्नुपर्ने विभागको भनाइ छ। त्यसपछि मात्रै नियमित पठन पाठन सञ्चालन गर्न व्यवस्था मिलाउन विभागले अनुरोध गरेको छ। बाढ़ीका कारण विद्यार्थी को सिकाईमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्न सुरक्षित तथा बालमैत्री वातावरणमा विद्यालय सञ्चालन गर्न पनि विभागले सम्बन्धित निकायलाई आग्रह गरेको छ।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले बाढ़ी पीड़ितमाथि साइबर बुलिङ र तुच्छ टिप्पणी गर्ने नेता कार्यकर्तामाथि कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले बाढ़ीमा आफन्त गुमाएका नागरिकको स्वाभाविक आक्रोश केन्द्रित टीका टिप्पणी नगर्न चेतावनी दिनुभएको हो। उहाँले विपदमा परेका नागरिकमाथि प्रहार गर्ने तथा उनीहरूको पीड़ामाथि राजनीति गर्ने कार्य स्वीकार्य नहुने पनि बताउनुभयो। पीड़ितको चितकारमा आँसुको व्यापार गर्ने अन्ध समर्थकहरू राष्ट्रपतिलाई आवश्यक छैन, लामिछानेले भन्नुभएको छ।
1: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले गत वर्ष भदौ 23-24 गते भएका घटनामा संलग्न सबै पक्षको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ। वहाँले गत वर्षको भदौ 23 गतेको जेएनजी आन्दोलनका क्रममा भएको राज्य दमनदेखि भदौ 24 गते भएको हिंसा आगजनी र सार्वजनिक सम्पत्तिको विनाशसम्मका घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनु भएको हो। बीपी कोइरालाको जन्म जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा थापाले भदौ 24 गते आफ्नै घर जलेको र आफ्नो परिवार समेत आग लागेको जोखिममा परेको स्मरण गर्नुभयो। तर आफू र आफू जस्ता व्यक्तिको घर जलेको पीड़ाभन्दा आन्दोलनका क्रममा सन्तान गुमाएका आमा बुबा तथा घटनामा घाइते भएका युवाको पीड़ा ठूलो रहेको उहाँको भनाई छ। उहाँले भदौ 24लाई आफूले व्यक्तिगत क्षतिको दिनका रूपमा मात्र नहेरेको बताउनुभयो। उहाँका अनुसार उक्त दिनसँग जोड़िएका अनुत्तरित प्रश्नको जवाब खोज्न नसकिए सिंगो समाजले त्यसको मूल्य चुकाउनु पर्ने अवस्था आउन सक्ने बताउनु भएको छ। थापाले भदौ 23 गतेबाटै घटनाको समीक्षा गर्नुपर्ने बताउनुभयो।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिस जेई विरूद्धको खोप संचालन गर्ने भएको छ। जेई संक्रमणका कारण बिरामी तथा मृत्यु बढ़दै गएपछि झापा र कैलालीका तीनवटा स्थानीय तहमा जेई विरूद्धको खोप अभियान संचालन गर्न लागि कैलालीमा असोज 1 गतिदेखि र झापामा असोज 5 गतिदेखि अभियान संचालन गरिनेछ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार जेई संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा उक्त क्षेत्रमा खोप अभियान संचालन गर्न लागि हो। उहाँका अनुसार पहिलो चरणमा झापाका सबै स्थानीय तह र कैलालीका धनगढ़ी उपमहानगरपालिकाका लम्कीचुवा नगरपालिका र घोड़ागढ़ी नगरपालिकामा खोप अभियान चलाउन लागि छ। अभियानमा 30 वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई उक्त खोप लगाइनेछ। थाहा संचार नेटवर्कमा ग्यास अभाव भएपछि सिंहदरबारको गेटैमा प्रदर्शन लगायतका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले ग्यासका सिलिण्डर बोकेर प्रदर्शन गर्दै विद्यार्थी र सर्वसाधारणले भोग्दै आएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले बजारमा पर्याप्त ग्यास उपलब्ध गराउन तथा कालो बजारी र कृत्रिम अभाव नियन्त्रण गर्न समेत सरकारको ध्यान आकर्षण गराएका छन्। यस्तै नेपाल ग्यासले हालको अप्ठ्यारो परिस्थितिमा डिलर तथा विक्रेतालाई तोकिएको मूल्यभन्दा बढ़ी असूल नगर्न अनुरोध गरेको छ। आज विज्ञप्ति जारी गर्दै उपभोक्ताहरूलाई 14.2 केजी क्षमताको ग्यासको 2060 रूपियाँ तथा र 105.38 रूपियाँ ढुवानी खर्च गरेर भ्याट सहित कुल 2165.38 रूपियाँ भन्दा बढ़ी नतिर्न सूचित गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर सड़क अवरूद्ध हुँदा काठमाण्ड उपत्यकामा ग्यास आपूर्ति असहज भएको भन्दै डिलर तथा विक्रेतालाई बढ़ी मूल्य असूल नगर्न आग्रह गरेको छ।
0: शेयर बजारमा आज नेप्से परिसूचक 15.43 अंकले घटेको छ। यससँगै परिसूचक 2545 बिन्दुमा कायम भएको छ। अघिल्ला लगातार 4 दिन बढ़ेको नेप्से परिसूचक आज घटेको हो। आज कारोबार रकम भने सामान्य बढ़ेको छ। सोमबार 3.83 अर्ब कारोबार भएको बजारमा आज 4.19 अर्ब रूपियाँको शेयर किनबेच भयो। आज 74 कम्पनीको शेयर मूल्य बढ़दा 192 कम्पनीको शेयर मूल्य घटेको छ भने 11 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीच हर्मुज जल घाटी लिएर सैन्य तनाव चर्किएपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित हुने जोखिम बढ़ेको छ। इरानले आफ्ना तेल ट्याङ्करमाथि अमेरिकी आक्रमणको जवाफमा अमेरिकी सैन्य तथा सहयोगी राष्ट्रका लक्ष्यमा नयाँ आक्रमण थालेको हो। इरानको इस्लामिक रिभोल्युसनरी गार्डस आईआरजीसीले आज हर्मुज जल घाटी पार गर्न खोजिरहेका 20 अमेरिकी जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब 5 हिस्सा ओसार पसार हुने उक्त जलमार्गमा इरानले युद्ध शुरू भएदेखि कडाई गर्दै आएको छ। जलघाटी प्रयोग गर्न अनुमति लिनुपर्ने र पारवहन शुल्क तिर्नुपर्ने व्यवस्थाका कारण अन्तर्राष्ट्रिय व्यापार तथा ऊर्जा आपूर्ति प्रभावित भएको बताइएको छ। अमेरिकी सेनाले एक दिन अघि 5 इरानी तेल ट्याङ्कर नष्ट गरेपछि इरानले जवाफी कार्यवाही गरेको आईआरजीसीले जनाएको छ। गार्ड्सका अनुसार जोर्डन स्थित अल अजराक अमेरिकी हवाई अड्डामा पनि क्षेपयास्त्र प्रहार गरिएको छ। जोर्डनको सेनाले भने इरानबाट प्रहार गरिएका 18 क्षेपयास्त्र खसालेको जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानले अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण वा आक्रमणको प्रयास जारी राखे हरेक पटक उसका तेल ट्याङ्कर नष्ट गरिदिने चेतावनी दिनुभएको छ।
0: अब खेल समाचार। एसियन पेन्स च्याम्पियनशीप अल नेपाल इन्टर स्कूल फुटबल टुर्नामेन्ट 2026 भोलि शुरू हुने भएको छ। देशभरिका 300 भन्दा बढ़ी विद्यालयको सहभागितामा उक्त प्रतियोगिता हुन लागेको हो, जहाँ 18 छात्र र छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता 2026 हुन लागेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको स्वीकृतिमा हुने प्रतियोगिताको प्रदेश स्तरीय छनौट खेल भोलि सातै प्रदेशमा एकसाथ शुरू हुनेछ। प्रतियोगिताका खेल सातै प्रदेशमा विभिन्न 14 प्रमुख खेल मैदान र विद्यालयका फुटबल मैदानमा सञ्चालन हुनेछन्। प्रदेश स्तरबाट छात्रतर्फ 6 र छात्रातर्फ 6 गरी 12 टोली राष्ट्रिय च्याम्पियनशीपका लागि छनौट हुनेछन्। फाइनल खेल असोज 16 गते काठमाडौँमा हुनेछ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: होल्डिङ सेन्टरमा बसेका बाढ़ी प्रभावित चाहिँ अस्थायी बसोबासको व्यवस्थाका लागि सर्वेक्षण शुरू। विद्यार्थीले मनोसामाजिक परामर्शपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न निर्देशन।
0: बाढ़ी पीड़ितमाथि तुच्छ टिप्पणी गर्ने नेता कार्यकर्तालाई कार्यवाही गर्ने रासोपा सभापति लामिछानेको चेतावनी। गत वर्ष भदौ 23 र 24 गतेका दोषीलाई कार्यवाही गर्न कंग्रेस सभापति थापाको माग।
1: झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप लगाइने। कैलालीमा असोज 1 गतेदेखि र झापामा 5 गतेदेखि अभियान थालिने।
0: इरानको होर्मुजमा सैन्य तनाव चर्कियो। अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित हुने जोखिम।
1: र एसियन पेन्ट्स अण्डर 18 फुटबल प्रतियोगिता भोलि शुरू हुने। 300 भन्दा बढ़ी विद्यालयको सहभागिता रहने।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
4: एक सय 103.8 अन्तर्मनको आवाज।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect our student education and media services. Shikla Gandaki Char Tulingora, what in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Botis Charsi, Tiranabe, or Antanabe Pasati, Artis Junior Tirata.
2: कान्छे भोलि घर पूजा गर्नुपर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
3: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
2: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
4: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
4: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9468883522
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
8: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
4: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
8: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
8: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
9: जय मसी तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: सधै पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98561692।
1: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
3: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
1: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
3: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
1: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
3: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
1: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
3: टिम दर्ता शुल्क 500 रुपियाँ।
1: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
3: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
1: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
1: थप जानकारीको लागि सम्पर्क 98061 98461 49304 र 98462 26743।

0: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461 56999 छ।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253 99122, 98058 28008 र 98460 69246।
9: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
9: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
4: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
9: द्वितीय पुरस्कार ₹15,000,
4: तृतीय पुरस्कार ₹10,000,
9: सान्त्वना पुरस्कार ₹5,000।
4: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
9: द्वितीय पुरस्कार ₹5,000
4: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
9: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
4: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98561 39937,
9: सुरेन्द्र श्रेष्ठ 98560 36136,
4: रविन्द्र राज पौडेल 98560 62888।
10: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, ज्यापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
13: नमस्ते, तपाईँ यति बेला रेडियो दलवालाई सुन्दै हुनुहुन्छ। थ्याङ्क यू।
14: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
11: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
14: हस् मम्मी।
15: मैले सुने छोरी, ल जाम हिँड।
11: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
15: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
11: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
15: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
16: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
17: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
18: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
16: ए हो र, हस् दाई म आजै जान्छु।
15: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
19: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
16: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
19: हो र, कहाँ छ र त्यस्तो?
16: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
15: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
20: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
15: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
20: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062928 र 9001479760।
15: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
21: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
22: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9921-53-507।
23: सुवर्ण अवसर।
15: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
23: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
15: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
23: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
15: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
23: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
15: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
23: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
15: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
23: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
15: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
24: कहाँ जाने?
25: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
24: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
25: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
24: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
15: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225-52663।
26: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
27: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
26: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
27: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806-81115।
15: हेलो बा,
28: कति बन्यो घर? अनि ढलान भयो त?
29: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
28: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
29: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
19: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
15: संसार मार्बल एन्ड टाइल्स, बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
19: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811506630 र 9746780681।
0: बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
26: धोरबाराही हाइलाइट्सको साथमा
15: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
26: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
3: नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट। पोटेकुसी बाढीमा 1367 सफेला, 5132 सम्पर्कविहीन बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन। शहीदको अनुहार शालिकमा नमिलेपछि जेएनजी स्मृति पार्क उद्घाटन स्थगित, पूर्व प्रधान न्यायाधीश जबरा विरूद्धको रिट खारेज। बाढी पीड़ित नेपाललाई श्रीलंकाको 10,00,000 सहयोग, दक्षिण कोरियामा रोजगारी वृद्धि 5 महिना यताकै उच्च। विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन शुरू, बाढीले अवरूद्ध मनास्लु पदमार्ग पुनर्सञ्चालनमा। शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलको गृह मन्त्रालयमा सरुवा, शुक्लागण्डकी नगरपालिकामा माडी नगरपालिकाबाट जगत प्रसाद भूषाल आउने तयारी। युक्रेनलाई अमेरिकी हतियार खरिदमा युएको सहयोग र नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्णको तेस्रो जीत, खप्तडको लगातार दोस्रो हार। समाचार विस्तारमा सुन्नुहोस्। रसुवाको भोटेकोशी नदीमा गएको भदौ 10 गते आएको विनाशकारी बाढ़ीको आज 15 दिन भएको छ। अहिलेसम्म 1367 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। अहिलेसम्म रसुवामा 174, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 226 र नवलपरासी पश्चिममा 222 शव भेटिएको छ। यस्तै उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। भेटिएको शवमध्ये 102 शनाखतपछि आफन्तलाई बुझाइएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 13,646 जनाको उद्धार भएको छ। उद्धार गरिएका मध्ये 3,628 जनाले रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। अझै 5,132 सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुने सम्पर्क विहीन हुने मध्ये सबैभन्दा धेरै रसुवाबाट 2860 र नुवाकोटबाट 1393 जना रहेका छन्। बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापना लगायतका कामलाई तीव्र पारेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। शिक्षा विभागले भोटेको सीमा गएको बाढ़ीबाट प्रभावित विद्यार्थीहरूलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्र नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित पालिका र विद्यालयलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज निकालेको पत्रमा बाढ़ीका कारण प्रभावित विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठन पाठन शुरू गर्नु अघि उनीहरूको सामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरेको छ। विभागले सम्बन्धित विद्यालय तथा पालिकालाई स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीसँग समन्वय गरी विद्यार्थीलाई मनोसामाजिक अवस्था पहिचान गर्न अनुरोध गरेको छ। आवश्यकता देखिएमा विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराई उनीहरू नियमित कक्षा सञ्चालनका लागि तयार भएको सुनिश्चित गर्नुपर्ने विभागको भनाइ छ। ललितपुरको सादो बाटोमा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित जेएनजी शहीदहरूको शालिक र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित भएको छ। शहीदका परिवारजनले शालिकमा शहीदहरूको अनुहार मेल नखाएको भन्दै तीव्र असन्तुष्टि जनाएपछि आज हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित भएको हो। गएको वर्ष भदौ 23 र 24 गतेको आन्दोलनमा ज्यान गुमाएका 45 जना शहीदको सम्झनामा अन्तरिम सरकारको निर्णय अनुसार पौड़ी पोखरी परिसरको दुई रोपनी जग्गामा यो पार्क र शालिकहरू निर्माण गरिएको थियो। कार्यक्रममा मन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्सार लगायतका नेताहरू पार्क उद्घाटनका लागि पुग्नु भएको थियो, तर औपचारिक अनावरण अघि पर्दा उघारेर हेर्दा 24-25 वर्षका युवाको शालिक 40-45 वर्षको जस्तो देखिएको र काममा गम्भीर हेलचेक्राई भएको भन्दै आफन्तहरूले आपत्ति जनाएका थिए। परिवारजनको गुनासोपछि मन्त्रीहरू उद्घाटन नगरिकन फर्किएका हुन्। अब एक महिनाभित्र सबै शालिकलाई पुननिर्माण गरेर मात्र पार्क उद्घाटन गरिने बताइएको छ। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा विरूद्ध दायर भएको रिट निवेदन खारेज गरेको छ। सर्वोच्चको संवैधानिक इजाजतले रिट खारेज गरेसँगै जबराले पेन्सन पट्टा लगायतका सुविधा पाउने बाटो खुलेको छ। महाअभियोगका कारण निलम्बित अवस्थामै अवकाश पाएका जबराले अहिलेसम्म पेन्सन पट्टा लगायतका कुनै सुविधा पाउनु भएको थिएन। अन्तरिम आदेशका कारण जबरा अहिलेसम्म निलम्बित अवस्थामै हुनुहुन्थ्यो। यससँगै जबराले पूर्व प्रधान न्यायाधीशका रूपमा पाउने पेन्सन पट्टा लगायतका सुविधा प्राप्त गर्ने बाटो खुलेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारङ्गा सुवेदी र विनोद शर्माको संवैधानिक इजाजतले रिट खारेज गर्ने निर्णय गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी र कटाक्ष नगर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै सभापति लामिछानेले शोक र पीड़ामा परेका नागरिकको स्वाभाविक आक्रोशलाई सामाजिक सञ्जाल वा चोक चौतारोमा होच्याउने काम आजै र अहिले बन्द गर्न आग्रह गर्नुभएको छ। उहाँले विपदमा परेका नागरिकलाई दुर्व्यवहार गर्नेहरूमाथि कड़ा कार्यवाही गर्न सरकारसँग माग समेत गर्नुभएको छ। वक्तव्य मात्र निकालेर नपुगेको भन्दै लामिछानेले राज्य पीड़ितको पक्षमा साँच्चै उभिन्छ भन्ने कुरा व्यवहारमा देखाउन सरकारलाई आग्रह गर्नुभएको हो। साथै रासोपाका कुनै पनि सदस्य वा पदाधिकारी नागरिकलाई खोच्याउने वा साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइए पार्टीले कड़ा कार्यवाही गर्ने चेतावनी पनि उहाँले दिनुभएको छ। सभापति लामिछानेले नागरिकको आक्रोश सुन्नु र उनीहरूको आँसु पुस्नु नै साँचो राज्य सत्ता भएको भन्दै विपदमा परेकाहरूको आँसु पुस्नु र आशा बगाएका प्रतिको कटाक्ष गर्नेहरूलाई कार्यवाही गर्न आग्रह गर्नुभएको हो। उहाँले भोटेको सीमा आएको बाढ़ी र त्यसले पारेको क्षति सामान्य विपद मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको गम्भीर असर भएको उल्लेख गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। सिंहदरबारमा आज बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिको सदस्यमा सांसद नरेन्द्र कुमार केरूङ, परशुराम तामाङ, डाक्टर पुष्पराज गणेल, लीमा अधिकारी पुष्प चौधरी र सुशान्त वैदिक रहनु भएको छ। समितिका सभापति डाक्टर कृष्ण हरिबुढा थोकीले उपसमितिले रसुवाबाड़ी र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज दुई गतेभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यदेश दिएको बताउनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पिटियाले भेट गर्नुभएको छ। साथै बाढ़ी प्रभावितका लागि श्रीलंका सरकारको तर्फबाट 10 लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो। परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढ़ीबाट नेपालमा भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलंका सरकार र जनताको तर्फबाट दुःख व्यक्त गर्नुभएको हो। उहाँले विपदको यस घड़ीमा नेपाल सरकार र नेपाली जनताप्रति श्रीलंकाको एकबद्धता रहेको बताउनु भएको छ। सहयोग ग्रहण गर्दै परराष्ट्र मन्त्री खनालले विपदका बेला नेपालप्रति एकबद्धता जनाउँदै राहत तथा मानवीय प्रयासका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा श्रीलंका सरकार र जनताप्रति आभार व्यक्त गर्नुभएको हो। मन्त्री खनालले श्रीलंकाको सहयोगले नेपाल र श्रीलंका बीचको गहिरो मित्रता, पारस्परिक सहयोग र सहकार्यलाई प्रतिविम्बित गरेको बताउनु भएको छ। उहाँले विपदको कठिन समयमा श्रीलंकाले देखाएको सद्भाव र सहयोगका लागि नेपाल सरकारका तर्फबाट धन्यवाद समेत व्यक्त गर्नुभएको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण संकलन शुरू गरेको छ। पाठ्यक्रमलाई समय सापेक्ष, व्यवहारिक, जीवनोपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्ड स्तरबाटै सुझाव दिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका सातवटा टोलीले आजदेखि भदौ 30 गतेसम्म विभिन्न जिल्लामा पुगेर प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन्। कार्यदल अन्तर्गतका 12 विषयगत समूहले सातै प्रदेशका 28 जिल्लामा पुगी शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ तथा पालिकाका प्रतिनिधिसँग सुझाव लिने कार्यक्रम रहेको छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणको 28 जिल्लाको भ्रमणपछि 77 शिक्षा विकास तथा समन्वय इकाई र केन्द्रको वेबसाइट मार्फत समेत सुझाव संकलन गरिनेछ। यो सम्पूर्ण प्रतिक्रिया तिहार अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मन्त्रालयले बौद्धिक पूर्वाग्रहबाट टाढा रही फिल्डको वास्तविक अवस्था बुझेर भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गरिने जनाएको छ। सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय, पालिका र विद्यालयसँगको छलफलबाट प्राप्त अनुभवलाई परिमार्जित पाठ्यक्रमको मुख्य आधार बनाइनेछ। दक्षिण कोरियामा अगस्त महिनामा रोजगार वृद्धि 5 महिना यतिकै उच्च भएको छ। सरकारी तथ्याङ्क अनुसार उत्पादन, निर्माण र युवा श्रम बजारमा भने रोजगारी घट्ने क्रम जारी छ। दक्षिण कोरियाको तथ्याङ्क तथा तथ्याङ्क मन्त्रालयका अनुसार अगस्तमा 15 वर्ष वा सोभन्दा माथिका रोजगारीमा रहेका मानिसको संख्या गत वर्षको सोही महिनाको तुलनामा 1,84,000 बढ़ेर 2,91,51,000 पुगेको छ। यो मार्च प्रतिशतमा स्थिर रहेको छ। उत्पादन क्षेत्रमा रोजगारी 38,000 घटेको छ भने लगातार 26 महिनादेखि गिरावट जारी रहेको छ। निर्माण क्षेत्रमा 32,000 रोजगारी घटेको छ। लगातार 28 महिनामा रोजगारी घटे यताकै ठूलो वार्षिक रोजगारी वृद्धि हो। अगस्तमा समग्र रोजगारी दर 63.3% स्थिर रहेको छ। उत्पादन क्षेत्रमा रोजगारी 38,000 घटेको छ भने लगातार 26 महिनादेखि गिरावट जारी छ। निर्माण क्षेत्रमा 32,000 रोजगारी घटेको छ। लगातार 28 महिनामा रोजगारी घटेको हो। आवास वा खाद्य सेवा क्षेत्रमा पनि 61,000 रोजगारी घटेको हो। यसैबीच स्वास्थ्य तथा सामाजिक कल्याण सेवामा 1,86,000, कला, खेलकुद तथा मनोरञ्जन क्षेत्रमा 73,000 र व्यावसायिक सुविधा व्यवस्थापन क्षेत्रमा 45,000 रोजगारी थपिएको छ। तपाई यति बेला साँझ 7 बजेको ढोलबाराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
26: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
27: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
26: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
6: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ,
6: अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
26: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाले। सम्पर्क 98460-61268 र 98560-62068।
9: उफ, आज पनि पार्टीमा जानु छ, तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
10: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
9: दीक्षा ब्युटी पार्लर रे?
10: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
9: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
10: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर, पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
9: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
10: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
9: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
10: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
9: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
10: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090-34335।
8: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
12: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
13: वरिष्ठ हडजोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
14: पश्चिम अञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
30: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ
2: डाक्टर दिनेश श्रेष्ठ
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
16: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
3: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना रहेको तर आफूहरूले मिलाइरहेको जानकारी दिनुभएको छ। कोइरालाले गगन थापाको नेतृत्वमा 15 महाधिवेशन नगर्ने स्पष्ट संकेत गर्दै भरतपुरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो। शेरबहादुर देउवाकै नेतृत्वमा 15 महाधिवेशनमा जाने विषयमा शशांकले स्पष्ट कुरा राख्दा देउवाले समेत गगनको नेतृत्व स्वीकारेको थिएनन्। देउवाले सर्वोच्चबाट आधिकारिक रूपमा 4 तारे, झण्डा र रूख चुनाव चिन्ह आफूलाई आउने जानकारी दिनुभएको छ। मनास्लु पदमार्ग अन्तर्गत 2 ठाउँको पुलबाड़ीले बगाएर बाटो बन्द भएपछि स्थानीयले फड्के बनाएर पुनर्संचारणमा ल्याएका छन्। गाउँपालिका 4 नामरुङ स्थित थेराङ र सुराङ खोलामाथि फड्के हालेर पदमार्ग पुनर्संचारणमा ल्याएको हो। चुमनुब्री गाउँपालिका 4 का उडाध्यक्ष पेमा ग्याल्पो लामाका अनुसार गत आइतबार नामरुङ स्थित फलामे पुल थेराङ खोलाको बाढीले बगाएको थियो। यस्तै सुक्समको झुलुङ्गे पुल पनि बुढी गण्डकीको बाढीले बगाएको थियो। सुक्सममा पहिरोले बाटो बगाएपछि आवाजावत बन्द भएको थियो। अहिले बुढी गण्डकीले पुल बगाएपछि अवरूद्ध भएको सुक्सममाथि वैकल्पिक बाटो बनाएर आवाजावत खुलाइएको वडाध्यक्ष लामाले बताउनु भएको छ। काठको मुढा तेर्साएर दुईतर्फी बार लगाएको फड्के निर्माण गरिएको वडाध्यक्ष लामाले बताउनु भएको हो। सुराङको फड्के तरेर स्याउली बजार हुँदै नामरुङ निस्किने वैकल्पिक बाटो निर्माण भएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 5 स्थित चिल्ले चौर मगर समाज र लाफामयी समूह चिल्ले चौरले बाढ़ी पीड़ितका लागि 50,000 रूपियाँ आर्थिक सहयोग गरेका छन्। यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत पुनर्स्थापना तथा प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले मगर समाज र लाफामयी समूहले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा जम्मा गरेका हुन्। चिल्लेचौर मगर समाजकी अध्यक्ष मधुरा आलेका अनुसार विपदको समयमा सामाजिक उत्तरदायित्व वहन गर्दै प्रभावित नागरिकको सहयोगका लागि रकम उपलब्ध गराइएको हो। समाजका अध्यक्ष यामबहादुर थापाले विपत्तिको समयमा मानवीय सहयोग आवश्यक हुने भन्दै आफ्नो संस्थाले गरेको सहयोगले अन्य व्यक्ति तथा संघ संस्थालाई समेत सहयोगका लागि प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ। बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि शुक्ला गण्डकीबाट विभिन्न संघ संस्था समूह तथा व्यक्तिहरूले सहयोग गर्ने क्रम जारी रहेको छ। भदौ 10 गतेको विनाशकारी बाढ़ी तथा पहिरोबाट प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तनहुँको व्यास नगरपालिकाले 21,39,565 रूपियाँ सहयोग गरेको छ। नगरपालिकाले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 100 रकम सहयोग गरेको हो। नगरपालिकाको विपद पुनर्स्थापन कोषबाट 5,51,000 रूपियाँ र जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिकबाट 15,88,565 रूपियाँ उद्धार कोषमा जम्मा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभएको छ। लम्सालका अनुसार नगरपालिका अन्तर्गतका सम्पूर्ण शिक्षकहरूलाई समेत विद्यालय मार्फत सहयोग रकम संकलन गरी जम्मा गर्न अनुरोध गरिएको छ। पोखराको बुद्धचोक स्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आज दिउँसो करिब 1 बजेतिर पृथ्वी चोकबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ना 5X8244 नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको G7P282 नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो। ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका 5 का 25 वर्षीय नवराज दर्जीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि उपचारका लागि उहाँलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो। दुर्घटनापछि प्रहरीले मोटरसाइकल ट्रक र चालक सिन्धुली कमालामाई नगरपालिका 8 का 36 वर्षीय खड्क बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। भोटेकोशी बाढीमा विपत्ता भएका स्याङ्जा वालिङका प्राविधिक तिलक राणाको पुष्को प्रतीक शव बनाएर अन्तिम संस्कार गरिएको छ। बाढीमा परिबेपत्ता भएको 1.5 साता बितिसक्दा पनि सम्पर्कमा नआएपछि परिवारजनले आफ्नो परम्परा अनुसार पुष्को शव बनाएर अन्तिम संस्कार गरिएको हो। नेपाल विद्युत प्राधिकरण अन्तर्गत त्रिशुली 3A जल विद्युत आयोजनामा प्राविधिक सहयोगका रूपमा कार्यरत कालीगण्डकी गाउँपालिका 3 का तिलक बाढी आएको दिन अर्थात भदौ 10 गतेबाट पत्ता हुनु भएको हो। बाढी आएको यतिका दिन बितिसक्दा र खोजी कार्यबाट पनि कुनै जानकारी नआएपछि परिवारले अन्तिम संस्कारका लागि पुष्को शव बनाएर दाह संस्कार गरेको वडाध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभएको छ। जीवितै भेटिने आस मरेपछि कठोर निर्णय लिन बाध्य भएको र परम्परागत अनुसार काजक्रिया शुरू गरिएको उहाँको भनाइ छ। घटना लगत्तै दाजुभाइ तथा आफन्त खोज्नका लागि प्रभावित क्षेत्रमा गएको भए पनि कुनै पत्तो नलागेपछि अन्तिम संस्कार गरिएको वडाध्यक्ष थापाले बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ यूईले युक्रेनलाई अमेरिकी प्याट्रिएट हवाई प्रतिरक्षा क्षेप्यास्त्र लगायत हतियार खरिद गर्न युरोपेली आर्थिक सहयोग प्रयोग गर्न अनुमति दिने भएको छ। यूई आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियनले नोटोका महासचिव मार्क रूटसँगको संयुक्त विज्ञप्ति मार्फत युक्रेनको हवाई प्रतिरक्षा क्षमता सुदृढ गर्न यस्तो सहयोग उपलब्ध गराउने जानकारी दिनुभएको हो। उहाँका अनुसार यूयू सदस्य राष्ट्रहरूले युक्रेनका लागि अमेरिकी हतियार खरिदमा युरोपेली सहयोग रकम प्रयोग गर्न पाउने गरी छूट दिन सहमति जनाएका छन्। यद्यपि ईयूको सहयोगबाट हुने रक्षा सामग्री खरिदमा युरोपेली रक्षा उद्योगका कम्पनीलाई प्राथमिकता दिइने उहाँले स्पष्ट पार्नुभएको छ। युक्रेनले रूसी आक्रमणबाट आफ्नो हवाई क्षेत्रको सुरक्षा गर्न आवश्यक क्षमता विस्तारका लागि छिट्टै 2 अर्ब 30 करोड़ युरो प्राप्त गर्ने बताउनु भएको छ। उक्त रकम प्याट्रिएट लगायत हवाई प्रतिरक्षा प्रणाली खरिदमा प्रयोग गर्न सकिनेछ। अन्तिममा खेल समाचार। नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले तेस्रो जित हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई 3-0 सोझो सेटमा हराएको हो। अन्नपूर्णले पहिलो सेट 25-15, दोस्रो सेट 25-15 र तेस्रो सेट 29-27 जितेको हो। यो सँगै अन्नपूर्ण 4 खेलमा लगातार तेस्रो जित सहित 9 अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै खप्तडको यो लगातार चौथो हार हो। तालिकामा उपचारमा रहेको खप्तड अंकविहीन भएको छ। प्रतियोगितामा अहिले बेलुका 7 बजे कर्णाली शिवराज र काठमाडौँ रेड्स खेल्दैछन्। कर्णाली 3 खेलमा 8 अंक सहित तालिकाको शीर्ष स्थानमा छ। काठमाडौँ 3 खेलमा 5 अंक सहित चौथो स्थानमा छ। 6 वटा टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ। यिनै खबरहरूसँगै हामी ढोरबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। भोटेकोशी बाढीमा 1367 वटा सफेला 5132 जना सम्पर्कविहीन। बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन। शहीदको अनुहार शालिगमा नमिलेपछि जेएनजी स्मृति पार्क उद्घाटन स्थगित, पूर्व प्रधान न्यायाधीश जबरा विरूद्धको रिट खारेज। बाढी पीड़ित नेपाललाई श्रीलंकाको 10 लाख डलर सहयोग, दक्षिण कोरियामा रोजगारी वृद्धि 5 महिना यताकै उच्च। विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन शुरू, बाढीले अवरूद्ध मनास्तु पदमार्ग पुनर्सञ्चालनमा। शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलको गृह मन्त्रालयमा सरूवा, शुक्लागण्डकी नगरपालिकामा माडी नगरपालिकाबाट जगत प्रसाद भूषा लाउने तयारी। युक्रेनलाई अमेरिकी हतियार खरिदमा युको सहयोग र नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्णको तेस्रो जीत, खप्तडको लगातार चौथो हार। हवस् त यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
17: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103.8 मेगाहर्ज।
1: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिक्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635 93 369। फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने।

0: जानुछु।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324220, 9801454674 र 9846324220।
2: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
6: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9856057731, 9806657731।
7: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
7: नरिसौ न त, बरु हिँड कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856083507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
11: अफिसबाट अमितसरको फोन।
12: हस्, म पछि कल ब्याक गर्छु।
13: ओहो सरी भगवान्, आज पनि ढिला भयो।
14: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
15: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
16: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856020279।
17: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
18: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
17: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाऊ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
18: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
19: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
0: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
19: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
8: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
12: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।

0: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै स्वभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त।
1: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
0: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोबिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 98171656।
4: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, सम्पर्क 0564142333
5: र 98678187।

0: 暂且。
1: अहिले रातिको 8 बज्यो।
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
3: सधैं सधैं झैं यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
5: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिना बढी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
4: र 9687168887।
7: होइन धुवामा के गरिराखेको छौ भने तिमी
8: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
7: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त।
8: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ।
7: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
2: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142334 र 9811756606।
3: सधैँ झैं यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
5: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
4: र 9687168887।
10: खैरनी चारमा लाके नाच प्रतियोगिता 2083
11: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
12: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
11: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
12: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
11: साथमा सहभागी सम्पूर्ण समूह लाई 5,000 प्रदान गरिनेछ।
12: विस्तृत जानकारीका लागि सम्पर्क
13: 9841104332 र 9841113939।
11: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनी चार।
0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
15: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
16: मोबाइल 9800-5835-37 र 9800-6615-809।
17: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
18: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
17: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
18: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
17: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
18: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
17: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
18: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
17: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
18: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
17: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
18: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
17: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
19: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
20: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्युरो फोन 061-590-162-590-163।
21: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
22: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
21: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
22: त्यसो भए कहाँ जाने त कान्छा?
21: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
22: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
23: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
22: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुलेगौडा आफ्नै निवासमा।
24: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9856-11445 र 9856-20445।
25: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
26: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
25: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम
1: राख्दै निरन्तर सेवामा समर्पित छौँ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
3: एक सय 103.8 अन्तर्मनको आवाज।
5: स्टुडियो साइन्सेट
7: अहिले रातिको 8 बज्यो।
8: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
4: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
5: कै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि,
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855602609।
4: एपी स्टोर, दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ।
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि,
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ

0: साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
0: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
0: मोबाइल 9865878634 र 9701107090।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
4: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
6: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
3: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856062136 र 9151166136।
15: ए आज पनि भाटो अडायौ, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?

0: ती बुढा कुरै नबुझिकन त्यसै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
1: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
0: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
4: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
5: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0564143177, मोबाइल 9856044343।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
9: म्याडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
8: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहैलहैमा नपर्ने दीर्घकालीन असरको
10: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा बाढ़ीको विपदमा कतिपयले सरकारको आलोचना गरिरहँदा रासोपा सभापतिद्वारा सराहना।
11: हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होला, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
10: सरकारी आश्रय स्थल महिला मैत्री नभएको बाढ़ीबाट विस्थापितहरूको गुनासो। गत वर्ष ध्वस्त सरकारी संरचनाको पुननिर्माण चुनौतीपूर्ण अनि शेरबहादुर देउवाद्वारा राजनीतिक सक्रियताको घोषणा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
12: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। आर्टिफिशियल इन्टेलिजेन्स सम्बन्धी ठूलो संस्था एन्थ्रोपिकका अनुसन्धानकर्ताहरूले उक्त प्रविधिले मानवतालाई खतरा निम्त्याउन सक्नेमा चिन्ता लागेको बताएका छन्। एक पूर्व सहकर्मीको समर्थनमा पत्र लेख्दै एन्थ्रोपिकका अलाइनमेन्ट साइन्स लिड इभान हबिंगरले आगामी दशकभित्र एआईले हामी सबैलाई सिध्याउने सम्भावना 10% भन्दा बढ़िरहेको उल्लेख गरेका छन्। उनका अनुसार एआईको वर्तमान अवस्थाबाट कम जोखिम भए पनि त्यसले चाँडै एउटा विन्दुमा सुधार ल्याउन सक्छ जहाँ मानव अस्तित्वमाथि खतरा निम्तिन सक्छ। यसअघि एन्थ्रोपिकका एक पूर्व कर्मचारीले मानवको अरू कुनै गतिविधिले यो तहको खतरा उत्पन्न नगराएको बताएका थिए। चीनको सबैभन्दा ठूलो मेसेजिङ सेवा विच्याटको स्वामित्व रहेको टेन्सेन्टले 1 अर्ब भन्दा बढ़ी प्रयोगकर्तालाई जोखिममा पार्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएकोमा अमेरिकी साइबर सुरक्षा कम्पनीलाई धन्यवाद दिएको छ। विच्याटको कल मार्फत केही सेकेण्ड भित्रै एउटा मोबाइलबाट अर्को मोबाइलमा फैलिन सक्ने एआईबाट संचालित साइबर हमला गर्ने वर्म विकास गरिएको क्यालिफले जनाएको छ। एपमा रहेको सुरक्षा कमजोरी पत्ता लगाउन केही दिन मात्रै लागेकोमा सफ्टवेयर तयार गर्न 1 साताभन्दा बढ़ी समय लागेको अनुसन्धानकर्ताहरूले बताएका छन्। टेन्सेन्टले उक्त सुरक्षा कमजोरी अहिले समाधान भइसकेको जनाएको छ। युरोपमा आफ्नो सबैभन्दा ठूलो एउटा लगानीमा गुगलले फिनल्याण्डमा कम्तीमा 15 अर्ब डलर खर्च गर्न लागेको छ। उक्त लगानी गुगलको एआई महत्वाकांक्षालाई सघाउने डेटा सेन्टर र अरू डिजिटल पूर्वाधार निर्माणमा खर्च गरिनेछ। 2 वर्ष निर्माण कार्यमा मात्रै 37,000 जागिर सिर्जना हुने गुगलको अनुमान छ। गुगलकी प्रमुख लगानी अधिकारी रुथ फोराटले भनिन्, गुगलको यो दीर्घकालीन लगानीको घोषणाले फिनिस नेतृत्व, जनशक्ति र डिजिटल रूपान्तरण प्रतिको हाम्रो आत्मविश्वासलाई दर्शाएको छ। गुगलकी प्रमुख लगानी अधिकारी, चिसो वातावरण र तुलनात्मक रूपमा सस्तोमा बिजुली पाइने फिनल्याण्डमा पछिल्ला वर्षहरूमा डेटा सेन्टरहरूको निर्माणमा वृद्धि भएको छ। अधीनस्त वेस्ट ब्याङ्कमा बस्ती बसालीका इजरायलीहरूद्वारा उत्पादित सामानमाथि प्रतिबन्ध लगाउने ब्रिटेन र युरोपेली मुलुकका कतिपय नागरिक तथा संस्थाहरू विरूद्ध इजरायलले थप कदम चालिरहेको छ। इजरायलका डायस्पोरा मामिला मन्त्रीले अक्सफाम र सेभ द चिल्ड्रेन लगायत संस्थाका प्रतिनिधिहरूलाई मुलुक प्रवेश गर्न नदिन सीमा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। इजरायलले ब्रिटेनलाई इस्ट जेरुसलेममा रहेको उसको वाणिज्य दूतावास 30 दिनभित्र बन्द गर्न भनेको छ। र जल सुरक्षा सम्बन्धी ब्रिटिश संस्था युकेएमटीओले इरान तथा अमेरिका बीच पछिल्लो समय तनाव चुलिँदा थुप्रै व्यापारिक जहाजहरूमाथि हमला भएको जनाएको छ। उसका अनुसार एउटा जहाज ढल्किएको देखिएको छ जसमा पानी पसेको हुन सक्छ। अर्कोतर्फ इराकी अधिकारीहरूले 30 लाख ब्यारल इन्धन बोकेको एउटा ट्याङ्करको आगो निभाएको बताएका छन्। उक्त ट्याङ्कर इराकी जल क्षेत्रमा ड्रोन हमलामा परेको उनीहरूले जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
10: साझापखमा तपाईलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बाढ़ीले निम्त्याएको विपत्तिमा सरकारले गरिरहेको कामको प्रशंसा गरेका छन्। कतिपयले सरकारको सक्रियतामाथि प्रश्न उठाइरहेका बेला प्रतिनिधि सभाको आजको बैठकमा सभापति लामिछानेले विपदमा परेकाहरूको आक्रोश र असन्तुष्टिलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। संकटको घड़ीमा ऐक्यबद्धता देखाएको भन्दै उनले विपक्षी पार्टीहरूको प्रशंसा पनि गरे। सभापति लामिछानेको आजको सम्बोधन बाढ़ीले निम्त्याएको विपदमा केन्द्रित थियो, जसक्रममा उनले सरकारले गरिरहेका कामदेखि उठेका प्रश्न र आलोचनासम्मको चर्चा गरे। विपदमा राज्य कहाँ छ, के गरिरहेको छ भन्ने प्रश्न आफूले सुनेको बताउँदै उनले त्यसको जवाफ दिए।
11: राज्य यति बेला त्यो काहाली लाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ। राज्य यति बेला सर्वस्व गुमाएर खुला आकाश मुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको छाहारी बन्न रात दिन खटिएको छ। राज्य यति बेला भेलले बगाएका सड़क र चुडिएका पुलहरू मात्र होइन, विपदले टुटाएको नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ।
10: उनले सरकारको बचाउ गर्दै भावी योजना बनाइरहेको पनि सुनाए।
11: राज्य यति बेला भविष्यमा फेरि यसको नियति कहिल्यै भोग्न नपरोस् भनेर बलियो पूर्व तयारी र सुरक्षित संरचनाको नयाँ खाका कोरिरहेको छ। र राज्य यति बेला आफ्ना सम्पूर्ण सीमा स्रोतहरूको अभाव र थकानलाई पछ्याएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ। हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होलान्, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
10: लामिछानेले सरकारको आलोचना र उसलाई सच्याउन दिइने दबावलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए, तर विपदको क्षणलाई राजनीतिक लाभ र हानिको विषय बनाउन नहुने उल्लेख गर्दै उनले विपक्षी पार्टीहरूले देखाएको ऐक्यबद्धताको प्रशंसा पनि गरे।
11: विपत्तिका समयमा हामी सरकारको साथमा छौं भनेर विपक्षी दलका नेताहरूले गर्नुभएको उद्घोष केवल सामान्य अभिव्यक्ति होइन, एउटा ठूलो प्रतिबद्धता र परिपक्व राजनीतिक संस्कार हो। म खुला हृदयले उहाँहरूको प्रशंसा गर्न चाहन्छु।
10: उनले बाढ़ीलाई उनकै शब्दमा राष्ट्रिय महत्वको जलवायुजन्य विपत्ति घोषणा र क्षति र अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न प्रस्ताव पनि राखेका छन्। अहिलेसम्म रसुवाको बाढ़ीमा ज्यान गुमाएका करिब 1370 जनाको शव फेला परेको अधिकारीहरूले बताएका छन्। हजारौं मानिसहरू विस्थापित हुन पुगेका छन्। तीमध्ये कैयौंले सरकारले बनाएको अस्थायी शिविरमा आश्रय लिइरहेका छन्। तर ती महिला मैत्री नभएको गुनासो सुनिएको छ भन्छन् नुवाकोटबाट शक्तिमाया तामाङ।
13: अधिकांश होल्डिङ सेन्टरहरू विद्यालय, क्लब भवन, होटेल लगायत स्थानहरूमा बनाएको छ। पहाड़ी त्रिशुलीमाथि कोलोनीमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएकी सुनिता तामाङले आफूहरू बस्दै आएको होल्डिङ सेन्टरमा समस्या नै समस्या रहेको बताइन्। होल्डिङ सेन्टरमा खानाको राम्रो सुविधा रहे तापनि आफूहरू बस्ने ठाउँमा सीमित शौचालय मात्र रहेकाले निकै समस्या खेप्नु परेको स्नेह तामाङले बताइन्। होल्डिङ सेन्टरमा पानीको अभाव, भीड़भाड़, जथाभावी रहेको फोहोरको कारण रुगाखोकी लगायत विभिन्न रोगहरू दिन प्रतिदिन बढ्न थालेको विपना लामाले बताइन्।
14: नुहाउने ठाउँ छैन मेन कुरा, हामी त अन्तै गएर बाहिर गएर लाउनुपर्छ, अनि त्यसपछि अब बस्ने त अब सबैजना दुई तिनवटा फ्यामिली हामी एकसँग कोचेर बसेका छौँ। मान्छे धेरै हुन्छ, बिरामी भइन्छ, औषधि खाने बस्ने त्यही मात्रै भइरहेको छ।
13: होल्डिङ सेन्टरमा भएको समस्या बारे जानकारी आए लगतै समाधानमा निरन्तर पहल गर्दै आएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए।
15: अलिकति केही समस्या पके पनि यहाँ वारी भन्दा पारी छ नि, हेर्ने NI-70 मार्फत हामी 3,000 भन्दा बढी मिटर पाइपहरू हामीले त्यहाँ पठाएर द्रुत गतिमा वाटर सप्लाईको लागि कदम चलिरहेछ। अब छिटो नै समस्या समाधान हुन्छ।
13: राहत वितरण तथा विभिन्न निकायबाट आएका स्वयंसेवकहरू त्रिशुलीमाथि कोलोनीमा पुग्न निकै कठिन भएको कारण अलि समस्या भएको सरकारी अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
10: अर्को विषय, आज भदौ 24 गते गत वर्ष राज्यका सबैजसो प्रमुख अंगका भवनमा आगजनी भएको दिन राष्ट्रिय योजना आयोगले क्षतिको आकलन गर्दै 3 वर्षभित्र पुनर्निर्माण गर्ने बताएको थियो। के त्यो लक्ष्य अनुसारको काम भइरहेको देखिन्छ? साथी अशोक ढालले यो प्रश्न सोधेका थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई।
16: छैन त्यस्तो, अब निजी क्षेत्रहरूले अब आफै नै बनाएतिर दिए होइन, व्यक्तिका घरहरू पनि अब धेरै ठाउँमा आफै बनाइसकेका छन्। तर सरकारी संरचना अब सिंहदरबार अहिलेसम्म बन्न सकेको छैन, राष्ट्रपति भवन अगाडिको अवस्था त्यस्तै देखिन्छ। जुन हिसाबले पुनर्निर्माणको गति हुनु पर्यो त्यो चाहिँ देखिएको छैन, तर यसको लागि नयाँ सरकार आउने क्रम विशेष परिस्थितिमा भएको आम निर्वाचन यी कारणले हुन सक्छ, तर पुरै पुनर्निर्माण चाहिँ भएको चाहिँ छैन।
17: त्यसका लागि यो आर्थिक वर्षमा सरकारले छुट्याएको बजेट पर्याप्त छ जस्तो लाग्छ यहाँलाई?
16: सबै तहको बजेटहरू प्रयोग गरियो भन्ने हुन्थ्यो होला, तर अहिले सरकारसँग नयाँ चुनौती थपिएका छन्। सरकारको हरेक विकासका खर्चहरू ऋण लिएर गर्नुपर्ने अवस्था छ। सरकारले सायद पुनर्निर्माणलाई छुट्याउने बजेट पनि त्यही विकास बजेट अन्तर्गतै पर्छ। त्यस कारणले अब यो बाढीको क्षतिबाट अर्थतन्त्रमा ऊर्जा निर्यातबाट आउने रेभिन्यू होस् भन्सारबाट आउने राजस्व होस् अथवा त्यहाँ आर्थिक गतिविधि चलायमान भए बापत आउने राजस्व होस् हाइड्रो पावरबाट आउने रोयल्टी होस् पर्यटकबाट आउने विदेशी मुद्रा होस् यो सबैमा असर परेको छ भनेपछि सरकारलाई आगामी दुई वर्ष तीन वर्षसम्म पुनस्थापन पुनर्निर्माण र निजी क्षेत्रको हौसला बढाउनेमा विभिन्न प्रकारका कर छुटहरू दिनुपर्ने अवस्था छ किनभने दुईटा छ एउटा जेनजी आन्दोलनमा संसारभरि लगानीको माहौल बिगार्नमा ब्युरोक्रेसी र राजनीतिक नेतृत्वलाई आरोप लगाइने भने नेपालमा जेनजी आन्दोलनपछि त्यो तेस्रो आयाम चाहिँ थपिएको छ नेपाली समाज विशेष गरी युवा समाज चाहिँ निजी क्षेत्र मैत्री रहन्छ भन्ने देखाएको छ त्यति बेला र अहिलेको पहाडीको अवस्थामा र पहिलेदेखि सार्वजनिक ऋण बढी भएको अवस्थामा ऋण खोजेर विकास गर्नुपर्ने भएको हुनाले जहाँ अति आवश्यक छ जसले अर्थतन्त्रलाई चलायमान बनाउँछ जसले जनताको जीवन स्तर उकास्छ त्यहाँ मात्रै खर्च गर्न सक्ने अवस्था देखिन्छ यदि साँच्चै बुद्धिमत्ता तोडिन जाने भने त्यस कारणले केही संरचनाहरू पुनर्निर्माण पनि बनिन्छ जस्तो देखिन्छ
17: यो बाढीले गर्दाखेरि हाम्रो बजेट चाहिँ अझै अर्को क्षेत्रमा लगाउनु पर्ने भएर पनि यसलाई असर पर्न सक्ने यहाँले भन्न खोज्नुभयो
16: यो जुन अहिले क्षेत्रमा तहसमा एक प्रकारको प्रलयकारी बाढी गयो अब यो क्षेत्र जलविद्युतहरू भएका संसारको नाका आयात गर्ने पर्यटकीय यात्रा गर्ने हो चाहे धार्मिक हो चाहे पर्यटक ट्रेकिङको कुरा अनि त्यहाँको कृषि उत्पादन लगायतले देशको सबभन्दा चलायमान कोरिडोर मध्ये पर्छ होला यो यस्तो क्षेत्रमा गएको क्षतिले सरकारको राजस्वमा असर पर्नेको रोजगारीका अवसरमा असर पर्नेको हाम्रो विद्युत निर्यात गरेर रेभिन्यू जुन हामीले आमदानी गर्छौ निर्यात मार्फत गएको वर्ष करिब 30 अर्ब झन्डै पुगेको थियो आगामी वर्ष अब यो निरन्तर बढेर हामीले 2-4 वर्षमा 1-2 खर्ब आमदानी गर्ने हाम्रो लक्ष्य थियो यी सबैमा अहिले यसले ब्रेक लगाएको छ अन्त जति स्थानीय तहहरू त्यो स्थानीय बजेटबाटै धेरै रिकभर भएका छन् होइन प्रदेशका संरचनाहरू पनि विस्तारै हुँदैछन् अब तर त्यहाँ सङ्घीय बजेटबाटै जाने हो यही राजस्व उठेकोबाट बाँध्ने हो तर यो सबै सरकारको आमदानी नै भएपछि सार्वजनिक थप्पै निर्माण गर्ने हो त्यस कारणले जुन गतिमा हुन्छ भन्ने त्यो नहुन सक्छ अहिलेको आर्थिक अवस्था फेरि भर्खरै विभिन्न बहसमा ल्याइएको छ सरकारी संरचनाका आकारहरू घटाउने कर्मचारी तन्त्रलाई सानो आकार बनाउने भन्ने विभिन्न कुराहरू छ यसले गर्दाखेरि एक वर्ष त संरचना राहत वितरण पुनस्थापना र निजी क्षेत्रलाई मोटिभेसन गर्नु नै जान्छ
17: अबको पुनर्निर्माणको हाम्रो विधि चाहिँ के हुनुपर्छ गत वर्ष भदौ 24 क्षति भएका हाम्रा सम्पदा र संरचनाहरूको चाहिँ
16: सिंहदरबार पहिला भूकम्पमा भत्काउन थालिएको थियो त्यसलाई मैले बल्ल बल्ल रोकेको थिएँ त्यसलाई पुनस्थापना गरेर विशेष गरी हाम्रा संरचना त्यही मौलिक हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ अब त्यसमा आगो लाउन सक्ने विध्वंस गर्ने यो प्रस्तुति पनि सुरक्षा चाहिँ अपनाएर गराउनु पर्ने हुन्छ किनभने सरकारी संरचनालाई विभिन्न सुरक्षाको दृष्टिकोणले चल राखेर त्यसको निर्माणको प्रविधि त्यसको सुरक्षा प्रबन्धक लगायत हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ
10: उनी थिए राष्ट्रिय योजनाका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल अशोक दाहालसँग कुरा गर्दै अन्तिम एउटा राजनीतिक प्रसंग नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक रूपमा आफू पुनः सक्रिय हुने घोषणा गरेका छन् जेएनजी आन्दोलनमा भौतिक आक्रमण बेहोरेका र त्यसपछि पार्टी सभापतिबाट विस्थापित गरिएका देउवाले आज एउटा कार्यक्रममा भने
18: साथीहरूलाई आफ्नो जिल्ला गाउँ सबै ठाउँमा भ्रमण परेका साथीहरू होला सबैलाई आफू आफ्नो पक्षमा ल्याउँदै म पनि अब ठिकै नै म देशभरि घुम्छु फेरि जनताको पक्षमा जान्छ जाने विश्वास ल्याउँदै बिदा हुन्छु
10: विशेष महाधिवेशनबाट सभापति गगन थापा निर्वाचित भइसकेका छन् त्यससँगै दुई खेमामा विभाजित पक्षबीच एकता प्रयास पनि जारी रहेको छ तर देउवाले उक्त विशेष महाधिवेशनको प्रसंगमा भने
18: मैले विशेष गरेर बोलाउन पाउँछ अधिकार छ पार्टी पहिले पनि बोलाएको थियो पार्टी सभापति सुगम सुमसेन हुँदाखेरि बोलाएको हो अहिले पार्टी सभापति बोल्छु मलाई थाहै छैन फेरि बोल्न पाउँछौ मलाई थाहै छैन बोलाइदिने भन्दाखेरि हुन्छ दाई बिजा गर्छु दाई बिजा गर्छु दाई भनेर अचानक बोलाइदिए मैले शनाखत गराउन शनाखत त्यो हो कि होइन त्यो मेम्बर छ कि छैन पार्टीको भनेर खल्टीबाट हालेर जाँदाखेरि दबाब त्यो विषय बोलायो
10: देउवाले थापाको कदमको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास समेत व्यक्त गरेका छन् सभापति थापाले भने पार्टी महाधिवेशन गर्ने घोषणा गरिसकेका छन् हवस् त्यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस् नमस्कार

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास। मोबाइल 9846078528 र 9908816142।
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
6: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
6: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
9: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9841656999 छ।

उसकै पिठो बिकिर रुम्झाक टार भएको छ। बोल्नेहरूकै पिठो बिकिरहेछ बजारमा, रुम्झाक टार भएको छ। बोल्नेहरूकै पिठो बिकिरहेछ बजारमा, बोल्नेहरूकै पिठो बिकिरहेकै छ बजारमा। नबोलेकै भरमा ममाथि केरकार भएको छ, घुमी फ्युरी एउटै कुरो बार बार भएको छ। केही ओखलढुङ्गा भएको छ, केही रुम्झाटार भएको छ।

मनीष काफ्लेको गजल थियो यो कावास्वती आठ नवलपुरबाट उहाँले हामीलाई पठाउनु भएको। मनीष काफ्लेपछि अब पालो आएको छ अर्को एउटा गजलको, हामीलाई पठाउनु भएको छ सन्तोष ढकालले। मण्डन देवपुर नगरपालिका एक काभ्रे पलाञ्चोक घर भई अहिले भक्तपुर कमल विनायकबाट पठाउनु भएको छ। प्रेम बिना त जिउनुको कुनै महत्व छैन, प्रेम बिना त जिउनुको कुनै महत्व छैन, बुझी हेर यो सृष्टिमा अरू त तत्व छैन। पैसा र स्वार्थले यहाँ सम्बन्ध नै बिगार्यो, पैसा र स्वार्थले यहाँ सम्बन्ध नै बिगार्यो, आफ्नै भनौ त कसलाई कतै अपनत्व छैन, बुझी हेर यो सृष्टिमा अरू त तत्व छैन। सुखमा त भीड लाग्दछ ताली बजाउनेको, सुखमा त भीड लाग्दछ ताली बजाउनेको, पर्दा विपत्ति कसैको कतै अत्तो पत्तो छैन, बुझी हेर यो सृष्टिमा अरू त तत्व छैन। राम्रो मुहार भएर के काम लाग्यो र साथी, राम्रो मुहार भएर के काम लाग्यो र साथी, झुक्दैन शिर जहाँ त्यहाँ कुनै व्यक्तित्व छैन, बुझी हेर यो सृष्टिमा अरू त तत्व छैन। रित्तै आएथ्यो संसारमा रित्तै नै जाने हो, रित्तै आएथ्यो संसारमा रित्तै नै जाने हो, बुझी राख यो धरतीमा कसैको अमरत्व छैन, बुझी हेर यो सृष्टिमा अरू त तत्व छैन। सत्य बुझौं यो जीवनको खुशी बसौं सधैं, सत्य बुझौं यो जीवनको खुशी बसौं सधैं, सन्तोष भन्दा ठूलो अरू कुनै प्रभुत्व छैन, प्रेम बिना त जिउनुको कुनै महत्व छैन, बुझी हेर यो सृष्टिमा अरू त तत्व छैन।

सन्तोष ढकालले भक्तपुर कमल विनायकबाट पठाउनु भएको गजल वाचन गरी अब चम्पादेवी साथ ओखलढुङ्गाबाट सञ्जीत सेन्चुरीले लेख्नु भएको छ। सञ्जीत सेन्चुरी, बचाउनु छ तिमलाई म मरिराख्छु, बचाउनु छ तिमलाई म मरिराख्छु, बढाउनु छ तिमलाई म झरिराख्छु, तिमी बोलेरै पनि मन दुखाइराख्छौ, तिमी बोलेरै पनि मन दुखाइराख्छौ, म नबोलेरै पनि माया गरिराख्छु, बढाउनु छ तिमलाई म झरिराख्छु। सँगै नभएर पनि भए झैं गर्न सकिन्छ, सँगै नभएर पनि भए झैं गर्न सकिन्छ, छोडेर गएको तिम्रो याद कसरी राख्छु, बढाउनु छ तिमलाई म झरिराख्छु। धारो र लोटा जस्तो हुनुमा नि मज्जा छ, धारो र लोटा जस्तो हुनुमा नि मज्जा छ, मायामा तिमी चुहाइरहँदा म भरिराख्छु, बचाउनु छ तिमलाई म मरिराख्छु, बढाउनु छ तिमलाई म झरिराख्छु।

0: चम्पादेवी साथ ओखलढुङ्गाका संचित सेन्चुरीको यो गजल वाचनपछि अब रात्रिकन्थन शैलीको एउटा पत्र छ। बलेफी गाउँपालिका सिन्धुपाल्चोक घर भई अहिले युएईको अलियनबाट प्रकाश नेपालीले पठाउनु भएको पत्र यस्तो छ। प्रिय अच्युत दाई, मनको उकुस मुकुस फुकाउने ठाउँ नपाएर म बडो विचलित थिएँ। यता तपाईँको कार्यक्रममा लेख्ने हिम्मत गर्दैछु। मेरो जीवनको विशाल काव्यको एक पन्ना भन्न चाहन्छु। मेरो जीवनमा तिमी त्यति बेला आयो जब मैले एकांकीसँग बलियो सम्झौता गरेको थिएँ। त्यसबेला मैले आफ्नो प्रेम गर्ने सबै भूत मन्चिसकेको थिएँ। मलाई कोही युवतीको प्रेममा पर्नु र कुनै युवतीलाई मेरो प्रेममा पार्नु थिएन। मलाई केवल मन टुट्नबाट जोगिनु थियो। मलाई थाहा थियो तिमीसँगको प्रेममा म बर्बाद हुनेछु। मेरा घाउहरू झन् बल्झिएर आउनेछन्। म पछि गएर झनै प्रेम गर्न असमर्थ हुनेछु। म मूर्ख भने थाहा हुँदा हुँदै पनि तिम्रो प्रेममा डुब्न पुगे। पहिलेको प्रेमको अनुभवबाट तर्सिएको मैले डराई डराई भने पनि प्रेम गर्ने चेष्टा गरे। मलाई खुशी छ त्यो मेरो हिम्मतिलो प्रयासमा। मैले मेरो मनको कुरा सुने। मलाई आशा भयो कि सधैँ मेरो भाग्यमा धोका दिनेहरू मात्रै कहाँ आउँछन् र साँच्चै मलाई माया गरिन् उनी र त प्रेम प्रस्ताव पनि उनी आफैले राखिन्ने। मनको यो भाव अघि पछि हुने धोकाले दुख्छ भन्ने तर्कलाई जित्यो। अन्तर्मनको यात्रामा स्वर्गीय जगदीश दाईको भनाई छ, भावना तर्कभन्दा माथि हुन्छ। मेरो भावनाले मेरो तर्क गर्ने कला अनि मलाई धेरै दुःख दिएको छ। म तर्कको पछि लागेको भए अलि बडो खुशी हुन्थे। तर विपरीत छ हालको जीवन। तिम्रो प्रेमको अवहेलना गर्न सकिन र आफूलाई तिम्रो निम्ति मेरो मनमा प्रेम पलाएको कुरा टार्न सकिन। मैले तिम्रो प्रेम प्रस्ताव स्वीकार गरे। मेरो खुट्टामा बन्चरो आफै आने। साँच्चै भन्नुपर्दा तिमीलाई दोष दिने कुनै ठाउँ छैन र कहिले दिने पनि छैन। मैले गरेको प्रेम त्यति नै चोखो छ जति हरिया पहाड़को चट्टान बीचबाट निक्लेको मूलको पानी। त्यति नै निश्चल छ जति कलिलो हाँसोको शिशुको हाँसो। तिमीसँग मेरो दिन जति बित्यो मलाई खुशी देख्ने नजर धेरै थियो। जिन्दगीभरि मलाई लाग्यो म न असल छोरा, न असल दाजुभाइ, न असल साथी, न असल मान्छे नै हुन सके। तर तिम्रो लागि सधैँ असाध्य असल हुन चाहन्थे। तिम्रो प्रेम हुँदाखेरि हिजोभन्दा आज गुणी बन्न चाहन्थे। तिमीलाई मेरो साथमा हुनु गलत नलागोस् भन्ने सोच्थे। तिमीलाई तिम्रो प्रेममाथिको आस्था गलत नहोस् भन्ने सोच्थे। तिम्रो मनको शान्ति हुन चाहन्थे। तिमीलाई बाहिरी दुनियाँ नराम्रो लाग्दा खुशी पार्ने घर हुन चाहन्थे। तर मेरो वास्ता फिक्री तिमीलाई बिस्तारै जंजीर भएको थाहा पाए। मेसेजको शब्द छोटिनुलाई मैले बुझ्न सकिन र पनि प्रश्न गरिन। तर त्यो तिम्रो प्रेम मेटाउने कोशिश रहेछ मैले धेरै पछि बुझेँ। बिस्तारै मेरो व्यवस्था गरेको मेसेज कलको संख्या कम भएको मैले बुझ्न कोशिश गरे। व्यस्त औली थाकेको औली भनी सोचे। तिम्रो भागको सम्भावित अप्ठ्यारो मैले सोचिदिन्थे। एक दिन यस्तो आयो जब तिमीले सम्बन्ध तोड्ने निश्चय गरिछौ। अचम्म तिमीलाई जब मन लाग्यो मन परायो अनि जब पट्यार लाग्यो चटक्कै छोड्यो। शरम पनि नहुने रहेछ अरूको मनलाई खेलौना सम्झिनेलाई। मन धेरै डरायो तिमीलाई गुमाउँछु कि भनेर। मैले गरेको हारगुहारको तिमीले बडो निर्मम भएर व्यवस्था गर्यो। तिम्रो सामु रुने हिम्मत भएन। मेरो दुःख सुनाउने पनि कोही थिएन। मेरा सुस्केराहरूको निकै पछिसम्म पनि कोठाका साथीहरूले मजाक बनाएका छन्। मलाई ग्लानीको ठूलो खाल्डोमा हाल्न तिमी सफल भयो। मैले रोई रोई कति रात कटाए त्यो मलाई मात्र थाहा छ। आँसुले भिजेको सिरानीलाई थाहा छ। विदेशमा अरूसँग रूम सेयर गरेर बस्थे। घर परिवारलाई भनेर झन अर्को गल्ती गरेछ। घरकाले पनि सोचे सायद मैले केही गल्ती गरे अनि तिमीले छोडेर गयो। मेरो त आफ्ना भन्नेले पनि उल्टै मलाई गाली गरे। मेरो मन दुख्यो भनेर सुनाउने कोही भएनन्। तिमीले छोडेर जानी भन्यो मैले रोक्ने भरसक प्रयास गरे। आफ्नो प्रेमलाई भरसक सफल पार्न चाहन्थे। अलि पछि ज्ञान भयो जानी मान्छेलाई आँसुको भलै बगाए पनि रोक्न सकिने रहेछ। जानीलाई सहजै जाने बाटो देखाइदिनुपर्छ। तिमीसँगको बिछोडपछि झन जिन्दगी दुखी भयो। कडा भए पनि नशा जति कडा भए पनि बिछोडको तितो पनि त्यसले मेटाउन सक्दो रहेछ। एक दिन मैले तिमीलाई माफी दिएँ यही सोचे। आखिर जति नै तिमीप्रति तितोपन बोके पनि मेरो मन कुडिने मात्र हो। माया नगरे पनि जिम्मेवार छोरा भएर घरको खर्च हेर्नु थियो। म रक्सीको भलमा बगेर मात्र हुन्न थियो। मैले माफी दिएको छु तिमीले नमागे पनि। एउटा आशिष पनि तिम्रो कोखमा छोरा नहोस् भनी प्रार्थना गर्छु। प्रेमिका असल भएनौ चल्छ तर आमा पनि तिमी गतिलो बन्दिनौ र तिमीले म प्रति गरेको ज्यादतीको बिम्ब उसमा देख्नेछौ र यदि छोरा भइहाल्यो भने पछि थाहा पाउनेछौ कति पीड़ा हुन्छ छोरा मान्छेको जीवनमा। मैले कहिले तिम्रो कुभलो चाहिन, यो पनि तिम्रै भलोको लागि भन्दैछु। अलविदा धोकेबाज भनेर यो पत्र लेखेर पठाउनु भएको छ र एकांकीको साथी बनेको बुलबुल कार्यक्रम र प्राविधिक जो हुनुहुन्छ उहाँलाई धेरै धन्यवाद, कल्याण होस् भनेर यो पत्र लेखेर पठाउनुभयो। अलिअलि सुद्धा सुद्धीमा समस्या छ प्रकाश नेपालीजी, तपाईँको पत्रमा बलिफी गाउँपालिका सिन्धुपाल्चोक तपाईँको घर, अहिले अबुधाबी यूएई अलेनबाट पठाउनु भएको छ। अलेन अबुधाबी दुईटै ठाउँ लेख्नु भएको छ, मैले वाचन गरे। पत्र ठिक छ, राम्रो छ, तपाईँले आफ्नो भावना लेख्नु भएको छ, तर अन्तिममा तपाईँले एउटा जुन विस गर्नुभएको छ त्यो चाहिँ नलेख्नु भएको भए हुन्थ्यो कि जस्तो लागेर, पढौँ कि नपढौँको दुविधामा फेरि नपढ्दा पत्र अधुरो हुने भएर यसलाई चाहिँ मैले वाचन गरे। र यो सँगै अब बुलबुलमा एकैछिन हामी केही सन्देशहरू सुन्छौं, त्यसपछि अरू पत्र तथा गजलहरूको वाचन लिएर म केही बेरमा आउँछु।
1: बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति।
2: शहर बजार निस्कदा तपाईँ देख्नुहोला सेतो छडी लिएर कोही हिँडिरहेको छ। सार्वजनिक स्थानमा सेतो छडी बोकेर हिँडेकाहरूलाई चिन्नुहोला। सेतो छडी दृष्टिविहीनको पहिचान हो। सेतो छडी बोकेर हिँडेकाहरू दृष्टिविहीन हुन्, उनीहरू देख्न सक्दैनन्। त्यसैले सवारी साधन चलाउँदा वा सार्वजनिक स्थानमा केही काम गर्दा सेतो छडी बोकेकाहरूलाई प्राथमिकता दिनुहोस्। बाटो काट्दा, बस रोक्ने ठाउँहरूमा वा खतराको संकेत भएका ठाउँहरूमा उनीहरूलाई सहयोग गरी सभ्य नागरिकको परिचय दिनुहोस्। सार्वजनिक हितका लागि बुलबुल कम्युनिकेशनको अनुरोध।
3: bulbulcommunication.com bulbulcommunication.com

गरिराछु दुःख संघर्ष तिमीलाई सम्झेर गरिराछु दुःख संघर्ष तिमीलाई सम्झेर आउँदिन होला यो वर्ष तिमीलाई सम्झेर खुबै आनन्दित भई सपनीमा त्यो बिस्तरामा खुबै आनन्दित भई सपनीमा त्यो बिस्तरामा गर्न पुगेछु सिरानी स्पर्श तिमीलाई सम्झेर आउँदिन होला यो वर्ष तिमीलाई सम्झेर वचनका तीर लगातार वर्षाउँदा पनि ममाथि वचनका तीर लगातार वर्षाउँदा पनि ममाथि मुट्टु झिक्ने हुँदै थियो आदर्श तिमीलाई सम्झेर आउँदिन होला यो वर्ष तिमीलाई सम्झेर मर्नु न बाँच्नुको दोसाँधमा पार्छौ भने तिमीले मर्नु न बाँच्नुको दोसाँधमा पार्छौ भने तिमीले हुने छैन छलफल विमर्श तिमीलाई सम्झेर आउँदिन होला यो वर्ष तिमीलाई सम्झेर मुटु थिची आँखाको पानी परेलीमा लुकाई मुटु थिची आँखाको पानी परेलीमा लुकाई अब गरियो छुट्टिने निष्कर्ष तिमीलाई सम्झेर आउँदिन होला यो वर्ष तिमीलाई सम्झेर दिल दुखाई दिवाना बनाई अलपत्र छोडिदेखि दिल दुखाई दिवाना बनाई अलपत्र छोडिदेखि सायर लुटियो जीवनको हर्ष तिमीलाई सम्झेर गरिराछु दुःख संघर्ष तिमीलाई सम्झेर आउँदिन होला यो वर्ष तिमीलाई सम्झेर।

सान्नी त्रिवेणी नौ मुम्रा कालीकोट घर भई अहिले बेंगलुरू कर्नाटक इण्डियाबाट गणेश खत्री सायरले पठाउनु भएको यो गजल वाचन गर्दै तपाईलाई बुलबुलमा फेरि स्वागत गर्छु। गणेश खत्री सायरको पहिलो पटक गजल वाचन गरे जस्तो लाग्यो मलाई, योभन्दा अगाडि उहाँको गजल वाचन गरेको याद छैन। अब अर्को एउटा गजल नियमित पठाइरहने श्रोता हुनुहुन्छ, सुमन घिसिङ मण्डन देवपुर नगरपालिका एक काभ्रेबाट पठाउनु भएको छ। उहाँले पठाउनु भएको तीन शेरको गजल छ, तर उहाँको काफियामा दोष छ, झार बार राख्नु भएको छ, त्यसपछि थर र घर बनाउनु भएको छ। तपाईँ त नियमित लामो समयदेखि गजल पठाएर राम्रो गजल पठाउने भइसक्नु भएको छ सुमनजी, पक्कै पनि तपाईँले आफ्नो भावना राम्रोसँग प्रस्तुत गर्न सक्नुभयो, तर काफियामा चाहिँ अलिकति जोड दिनु भएन कि जस्तो लाग्छ। झार र बार भएपछि तल थार वा घार भए मिल्थ्यो, थर र घर हुँदा त ठ्याक्कै नमिल्ने गरी नै भएको छ, तर पनि म तपाईँको भावनाको रूपमा यसलाई वाचन गर्छु। केही दिन नहुँदा आँगनले झार बनाइसकेछ, आउँछ भनेर गरीब धनीले बार बनाइसकेछ। गरीब प्रेमीलाई पाउन विदेश जानु पर्यो गए, आउँदा निष्ठुरले अन्तै घर थर बनाइसकेछ। यहाँ थर माथि बार भएपछि यो काफिया भएन। ठूलो घर बनाउन पैसा कमाएर गाउँ आए छोरो, यो कस्तो कर्म बाले चिहानमा घर बनाइसकेछ। कि त घार हुनु पर्थ्यो, घार भइदिएको भए बारसँग मिल्थ्यो। त्यसकारण तपाईँको काफियामा चाहिँ दोष छ यसको दुईटै शेरमा, अगाडिको मतलब आए। त्यसकारण यसलाई अर्को पटकदेखि पक्कै सच्याउनुहुनेछ सुमनजीले। सुमनजीको पहिलो गजल पनि याद आउँछ मलाई, पहिलो दोस्रो तेस्रो पुग्दाखेरि पर्फेक्ट भइसकेको थियो। सम्भवतः यो त तपाईँको दशौं पन्ध्रौं गजलमा आइसकेको छ, यति जानकारी गराए मैले। र अब यसपछि एउटा रात्रिगन्थन शैलीको पत्र छ, अलि लामो छ, के कस्तो लेख्नु भएको छ मलाई थाहा छैन, बैंकिङ सम्बन्धी कुरा छ, मैले यसलाई वाचन गर्छु। ठेगाना लेख्ने गर्नुहोला कृपया, रामचन्द्र रिजाल तपाईँको नाम मात्रै रह्यो, त्यो पनि इमेल को सेन्डरको रूपमा थियो र त्यहाँबाट नाम निकालेको मैले। एक दिन एउटा सामान्य कामका लागि बैंकमा नयाँ खाता खोल्न गएको थिएँ। दिन अरू दिन झैं सामान्य थियो, तर नियतिले भने त्यस दिनलाई मेरो स्मृतिको खातामा अलिक फरक किसिमले जम्मा गरिदिएको रहेछ। खाता खोल्ने काउन्टरमा उनी थिइन्, त्यो नै हाम्रो पहिलो भेट थियो। उनले मेरा कागजातहरू मिलाइदिन्, आवश्यक प्रक्रिया बुझाइदिन्, अनि म पनि आज्ञाकारी ग्राहक बनेर उनले भनेको गर्दै गए। जहाँ हस्ताक्षर गर्न भनिन् त्यहीँ हस्ताक्षर गरे, जहाँ ल्याप्चे लगाउन भनिन् त्यहाँ ल्याप्चे लगाए। बाहिरबाट हेर्दा म बैंकको नियम पालना गरिरहेको थिएन, तर भित्रभित्र मेरो मनले उनको प्रत्येक शब्दलाई नियमभन्दा माथिको कुनै विशेष संकेत ठान्न थालिसकेको थियो।

रामचन्द्र रिजाल अगाडि लेख्नुहुन्छ, कुराकानीको क्रममा कहिलेकाहीँ आँखा जुत्थ्यो। उनको मुस्कानमा बैंकको एसी भन्दा चिसो दिनमा पनि मन तताउने केही थियो कि, अथवा त्यो मेरो कल्पनाको ताप थियो, आजसम्म छुट्याउन सकेको छैन। उनको बोल्ने शैलीले मनमा एउटा सानो कुनो ओगटिसकेको थियो। सायद त्यो उनको पेशागत शिष्टता थियो, तर प्रेमको प्रारम्भिक चरणमा मान्छेको मन पनि बैंकको काउन्टर जस्तै हुन्छ रहेछ। सामान्य व्यवहारलाई पनि विशेष कारोबार ठानिदिने कुराकानीकै क्रममा उनले मेरो घर जाने बाटो सोधिन्। यतिले पुग्यो मेरो कल्पनालाई पखेटा हाल्न। मैले बाटो बताउने सामान्य कामलाई पनि असामान्य गम्भीरताका साथ लिएर कागजमै नक्सा कोरेर देखाइदिए। मनले त त्यति बेलासम्म नक्साभन्दा धेरै अगाडि पुगिसकेको थियो। काम सकियो, कागजातहरू उनकै हातमा थिए, तर मेरो मनमा भने एउटा सानो आशा जन्मिसकेको थियो। बैंकको खाता खोल्न गएको मान्छे फर्किँदा कतै सम्बन्धको नयाँ अध्याय पनि खोलेर त फर्किएन। बेलुका घर पुगेपछि धेरै सोच विचार गरे, अन्ततः मनले भन्यो, प्रयास नगरी कसरी थाहा हुन्छ। अनि सामाजिक सञ्जालमा फ्रेण्ड रिक्वेस्ट पठाए। अब शुरू भयो प्रतीक्षाको अध्याय। तर केही समयपछि वास्तविकताको पर्दा विस्तारै खुल्दै गयो। खाता खोल्ने क्रममा मेरा कागजातबाट उनले मेरो थर, गोत्र र अन्य विवरण समेत थाहा पाइसकेकी रहेछन्। त्यसपछि के भयो होला त्यो त अनुमान गर्न गाह्रो छैन। मेरो फ्रेण्ड रिक्वेस्टले हरियो बत्ती देखेन। त्यति बेला अलिकति मन खिन्न भयो होला, तर त्यो घटना आज सम्झिँदा दुःखभन्दा बढ़ी मुस्कान आउँछ। त्यो दिन मैले जीवनको एउटा सुन्दर पाठ सिकेँ। हरेक मुस्कान प्रेमको संकेत हुँदैन, हरेक मिठो बोली मनको निम्तो हुँदैन। कहिलेकाहीँ त्यो केवल आफ्नो कामप्रतिको शिष्टता र राम्रो सेवाको एउटा सुन्दर रूप मात्र हुन्छ। कति मिठो गरी लेख्नु भएको रामचन्द्र रिजालजीले। सधैँ पुरूष भएर अलिकति आक्रामक मात्रै भएर हामीले सोच्नु हुँदैन, महिलाको आँखाबाट पनि सोच्नुपर्छ जस्तो लाग्छ। म यसलाई दोहोऱ्याएर वाचन गर्छु। त्यो दिन मैले जीवनको एउटा सुन्दर पाठ सिकेँ। हरेक मुस्कान प्रेमको संकेत हुँदैन, हरेक मिठो बोली मनको निम्तो हुँदैन। कहिलेकाहीँ त्यो केवल आफ्नो कामप्रतिको शिष्टता र राम्रो सेवाको एउटा सुन्दर रूप मात्र हुन्छ। तर त्यो दिनको सबैभन्दा रमाइलो सत्य भने आज पनि उस्तै छ। त्यो दिन बैंकमा मेरो खाता त खुल्यो, तर उनको मनमा मेरो नामको खाता कहिल्यै खुलेन। रामचन्द्र रिजालको बैंकमा गएर खाता खोल्दाखेरि मनमनै आफूले एकतर्फी गर्नुभएको प्रेम र उहाँलाई जसले खाता खोल्न सहयोग गर्नुभयो ती बैंकी कर्मचारीले गर्नुभएको शिष्टताको हामी सम्मान गर्छौं, र जुन तरिकाले उहाँले कन्फेस गरेर लेख्नु भएको छ राम्रो लाग्यो यो पत्र। रामचन्द्र रिजालजी अर्को पटकदेखि आफ्नो ठेगाना समेत लेखेर पठाउने गर्नुहोला। अब बुलबुलमा अर्को एउटा गजलको पालो छ। सरिता जोशी कैलालीबाट पठाउनु भएको छ। उहाँको पनि गजल मैले सर हेर्दाखेरि राम्रो छ। पर बगर छ, पर पछि बगर त्यति राम्रो देखिँदैन। हेर्दाखेरि र त मिलेको छ, तर परलाई पर भन्दैनौ हामीले, बगरलाई बगर भन्दैनौ, बगर भन्छौ। बगर, कहर, सोतर, लहर, चौर अनि बेघर। फेरि चौरमा आउँदा पनि त्यो अलिकति म्याच गरिरहेको छैन, बेघर छ। त्यस हिसाबले यो पनि ठ्याक्कै काफी मिल्यो भनेर मैले भन्दिनँ सरिताजी, तर यसलाई वाचन गर्दैछु। कसैलाई ओर कसैलाई पर बनायो, बाढ़ी पसेर क्षणभरमै बगर बनायो। बगेका हराएका त निष्प्राण भई गए, बगेका हराएका त निष्प्राण भई गए। बाँचेकाहरूको जिन्दगी कहर बनायो, बाढ़ी पसेर क्षणभरमै बगर बनायो। घर उजाडियो पसिनाको मोल सकियो, घर उजाडियो पसिनाको मोल सकियो। सुन्दर त्यो सिंगो बस्ती सोत्तर बनायो, बाढ़ी पसेर क्षणभरमै बगर बनायो। मलामी जाने दागबत्ती दिने कोही रहेनन्, मलामी जाने दागबत्ती दिने कोही रहेनन्। नदी किनाराले लासहरूको लहर बनायो, बाढ़ी पसेर क्षणभरमै बगर बनायो। घर परिवार सम्पत्ति सपना सब सकिए, घर परिवार सम्पत्ति सपना सब सकिए। दुधे नानीको वासस्थान चौर बनायो, बाढ़ी पसेर क्षणभरमै बगर बनायो। ए आकाश ए धरती चिच्याएर सोध्न मन छ, ए आकाश ए धरती चिच्याएर सोध्न मन छ। सर्वस्व गुमाएर यसरी किन बेघरबार बनायो, कसैलाई वर कसैलाई पर बनायो, बाढ़ी पसेर क्षणभरमै बगर बनायो। सरिता जोशीको यो रचना मैले वाचन गरे। अब अर्को एउटा रात्रिगन्थन शैलीको पत्र छ। यो पठाउनु भएको छ अलि लामो जस्तो देख्छु, मैले नाम तल भएको हुनाले हेर्दैछु। श्याम लामाले पठाउनु भएको छ।
बेस्ट रिगार्ड्स भनेर अरू बेला गजल लेख्नुहुन्थ्यो, यो पटक उहाँले रात्रिगन्थन शैलीको पत्र हामीलाई लेखेर पठाउनु भएको छ। श्याम लामाजीको पत्र म अब वाचन शुरू गर्छु, शुरू हुन्छ मैले बालाई सपनामा देखेँ शीर्षकको छ, शुरू हुन्छ यसरी।

धेरै पहिलेको धुमिल तस्विरलाई प्रिन्ट गरेर सुत्ने कोठाको ढोका नजिकै दाहिनेतिर झुन्ड्याएको थिएँ। त्यो रात सपनामा बालाई देखेपछि झल्यास्त बिउजेँ। म बालाई गुनासो गर्दै थिएँ, बा यो भएन त्यो भएन भन्दै। साँच्चै त्यो रात म एकपल्ट फेरि बालापनमा पुगेँ। गाउँ पुगे, आफ्नै घरको आँगन पुगे, बाँसकारी, चिलाउनेको बोट, सुन्तलाको बोट, अम्बाको बोट जता धेरै पहिलेको धुमिल तस्विरलाई प्रिन्ट गरेर सुत्ने कोठाको ढोका नजिकै दाहिनेतिर झुन्ड्याएको थिएँ। त्यो रात सपनामा बालाई देखेपछि झल्यास्त बिउजेँ।

बितेको पनि दशौं वर्ष भइसकेको थियो। यति लामो समयपछि सपनाले मलाई फेरि त्यही गाउँमा पुर्यायो जहाँ मेरो बालापन कतै अझै बाँकी रहेछ। अहिले बा हुनुहुन्न, म आफै बा भएको छु। ठूली छोरी स्कूलबाट आउने बित्तिकै गुनासो गर्छिन्, के डिमाण्ड गर्छिन्, भनेको पूरा भएन भने फेस आउँछिन्, आप्पाले केही दिनुहुन्न भन्दै रुन्छिन् पनि। सानी पनि त्यस्तै छिन्, कहिले आमाले टीभी हेर्न दिएन भनेर रुँदै आउँछिन्, कहिले मोबाइल हेर्छु भन्दै मरिहत्ते गर्छिन्, नदिए खुट्टा बजारेर रोइदिन्छिन्। श्रीमतीको पनि हप्तामा एक दुई पटक त्यस्तै गुनासो हुन्छ, हप्तामा रेगुलर अफ किन लिनुहुन्न, सोधपुछ हुन्छ। घर परिवार हेर्नै पर्यो, कस्टमरको फ्लो हेरेर म्यानेजरले अफ डे तोक्छ, अब यसमा मेरो के दोष, आफूले चाहेको समयमा कहाँबाट छुट्टी पाउनु।

श्याम लामाजी अगाडि लेख्नुहुन्छ, परिवारमा सबैको गुनासो गर्ने मान्छे नै म भएको छु। मैले परिवारमा सबै मान्छेलाई रिसाएको देखेको छु, रोएको देखेको छु, अनि एकदमै एक्सट्रिम खुसी भएको पनि देखेको छु। तर बालाई एक्सट्रिम खुसी भएको कहिल्यै देखिन, न त बा रोएको नै देखिन। जसरी म रोएको कसैले देख्दैन, सायद बाहरू रुन सक्दैनन् कि। आमा रोएको त धेरै पटक देखेको छु, तर बाले आँसु झारेको कहिल्यै देखिन। त्यसको कारण आज बल्ल आफै बा भएपछि बुझ्दैछु।

मान्छेलाई रुन पनि कोही न कोही त चाहिने रहेछ, जसको काँधमा टाउको राखेर रुँदा मनको बोझ अलिकति हलुका होस्। सायद बाको मन हलुका गर्ने त्यस्तो ठाउँ नै थिएन कि, त्यसरी बा रुन नसक्नु भएको हो कि, नत्र जिन्दगीभर को मान्छे नदुखीकन बस्न सक्छ होला र, कसलाई पो जीवनमा रुने अवस्था आउँदैन होला र। सायद बा हुनु भनेको आफ्नो दुःख भन्दा पहिले अरूको खुशी सोच्नु रहेछ, आफ्नो आँसु लुकाएर परिवारको आँसु पुछ्नु रहेछ, आफ्नो चाहना थाती राखेर सन्तानका चाहना पूरा गर्नु रहेछ। आज म आफै बा भएको छु, छोरीहरूको गुनासो सुन्छु, रिस देख्छु, आँसु देख्छु, कहिलेकाहीँ उनीहरूको सानो खुशीमा आफ्नो थकान पनि बिर्सन्छु, अनि त्यही बेला बालाई सम्झन्छु। सायद मैले पनि बालाई यस्तै धेरै गुनासो गरेको थिएँ होला, सायद मैले पनि बालाई धेरै कुरा मागेको थिएँ होला, सायद मैले नपाएको कुरामा रिसाएँ, रोएँ, जिद्दी गरेँ, तर मैले कहिल्यै सोचिनँ बा आफैले के चाहनुहुन्थ्यो, बा कहिले थाक्नुहुन्थ्यो होला, बाको मन दुख्दा उहाँ कहाँ गएर रुनुहुन्थ्यो होला। आज ती प्रश्नहरूको उत्तर खोज्दा खोज्दै आफूभित्र एउटा बा भेटिन्छ, खुलेर रुन नसकिरहेको बा भेटिन्छ।

साँच्चै बा साथमा हुनु भनेको सपथोक हुनु रहेछ, तर बा नहुनु भनेको सपथोक भएर पनि केही नभए जस्तो हुनु रहेछ। श्याम लामा।

श्यामलामाको यो मिठो रात्रिगन्थनपछि अब एउटा रचना छ केशव पन्थीको, कसले देख्छ नराम्रो त क्रिम पाउडर घसेपछि, चलाएर छोरा तिमीले मुटुमा नै पसेपछि। आफ्नै मान्छे दुश्मन भन्थे मलाई विश्वास लाग्दैनथ्यो, विश्वास गर्न बाध्य भए मुटुमा दाग बसेपछि, चलाएर छोरा तिमीले नै मुटुमा धसेपछि। मायाको संसारमा आकाशमा उडिरहे भ्रम भन्ने थाहा पाए धरतीमा पो खसेपछि, चलाएर छोरा तिमीले मुटुमा नै धसेपछि। बाहिर बस्ने पाहुनालाई के थाहा हुन्छ त्यो घर कस्तो, बाहिर बस्ने पाहुनालाई के थाहा हुन्छ त्यो घर कस्तो, वास्तविकता थाहा पाउँछ भित्र उसले पसेपछि, चलाएर छोरा तिमीले मुटुमा नै धसेपछि। कसले देख्छ नराम्रो त क्रिम पाउडर घसेपछि, तेरो मामा दलाल भन्थ्यो गाली गर्थ्यो हामीलाई साथी, बल्ल आज चाल पायो आफ्नो पैसा फसेपछि, चलाएर छोरा तिमीले मुटुमा नै धसेपछि। मणि पाउने आश राखेर दूध पिलाई पाल्यो सर्प, पछुताउनु पर्यो उसले आफैलाई डसेपछि। कसले देख्छ नराम्रो त क्रिम पाउडर घसेपछि, चलाएर छोरा तिमीले मुटुमा नै धसेपछि।

0: केशव पन्थीको रचना थियो यो, यसलाई मैले वाचन गरेँ। उहाँले गजल लेख्नु भएको छ तर अलिकति मिटरमा चाहिँ गडबड छ, नत्र राम्रै लेख्नु भएको छ, राम्रो लेख्ने कोसिस गर्नुभएको छ। कृपया आउँदा दिनहरूमा अझ राम्रो लेखेर पठाउनु होला केशवजी, मैले यति अनुरोध गरेँ तपाईँलाई। र यो सँगै अब आजको लागि बुलबुलबाट हामी विदा माग्ने बेला भएको छ। मैले आज लिएर आएका सामग्रीहरू अब सकिएका छन्। बुलबुलमा पत्राचार गर्नको लागि, गजल पठाउन अथवा तपाईँका रचनाहरू पठाउनको लागि हाम्रो ठेगाना CHHAPRONEWS chapronews@gmail.com मा पठाइदिनु होला। र एउटा पुरस्कार, छायादेवी चेतनाथ गजल पुरस्कार, गजल पुस्तकका लागि पुरस्कार हो यो, तपाईँलाई थाहा छ। 2082 सालमा निस्केका पुरस्कार, हामीले निस्केका पुस्तकहरूको लागि दिइने यो पुरस्कार, 83 सालमा अब समय हुँदैछ। हामीले भदौभरि किताब बुझाउनको लागि अनुरोध गरेका थियौं र अहिले पनि अब थोरै दिन बाँकी रहँदा आज अनुरोध गर्दैछु। एउटा पोस्ट बक्स नम्बर बुलबुल कम्युनिकेशनकोमा पठाइदिनु होला। बुलबुल कम्युनिकेशन पोस्ट बक्स नम्बर 2004 काठमाडौँ नेपालमा तपाईँले आफ्नो 3 प्रति 2082 सालमा प्रकाशित गजल संग्रह 3 प्रति पुस्तक पठाइदिनु भयो भने त्यसलाई हामीले प्राप्त गर्नेछौ र यो भदौभरि समय छ, कृपया पठाउनु होला भनेर अनुरोध गरे। र एउटा 3 अंकदेखिबाट म एउटा च्यानलको कुरा गरिरहेको छु, पत्र मञ्जुसा। यसमा हामी अर्को सातादेखि रचनाहरू लिएर आउँदैछौ। केही बुलबुल सुन्ने नै साथीहरूले पठाउनुभएका पत्रहरू छन्, तिनै पत्रहरूबाट कार्यक्रम शुरूआत गर्दैछौं। शुरू गरेपछि पक्कै पनि तपाईँलाई हामी लिंक यही बुलबुलको कार्यक्रम मार्फत पनि शेयर गर्नेछौ नै। कृपया पत्र पठाउँदै गर्नुहोला। पत्र पठाउनको लागि हामीले गएका एपिसोडहरूमा पनि ठेगाना भनेका छौं र आउँदा दिनहरूमा पनि भन्दै नै जानेछौ। हवस् त, आजको बुलबुलबाट प्राविधिक साथी र म प्रस्तुता अच्युत घिमिरे बुलबुल, सूर्यबहादुर थापा दैलेख घर भई अलि काठमाडौँ बस्नुहुने काजी प्रवासीको गजल वाचन गर्दै शुभरात्रि भन्छु। पसिनाको कमाई छिनमै हरायो किन भगवान, पसिनाको कमाई छिनमै हरायो किन भगवान, जिन्दगी पनि खोलामै बिलायो किन भगवान, कति मरे कति बेपत्ता असरल्ल छन् लासहरू, कति मरे कति बेपत्ता असरल्ल छन् लासहरू, यो दैवले घर्न घाटको बनायो किन भगवान, जिन्दगीमा पनि खोलामै बिलायो किन भगवान, अभावमा खुम्चिएर रहेको बाँचुन्जेल जिन्दगी, अभावमा खुम्चिएर रहेको बाँचुन्जेल जिन्दगी, पानीमा ठक्कर खाई मोटायो किन भगवान, जिन्दगी पनि खोलामै बिलायो किन भगवान, लाखौं सपनाहरू तुइए सयौं लास भेटिएनन्, लाखौं सपनाहरू तुइए सयौं लास भेटेनन्, पलभरमै यो जिन्दगी अस्तायो किन भगवान, जिन्दगी पनि खोलामै बिलायो किन भगवान, मान्छेको जिन्दगीमा मान्छे नै भगवान हुन्छन्, मान्छेको जिन्दगीमा मान्छे नै भगवान हुन्छन्, मान्छेको लास देखेर ग्यास पायो किन भगवान, पसिनाको कमाई छिनमै हरायो किन भगवान, जिन्दगी पनि खोलामै बिलायो किन भगवान।
1: बुलबुल कम्युनिकेशन को रात्रि प्रस्तुति। गजल को कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
3: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
3: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
4: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
5: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
4: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
7: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
8: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
7: हो र, कहाँ छ र त्यस्तो?
8: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
6: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
7: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
6: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
7: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716।
6: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
9: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फन्को मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
10: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
9: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
11: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507।
12: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
12: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार
13: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
7: मोबाइल 9508535537 र 9806615809।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके ल डन।
14: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
6: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर गोविन्द सिग्देल फोन 9560285443 र 9417000787।
7: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीजगीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
7: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
6: तीजगीत तर्फ प्रथम पुरस्कार ₹25,000
7: द्वितीय पुरस्कार ₹15,000
6: तृतीय पुरस्कार ₹10,000
7: सान्त्वना पुरस्कार ₹5,000
6: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500
7: द्वितीय पुरस्कार ₹5,000
6: र तृतीय पुरस्कार ₹3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
7: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
6: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9560331937
7: सुरेन्द्र श्रेष्ठ 9560361136
6: रविन्द्र राज पौडेल 9560628888
9: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
15: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
9: अनि बन्छ त दाई
15: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि
17: सबै ब्रान्डका मोबाइल बिक्री साठ फेर र एसेसरी सामानहरू उपलब्ध छन्।
18: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
19: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
20: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
19: दीक्षा ब्युटी पार्लर रे?
20: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
19: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
20: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
19: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
20: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
19: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
20: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
19: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
20: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 9709034335।
21: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
22: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
21: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
22: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
21: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
22: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
21: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
22: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
21: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
22: टिम दर्ता शुल्क 500 रुपियाँ।
21: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 डोलेगौंडा बेपी चोक।
22: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
21: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
22: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
21: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635 93 369।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9846324020। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: ए
1: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
2: रामबहादुर परियार घारी शीतल बस्ती रु 15,055
1: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100
2: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155
1: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050
2: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल रु 25,000
1: ऋषिराम पौडेल सेराबेसी रु 10,000
2: रसमाया गुरुङ दिलेगौड़ा रु 55,555
1: दलबहादुर छेत्री मिनाम खानी रु 11,115
2: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
1: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000
2: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
1: कैलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
2: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा रु 101,111
1: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
2: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
1: कृष्णराज घिमिरे दुलेगौड़ा रु 55,555
6: टाइम चेकको साथमा बन्केवा कालिका सुनचा पसल दुलेगौड़ा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइटल अहिले बिहानको 5 बज्यो टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइलेसिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू,
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि। फोन 0625903769।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98। 5602-8091
14: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
10: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
14: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
13: ढोरबाराही हाइलाइट्सको साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, दुलेगौंडा बीपी चोक।
13: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349404।

0: नेपाल सम्मत 1146 भाद्र कृष्ण पक्षको चतुर्दशी तिथि सन् 2026 सेप्टेम्बर 10 तारिक रेडियो ढोरबाराही 103.8 मेगाहर्जसँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको रेडियो ढोरबाराहीको हाइलाइट्समा सृष्टि खत्रीको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी र कटाक्ष नगर्न राजसभाका सभापति रवि लामिछानेको आग्रह। सरकारका मन्त्रीहरूलाई शासकीय अहंकार नदेखाई संविधान र कानूनको सीमाभित्र रहेर काम गर्न नेकपा नेता वर्षमान पुनको सुझाव। बागमती प्रदेशमा राप्रपाका चारजना प्रदेश सांसदलाई पदमुक्त गर्ने पार्टी केन्द्रको सिफारिश प्रदेशसभामा स्वीकार। सर्वोच्च अदालतद्वारा प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा विरूद्ध दायर भएको रिट निवेदन खारेज। रिट खारेज गरेसँगै जबराले पेन्सन पट्टा लगायतका सुविधा पाउने बाटो खुला। बाढ़ी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न शिक्षा विभागको निर्देशन। विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनको लागि सुझाव संकलन शुरू। ललितपुरको सादो बाटोमा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित जेएनजी शहीदहरूको शालिक र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित। भोटेकोशीबाडीमा परि बेपत्ता भएका मध्ये 1367 सफेला 5132 जना अझै सम्पर्कविहीन। भोटेकोशीको टनेलमा एउटा सफेला। नेपाली सेनाद्वारा विभिन्न स्थानबाट 81 जनाको जीवित उद्धार। चीनतर्फ अलपत्र 670 नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार। त्रिशुली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन सरकारको पहल। अस्थायी आवास आवश्यक पर्ने बाढ़ी प्रभावित संख्या यकिन गर्न सर्वेक्षण शुरू। यूएनओपीएससँग ऊर्जा मन्त्री श्रेष्ठको भेटवार्ता। जलवायु मैत्री र एकीकृत विकास योजनामा सहकार्य गर्ने प्रतिबद्धता। कांग्रेसको आधिकारिकता सर्वोच्च अदालतले आफ्नो पक्षमा दिनेमा आफू विश्वस्त रहेको शेरबहादुर देउवाको विश्वास। पार्टीको नाम रूप चिन्ह र चार तारे झण्डा आफ्नो समूहले नै पाउने उहाँको दावी। विदेशमा रहेका मतदाताको मताधिकारबारे निर्वाचन विज्ञसँग छलफल। राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह। जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान भाउमा उपलब्ध गराउन सरकारको निर्देशन। उद्योग मन्त्री यादवले सबै ग्यास उद्योग बन्द गर्नुपर्ने र लाइसेन्स खारेज गर्नुपर्ने अभिव्यक्ति दिएपछि उद्योगीहरू आक्रोशित। भनाई फिर्ता नलिए कड़ा कदम चाल्ने चेतावनी। बाढ़ी पीड़ित नेपाललाई श्रीलंकाको 10 लाख डलर सहयोग। दक्षिण कोरियामा रोजगारी वृद्धि 5 महिना यताकै उच्च। नेपालका धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेश पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न पेसिफिक एसिया ट्राभल एसोसिएसनको आग्रह। राहदानी विभागमा सेवाग्राहीको अत्यधिक भीड़। इजरायल रोजगारीका कारण चाप बढ़्यो। गुल्मी अवैध रूपमा हात हतियार बनाएर बिक्री वितरणको आरोपमा 3 जना पक्राउ। 5 दिनमै तयार भयो एक ब्रिज देवीघाटमा। आजदेखि आवाजावत खुल्ने। भोटेकोशी बाढ़ीपछि भारतबाट राहतको 8 खेप आइपुग्यो। 130 टन भन्दा बढ़ी सहयोग सामग्री वितरण। बाढ़ी पीड़ितका लागि चिल्ले चौर मगर समाज र लाफा मई समूहको 50,000 सहयोग। शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलको गृह मन्त्रालयमा सरूवा। शुक्लागण्डकी नगरपालिकामा माडी नगरपालिकाबाट जगत प्रसाद भूषाल आउने तयारी। भारतको आन्ध्र प्रदेशमा एक महिलाको पेटबाट 13 कलम, 5 काठका चम्चा र 1 मैनबत्ती निकालेको चिकित्सकहरूको दावी। संयुक्त राष्ट्रसंघको 81 महासभा अधिवेशन न्यूयोर्कमा शुरू। अमेरिकाले 5 इरानी तेल ट्याङ्करमा आक्रमण गरेपछि तनाव। कब्जा गरिएको पश्चिम किनारामा रहेका इजरायली अवैध बस्तीमा उत्पादन भएका सामानको आयातमा प्रतिबन्ध लगाउने बेलायतको घोषणा। नेपालले मलेसियामा जारी एसएससी प्रिमियर कपको सेमिफाइनलमा आज बिहान 7:15 ओमानसँग खेल्ने। सोलुखुम्बुमा आयोजना हुँदै आएको एभरेस्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता। एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको तेस्रो जित। खप्तड फाल्कन्स प्रतियोगिताबाट बाहिरियो। र नेपाल भलिबल लीगमा काठमाडौँको तेस्रो जित, कर्णालीको पहिलो हार। अवस्त नै खबरहरूसँगै आजका लागि ढोलबाराई हाइलाइट सकिएका छन्। मुख्य समाचारहरू समेटिएको समाचार मुलुक यो सामग्री तपाईँहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 विस्तृत समाचारहरू सहित उपस्थित हुने नै छौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
4: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
3: हो र, कहाँ छ र त्यस्तो?
4: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल।
5: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: कहाँ जाने?
7: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
4: अनि बीचमा नझर्ने।
7: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोल फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9225552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान शाक्य, उप प्राध्यापक डाक्टर पवीन थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
10: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
11: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
12: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
12: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
13: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
12: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै
14: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855-11445 र 9855-20445।
15: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
16: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
17: अनि सानो नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
15: ठाक्कैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
12: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
17: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825-57763 र 9860-7015 र रामचन्द्र महत 9841-16878।
18: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
12: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: दान गरौं, सकेको गरौं, सबैले गरौं।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
19: फुकै खाए सारै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरिने के हो भने अपाकै।
20: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
2: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
4: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
5: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
4: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
5: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
4: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034।

0: बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
2: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहान ढोरबाराकी एक सेवा जय दिवस हार्दिक सृष्टि खत्री आज मिति 2083 साल भदौ 25 गते बिहिबार भदौ कृष्ण पक्षको चतुर्दशी तिथि सन् 2026 सेप्टेम्बर 10 तारीख श्रोतावृन्द यस कार्यक्रमका प्रायोजक जय शिव सुन र चाँदी पसल दुलेगौडा स्थित वनकेवा चोकबाट केही घर तल रिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षण गरगहनाहरू बनाउनु परेमा तपाईँले पनि एकपटक अवश्य सम्झनुहोला। अब तपाईँको राशिफलतर्फ लागौं है त। सबैभन्दा पहिले मेष राशि। हातमा आएको काम समयमै सकिनेछ। जिम्मेवारी सम्हाल्दा आत्मविश्वास बढ्नेछ। नजिकको साथीबाट राम्रो साथ पाइनेछ। शरीरलाई पर्याप्त विश्राम दिनुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक 3 रहेको छ। वृष राशि। घरको वातावरण शान्त रहनेछ। नयाँ कामको प्रस्ताव आउन सक्नेछ। फजुल खर्च घटाउन ध्यान दिनुहोस्। भोजनमा ताजापनलाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक 8 रहेको छ। मिथुन राशि। महत्वपूर्ण सूचना समयमै हात पर्नेछ। व्यवसायमा ग्राहकको माग बढ्न सक्नेछ। कागजात तयार गर्दा प्रत्येक विवरण हेर्नुहोस्। पुरानो परिचितसँग सम्पर्क जोडिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 5 रहेको छ। कर्कट राशि। आफ्नै योजनामा अघि बढ्ने परिस्थिति बन्नेछ। आमदानीको बाटो केही सहज हुनेछ। काममा तपाईँको क्षमता देखिनेछ। घरमा खुशीको प्रसंग उठ्नेछ। आजको शुभ रंग मोती सेतो हो भने शुभ अंक 1 रहेको छ। सिंह राशि। निर्णय गर्ने जिम्मेवारी तपाईँको काँधमा आउनेछ। आफ्नो अनुभवले काम सम्हाल्न सहयोग गर्नेछ। व्यापारमा नयाँ व्यक्तिसँग सम्पर्क बढ्नेछ। परिवारको योजनामा सहमति जुट्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक 7 रहेको छ। कन्या राशि। खर्चको हिसाब राख्दा बचत जोगिनेछ। अध्ययनमा रुचि थपिनेछ। उपयोगी व्यक्तिसँग परिचय बढ्नेछ। पेटलाई असर गर्ने भोजन कम गर्नुहोस्। आजको शुभ रंग फिक्का पहेलो हो भने शुभ अंक 4 रहेको छ। तुला राशि। नयाँ भेटले उपयोगी सम्बन्ध बनाउनेछ। बोलिएको कुरा भन्दा काममा ध्यान दिनुहोस्। घरका लागि आवश्यक वस्तु खरिद गरिनेछ। सामाजिक कार्यक्रममा सहभागिता रहनेछ। आजको शुभ रंग गुलाबी सेतो हो भने शुभ अंक 9 रहेको छ।